आग्रह गरिन्। उनले थापाले उक्त घटना लोकतान्त्रिक संसदीय अभ्यास संवैधानिक संस्कार र संसदीय परम्परा विपरीत भएको टिप्पणी गरिन्। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएका थिए। थापाले यस विषयमा सरकारले स्पष्ट जवाब दिनुपर्ने माग समेत गरिन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेनले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइनदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाएका थिए। आङदेनले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको बताए।

0: दुई देशले 12 मे 2017 सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। यसबारे चासो भने सन् 2013 चीनिया राष्ट्रपति शी चिनफिङले परियोजना घोषणा गरेदेखि नै थियो। शुरूआतमा यसलाई सिल्क रोड इकोनोमिक बेल्ट नाम दिएको थियो, त्यसपछि केही समय वान बेल्ट वान रोड र अन्तत बीआरआई नाम दियो। नेपाल चीन समझदारी पत्रमा उल्लेख भए अनुसार बीआरआईको मुख्य लक्ष्य नीतिगत समन्वय, पूर्वाधार संचार विस्तार, निर्बाध व्यापार, वित्तीय समन्वय र जनस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित छ। समझदारी पत्रमा हस्ताक्षर भएपछि काठमाण्डु र बेजिङले यसलाई अगाडि बढ़ाउन धेरै पटक पहल समेत गरेका छन्, तर दुवै पक्षको चासोका बावजूद सेमिनार, उच्च स्तरीय भेटघाट तथा भ्रमणमै महत्वाकांक्षी परियोजना सीमित रहेको छ। 9 वर्षमा नेपाल र चीनले बीआरआईको सैद्धान्तिक पक्ष, यस अन्तर्गत अघि बढ़ाइने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाबारे छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी चीनले घोषणा गरेको छ, तर पोखरा विमानस्थललाई बीआरआईको फ्रेमवर्कभित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। केही समयपछि यो विमानस्थल आयोजना अरबौं रूपियाँको भ्रष्टाचार प्रकरणमा जोड़ियो। हस्ताक्षरको 9 वर्ष बहसमै सीमित बीआरआई शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ।
1: राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा यही वैशाख 21 देखि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गरेका छन्। राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन, सेवाग्राही प्रभावित शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको हो।

ब्राइट यो नयाँ वर्ष एलजी का घर आशी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ गुड

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय कार्य समिति सदस्यमा 19 जना मनोनयन गरेको विषयमा पूर्ण बहादुर खड्का र शेखर कोइरालाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। आफूहरूसँगको परामर्श बिना गरिएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठोस पुगेको उनीहरूले बताएका छन्। मंगलबार बिहान पूर्व कार्यभाग सभापति खड्का र नेता कोइरालाले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए। केही व्यक्तिको मनोनयनले मात्रै कांग्रेसभित्रको संरचनागत विवाद समाधान नहुने निष्कर्ष उनीहरूले निकालेका छन्। मनोनयनमा परेका नेताहरूले भने यसलाई पार्टी एकताको दिशामा सकारात्मक कदम भनेका छन्।
2: उदयपुरको चौदण्डीगढ़ी नगरपालिकाले संघीय सरकारले ल्याएकै दिन सोमबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। स्थानीय सरकार संचालन ऐन 2074 व्यवस्था गरेको अथवा तोकिएको समयभन्दा डेढ़ महिना अघि नै चौदण्डीगढ़ीले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
1: निजी तथा सरकारी विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वय कर्णाली प्रदेश प्रहरी अस्पताल तथा यातायात व्यवस्था कार्यालयको प्राविधिक सहयोगमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका साथ स्थित खुल्ला मंचमा विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो।
2: चितवनमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 41,000 भन्दा बढ़िरहेको छ। विघटित भूमि समस्या समाधान आयोग चितवनका अनुसार जिल्लाका 7 पालिकामा 24,762 अव्यवस्थित बसोबासीको संख्या सहित 41,282 भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको छ।
1: रेमिटेन्स आप्रभाव वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुने अड़कलबाजी भइरहेका बेला वैशाखमा पनि चैतकै हाराहारीमा रेमिट्यान्स भित्रिने देखिएको हो। नेपालमा धेरै विदेशी मुद्रा ल्याउने केही रेमिट्यान्स कम्पनीहरूसँग गरेको कुराकानीमा वैशाखमा पनि कम्तीमा 2 खर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स आउने अनुमान गरिएको छ। यद्यपि राष्ट्रपतिले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिट्यान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ।
2: अब शेयर बजार शेयर अभौतिकीकरण कार्य संचालन निर्देशिका 2082 पारित नहुँदा करिब 36 कम्पनीका संस्थापक शेयर सूचीकृत हुन सकेका छैनन्। 2081 माघमा ओम मेगा श्री फार्मास्युटिकल्स लगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए तर यी कम्पनीहरूको संस्थापक शेयर सूचीकृत हुन नसकेका हुन्।

0: यो नयाँ वर्षको अवसरमा श्रीजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भएपुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो।

0: हजारमा तिस वर्षभरि चार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिसो खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। पश्चिम एसियामा तनाव बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदैछन्। चीन मार्फत दबाव सिर्जना गरेर इरानलाई आफ्ना शर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ ओर्लन लागेका हुन्। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको आतिथ्यता गर्दा यिनै विषयमा बहस हुने आकलन गरिएको छ। शिखर सम्मेलनमा आपसी हित र द्विपक्षीय सम्बन्ध सुधारको मुद्दा ओझेलमा नपरोस् भन्नेमा पनि दुवै देशका अधिकारी सचेत देखिन्छन्। व्हाइट हाउसकी सहायक प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार बेजिङ पुग्नेछन्, बिहिबार शीसँग भेट्नेछन् र शुक्रबार अमेरिका फर्कनेछन्। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। त्यसबारे छलफलका लागि ट्रम्पसँगै एलन मस्क र टिम कुक सहित 16 ठूला कम्पनीका कार्यकारी संचालकहरू बेजिङ हुनेछन्।
4: अब खेल र खेलाड़ीका खबर। गोल सन्झाको साहस पछ्याउँदै स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा मंगलबार नेपाललाई 2 रनले पराजित गरेको छ। स्कटल्याण्डले किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई हराएको पहिलो पटक हो।
3: अब विचार तथा दृष्टिकोण। इयान ब्रेमरले नागरिक दैनिकमा लेख्नुहुन्छ, सन्तुलनको सौन्दर्य शीर्षकमा वहाँले लेख्नुभएको छ, लोकतान्त्रिक शासनमा स्पष्ट रूपमा शक्ति पृथकीकरणको व्यवस्था हुन्छ। निर्वाचनबाट सरकारमा पुगेपछि पनि संविधान र कानूनको पालना गर्नैपर्छ। त्यहाँ पुगेर गरिने हरेक काम र कदमको मूल्यांकन हुन्छ। निजी जीवन बिताइरहेको व्यक्तिले मात्र सार्वजनिक मूल्यांकन र परीक्षाबाट गुज्रिनु पर्दैन।
4: प्रधानमन्त्री बालेनलाई सुकुम्बासीको पत्र शीर्षकमा राजेश विद्रोहीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। पुस्तौंदेखि बसोबास गरेको जमीन छ तर नागरिकता नहुँदा पूर्जा छैन। पुस्तौंदेखि बसोबास गरेको गाउँ, ब्लक, बहाल, बिटोरी जस्ता जग्गा सरकारी भनिए पनि व्यक्तिहरू पुस्तौंदेखि बसोबास गर्दै आएका छन्। पटक पटक नापी भयो तर लाल पूर्जा दिइएन। इतिहासदेखि नै मध्यम, कमजोर, निमुखा, दलित र सीमान्तकृत वर्ग दमन, शोषण र उत्पीड़नको शिकार हुँदै आएको छ। त्यसैले गहिरो छानबिनपछि उचित व्यवस्थापन, पुनर्स्थापना र लोकतान्त्रिक मानवीय प्रत्याभूति गराउन सक्नु नै आजको राज्यको प्रमुख दायित्व हो।
3: हवस्त, काठमाडौँमा रेडियो एनआरई 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केम बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदि खुला 105.4
1: इस समय को साथ में जितू सुनचादी पसल वालिंग 8 पेट्रोल पंप को नजिक जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
2: रेडियो आदि खोला 105.4
3: सुख दुख का तरेलीहरू संग रम्दै
4: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
3: तपाईको मनको ढुकढुकी आदि खोलाको स्पन्दन
4: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
3: 105.4 मेगाहर्ज
5: स्टडी एन्ड वर्किङ इन जापान
6: अब वालिङ जानु पर्दैन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै
5: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ
6: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्
5: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ 1 रामबच्छा
6: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त
5: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने
6: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने
5: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ
6: हाम्रा विशेषता
5: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श
6: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने
5: जेएलपीटी न्याट तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा
6: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने
5: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ
6: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस
5: थप सुविधा सरल डकुमेन्टेसन प्रक्रिया
6: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको ठेगाना साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ 1 रामबाच्छा बजार रामबाच्छा चौकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित
5: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: सम्पर्क नम्बर 97612 93037 र 97434000289
0: रेडियो आदि खोला 105.4

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com सुन्दै हुनुहुन्छ र काठमाडौँ पत्रिकामा 99.1 MHz रेडियो नारायणबाट सुनिराख्नु भएको छ। र नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। सामाजिक आर्थिक सांस्कृतिक क्षेत्रका विषयमा कूटनीतिक क्षेत्रका विषयमा छलफल र चर्चा परिचर्चा गर्ने गर्दछौं। र नेपाली बहसमा यतिखेर नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदाखेरि संसद छाडेकोमा प्रधानमन्त्रीको व्यापक रूपमा आलोचना भइरहेको छ। संसदको गरिमा कायम हुने व्यवहार प्रदर्शन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले पनि आग्रह गरेका छन्। आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री विषयमा हेर्नुभयो भनेर ग्रिन्स बुकमा हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको भन्दै उहाँले बधाई दिउँ कि दुःख मनाऊ भनेका छन्। प्रधानमन्त्रीले केही निश्चित मर्यादा पालना नगर्ने हो भने संसदको मर्यादा रहन सक्दैन, यसमा हामी सबैको ध्यान जाओस्। प्रधानमन्त्रीको कार्यशैलीमा हामी सबैको भविष्य जोड़िएको छ भन्दै पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। र यतिखेर प्रधानमन्त्रीको बारेमा टिप्पणी शुरू भएको छ र अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहले जुन किसिमले त्यहाँ त्यो असंसदीय व्यवहार देखाएका छन् त्यसको आलोचना हुनु स्वाभाविक पनि छ र यसलाई सुधारेर लैजानुपर्छ भन्ने खालका सुझावहरू पनि यतिखेर आएका छन्। उल्झनमै भारतसँगको सुपर्दकी सन्धि, नेपाल भारत गृह सचिव स्तरीय बैठकमा फौजदारी कानूनी सहायता सम्झौता अघि बढ़ाउने सहमति भए पनि तेस्रो देशका नागरिक सुपर्दकी बारे मतभेदका कारण 72 वर्ष पुरानो सुपर्दकी सन्धि पुनरावलोकन अझै अन्यलमा परेको छ। र यस कारणले गर्दाखेरि नेपालबाट अपराध गरेर भागेकाहरू भारतमा सजिलै लुक्न सक्ने र भारतबाट नेपालमा आएकाहरू पनि लुक्न सक्ने एउटा स्थितिको जुन विकास हुँदै गएको छ यसमा चाँडोभन्दा चाँडो सरकारले ध्यान दिन जरूरी छ। यतिखेर हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। नेपाली कंग्रेसको विवादले अझै सतह पार गर्दै गएको छ। केन्द्रीय समिति विस्तारले कांग्रेसको आन्तरिक विवाद झन पेचिलो बनेको छ। एकताको उद्देश्यमा ठेस पुगेको बताइएको छ। शेखर कोइराला असन्तुष्ट छन् र कोशीमा असन्तुष्ट पक्षको भेला जारी छ। 21 बुधे कर्णाली संकल्प समेत जारी गरिएको छ। गगन विश्वलाई अब धेरै दिन पर्खिन नसकिने विमलेन्द्र निधिले बताइरहँदाखेरि कसैलाई पक्षपात नहुने कंग्रेस महामन्त्री गुरूराज घिमिरेले बताउनु भएको छ। र यतिखेर हामी चर्चा गर्न चाहन्छौ आजको दिनमा जुन ढंगले छलफल र बहस नेपालमा हुनुपर्ने हो विकास र समृद्धिको विषयमा नीति तथा कार्यक्रमका विषयमा त्यो बहस र त्यो चर्चा शुरू भएको छ। 7% अर्थतन्त्र आर्थिक वृद्धि दरमा पुर्याउने देशलाई र मध्यम वर्गीय देश बनाउने जुन सपना र संकल्प राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले लिएको छ त्यसमा सरकारले काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। र अहिलेको अवस्थामा देशमा अर्थतन्त्र थिलथिलो छ, अर्थतन्त्र विस्तार र विकास हुन समस्या छ किनभने हामीले धेरै सामनाहरू गर्नु परिरहेको छ। तपाईँलाई थाहा छ कोरोनाको सामना गरियो, 2012 सालको भूकम्पको सामना गरियो र विभिन्न अप्ठ्यारा परिस्थितिहरू सृजना भइरहँदाखेरि अहिलेको अवस्थामा अब मुलुकलाई कसरी सही दिशामा अगाडि बढ़ाउने, मुलुकका विषयमा कसरी देशलाई शान्त सुव्यवस्थित पार्ने, कसरी देशको अर्थतन्त्रलाई वृद्धि गर्ने, कसरी देशको आर्थिक वृद्धि दरलाई जुन ढंगले अगाडि बढ़ाउन सकिन्छ त्यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा पनि गर्न चाहन्छौ। श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब गरिएको भन्ने विषय पनि यतिखेर आएको छ। नेपाली बहसमा हामीले चर्चा गरेका छौं। मन्त्रालयबाटै प्रतिवेदन गायब भएपछि केही प्रश्नहरू अनुत्तरित छन्। यो प्रतिवेदन आधिकारिक रूपमा दर्ता किन गरिएन, प्रमाणहरू कहाँ राखिए, कसको संरक्षणमा फाइल गायब बनाइयो, यस विषयमा पनि छलफल र बहस आज हामी गर्न चाहन्छौ। वैशाख जेठको चर्को घामले भन्दा देशभरका सुकुम्बासीको मन भदभते तोलेको छ डोजर आतंकले, किनभने कुन बेला आफ्नो छाप्रोमा डोजर चल्ने हो र कति बेला सड़कमा पुगिने हो ठेगान छैन। सरकारी तथा ऐलानी जग्गा खाली गराउने सरकारी निर्णयले देशभरका लाखौं भूमिहीन परिवारहरू त्रसित छन्। तर यतिखेर सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ, अन्तरिम आदेश जारी गरेको छ। तत्काल घरटहराहरू नभत्काउ, उचित व्यवस्थापन गर, उचित व्यवस्थापन नगरेर घरटहराहरू भत्काएर बहादुरी देखाउने होइन, जनतामाथि अधिनायकवादी चरित्र देखाउने होइन भनेर अदालतले व्याख्या गरेको छ। त्यसैले गर्दाखेरि केही समयका लागि सुकुम्बासी बस्ती अथवा सुकुम्बासी घरटहरा भत्काउने काम बन्द भएको छ। आज संसदमा हिजो पनि बालिनको खोजी भएको थियो, निजीलाई टक्कर दिँदै सामुदायिक विद्यालयहरू अलिकति विस्तारै गुणस्तर सुधार भइरहेको छ सामुदायिक विद्यालयहरूमा र नेतृत्वविहीन गृह मन्त्रालय यति सांसदहरू छन्। 182 जना सांसदहरू छन् राष्ट्रिय स्वतन्त्र पार्टीमा, तर आज नेतृत्वविहीन गृह मन्त्रालय किन भइरहेको छ? प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मातहतमा गृह मन्त्रालयलाई किन राखेका छन्? भोलि देशमा अप्ठ्यारो परिस्थिति सिर्जना भयो, देशमा गोली चल्ने स्थिति आयो, हटाते हुने स्थिति आयो, वा देशमा आन्दोलनको स्थिति आयो भने गृह मन्त्रालय प्रधानमन्त्रीको मातहतमा छ। अनि प्रधानमन्त्रीले भोलि अझ राजीनामै दिने हो त, प्रधानमन्त्रीमाथि नै कारवाही हुने हो त, अहिले प्रधानमन्त्रीलाई किन विवादमा ल्याउन खोजिँदैछ? एउटा गृह मन्त्रालयमा एउटा सक्षम व्यक्तिलाई ल्याएर गृहमन्त्री पदपूर्ति गर्नु पर्दैन भन्ने खालका पनि विषयहरू यतिखेर आएका छन्। र राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि 101 जना गृहमन्त्री हुन लायकका व्यक्तिहरू छन्। पूर्व प्रहरी प्रशासकहरू छन्, पूर्व ईआईजीहरू विश्वराज पोखरेलहरू छन्, तर गृहमन्त्रीको पद यतिखेर खाली छ। आदरणीय श्रोता, हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। नेपाली बहसमा हामी अब देशलाई समुन्नतिको दिशामा लैजाने, देशलाई एउटा विकासको गोरेटोमा अगाडि बढ़ाउने द्रुत मार्गलाई चाहिँ विस्तार गर्ने र देशको विकासलाई थप प्रभावकारी बनाएर जनतालाई सेवा दिने काम अबको सरकारले गरोस् भन्ने चाहन्छौ। तपाईलाई थाहा छ, यतिखेर एससीको नतिजामा केही सुधार भए पनि केही प्रदेशमा नतिजा कमजोर पनि आएको छ। आर्थिक र सामाजिक सूचकांकमा कमजोर रहेका प्रदेशहरू शैक्षिक नतिजामा पनि यतिखेर पछाडि परेका छन् र त्यो कारणले गर्दाखेरि एससी परीक्षाको सुधार र यसको प्रतिफल सुधारका निम्ति, यसको रिजल्ट सुधारका निम्ति पनि सरकारले काम गर्नुपर्नेछ, शिक्षा मन्त्रालयले काम गर्नुपर्नेछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। छोटो विश्राम हुन्छ, विश्रामपछि उपस्थित हुनेछौ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुखज्यू।
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो, अर्गानिक फूड ल्यान्ड हो?
7: हजुर, के सेवा गरौँ होला?
6: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
7: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
6: ओहो, कोदोको मोमो? हस् त, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
8: अर्ग्यानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
6: सम्पर्कको लागि अर्ग्यानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
8: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9556061208।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: रेडियो आदिखोला 105.4
15: नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट।
16: यति राम्रो बेसमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
17: नमस्ते खेनजी, गुड मर्निङ।
16: गुड मर्निङ, गुड मर्निङ। सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरै महत्वाकांक्षी भयो, हिजोकै धर्रा पल्टाइयो भन्ने खालको जुन किसिमले यहाँहरूले आलोचना गरिरहनु भएको छ, तर विगतका तुलनामा त नीति तथा कार्यक्रम निकै फरक आयो नि त, होइन? डिजिटलाइजेसन गर्ने, प्रविधि मैत्री गर्ने, होइन? सबैतिर
17: मलाई त्यस्तो लाग्दैन धेरै फरक आएको कुरा। धेरै फरक ल्याउनु जुन कोसिस गर्नुभयो त्यो धेरै फरक पनि छैन। पहिलो कुरा त जे कुरामा फरक पनि देखाउन खोजिएको छ त्यो वास्तविक यथार्थ अथवा कार्यान्वयन गर्न सकिने जनताको चाहिँ जुन अहिले जनजीवन छ त्यसलाई छुन सक्ने, जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने खालको छैन केन्द्रजी।
16: होइन, यो अब देश र जनताको लागि होइन, आर्थिक वृद्धि दर हेर्नुहोस् त, 7% आर्थिक वृद्धि दरको लक्ष्य लिएको छ, लगानी मैत्री वातावरण बनाउने भनिएको छ, सहकारी पीड़ितलाई रकम धमाधम फिर्ता गर्ने भनिएको छ, यो राम्रो होइन?
17: कार्यक्रम नीति तथा कार्यक्रम हिजो कागजमा ल्याइएको के त्यो शब्दहरूको संग्रह जस्तो छ कि, होइन? कागजमा त जे पनि लेख्न सकियो नि, 7% ठाउँमा 10% पनि लेख्न सकिएला नि एकछिन मान्छेलाई होइन प्रभावित पार्नका लागि। त्यसैले त हामीले भनेका छौँ नि, यो सरकार वास्तविक यथार्थता भन्दा पनि पपुलिजमलाई, लोकप्रियतावादलाई आत्मसात गरेर हिँडिरहेको छ। के भन्दा, के बोल्दाखेरि लोकप्रिय भइन्छ, के गर्दाखेरि मान्छेले चाहिँ एकछिन रुचाउँछन्, एकछिन ताली पिट्छन्, वा वा भन्छन् भन्ने कुरालाई बढी मध्यनजर गरेर आफ्नो गतिविधि, आफ्ना कार्यक्रमहरू, आफ्ना चाहिँ अभिव्यक्तिहरू अगाडि बढिराखेका छ। यो कुराले चाहिँ देश चल्दैन, शासन चल्दैन, सरकार चल्दैन, जनताका वास्तविक पीडाहरूलाई चाहिँ समाधान गर्न सकिँदैन। स्रोत र साधनको चाहिँ पहिचान गर्न सकेका छैन, यसले स्रोत खुलाउन सकेको छैन। कसरी गर्ने भन्ने कुरा कुनै पनि योसँग योजना छैन, कुनै पनि योसँग त्यस्तो खालको नीति छैन। यसो गर्ने उसो गर्ने भन्ने कुराको केही पनि अर्थ छैन। अर्को कुरा तपाईँले हेर्नुभयो भने अधिकांश जस्तो चाहे लेखन हेर्नुहोस्, त्यहाँ सबै कुरा हेर्नुहोस्, पुराना कुराहरू नै छ, नयाँको एक प्रकारको कर्मकाण्डी जस्तो देखिन्छ, होइन? त्यसैले मलाई के लाग्छ भने मलाई पनि विश्वास थियो, मलाई पनि के अपेक्षा थियो, के विश्वास थियो भने यत्रो धेरै ठूलो जनमत प्राप्त गरेको छ सरकारले, करिब करिब 2/3 भर्खरको जनै अब युवा साथीहरू पनि हुनुहुन्छ, त्यसकारण पक्कै पनि एक त नीति कार्यक्रममा आउनुभन्दा पहिला सबै पक्षसँग छलफल हुन्छ होला, जस्तो सरकारवाला पक्षहरू हुन्छन् विभिन्न
16: क्षेत्रका
17: विभिन्न क्षेत्रका सरकारवाला पक्षहरू हुन्छन्, जस्तो अब चाहिँ अब शिक्षा, स्वास्थ्य, होइन, खेलकुद, पर्यटनदेखि लिएर अरू अरू खालका त्यहाँका सरकारवालाहरू, त्यहाँका स्टेक होल्डरहरू, त्यहाँका विद्वानहरू, होइन, यी सबै पक्षसँग छलफल पनि हुन्छ होला एकातिर, अर्कातिर हामी विपक्षीहरूसँग पनि अलिकति भए पनि एक दुई दिन भए पनि छलफल गर्छन् होला, सल्लाह गर्छन् होला, एउटा दुई कमिटी आयोजना गर्छन् होला भन्ने लागेको थियो, र अलिक फरक ढंगले जान्छन् होला, र पक्कै पनि अलि एउटा प्याराडाइम सिफ्ट हुने गरी एउटा ड्रास्टिक चेन्ज ल्याउने गरिकन कोसिस गर्छन् कि भन्ने मलाई पनि त्यो अपेक्षा थियो हेर्नु है त्यो खालको अपेक्षा थियो तर जब पढेको सुन्दै गयो राष्ट्रपतिले नेतृत्व कार्यक्रम पढिराख्नु भएको थियो सुनिराखेर म त एकदम ध्यानपूर्वक पनि सुनि है
0: तपाईँले पनि निन्द्रा लाग्यो संसदमा
17: निन्द्रा लागेन
0: स्वयं अर्थमन्त्रीज्यू पनि निदाउनु भएको विषय आएको थियो प्रधानमन्त्रीज्यू त्यहाँबाट हेरिसक्नु भएको थियो होइन
17: त्यही सुन्दैछु म त ध्यानपूर्वक सुने किनभने मलाई क्युरियोसिटी थियो चासो थियो नि त के ल्याउँछ के आउँछ कि भन्ने कुरा सम्भवतः अर्थमन्त्री र अब प्रधानमन्त्रीलाई त्यो थाहा पनि थियो होला अब उहाँलाई अब बोर लाग्ने खालको चाहिँ आएछ क्या होइन अर्थमन्त्री पनि निदाउनु भयो प्रधानमन्त्री पनि उठेर हिँड्नुभयो भन्दा उहाँहरू आफैलाई पनि बोर लाग्ने आफैलाई पनि नपचाउने आफैलाई पनि त्यो झ्याउ लाग्ने पटार लाग्ने यो बेकार हो जस्तो लाग्ने गरिकन को नेतृत्व कार्यक्रम आयो अब दुर्भाग्यवश भनौँ न अर्थमन्त्री निदाउने प्रधानमन्त्री त्यो छोडेर हिँड्ने है यो त इतिहासमा दुर्लभ कुरा हो नि यस्तो होइन यस्तो दुर्लभ कुरा हो यस्तो उहाँले त्यो दुर्लभ अवसर हो भन्नुभएको छ त्यो नेतृत्व कार्यक्रममा यो जनमतलाई म भन्छु प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा देखाउनु भएको व्यवहार दुर्लभ हो संसदीय इतिहासमा यस्तो पाइँदैन हेर्नुहोस् यस्तो अराजकता यस्तो अराजकता यस्तो गैर जिम्मेवार यस्तो चाहिँ अपमान संसदको अपमान होइन सामान्य राष्ट्रपतिको अपमान जनताको संसदको अपमान गर्नु भनेको त जनताको अपमान हो नि
0: अनि एकछिन त बिरामी पर्नु भएको छ नि त प्रधानमन्त्रीज्यू बिरामी पर्नु भयो भनेर हालिरहेको थियो नि त होइन सामाजिक सञ्जालतिर आइरहेको थियो
17: हिजो प्रतिपक्षी दलको नेताले पनि यो कुरा गर्नुभएको छ उहाँको स्वास्थ्य परीक्षण पनि त जनताले थाहा पाउनु पर्यो नि त के बिरामी यस्तो चाहिँ महत्वपूर्ण अवसर उहाँ बिरामी परेर उहाँ जानुभएको हो भने के भएको भन्ने कुरा चाहिँ मेडिकल रिपोर्ट चाहिँ त्यो जानकारी गराउनु पर्यो ठिक छ बिरामी हो भने बिरामी पर्न पाइन्छ तर एकछिनपछि त फेरि अर्को बैठकमा त आउनुभयो नि त फेरि त्यो बैठक सकेपछिको दोस्रो बैठकमा उहाँ सहभागी हुनुभयो सहभागी भइसकेपछि हामीले त्यहाँ एमालेको तर्फबाट हाम्रो माननीय गुरु बरालले त्यहाँ नागरिक सुनाउनुभयो नेमापति गर्नुभयो होइन नेमापति गरिसकेपछि नेमापति गरिसकेपछि उहाँले अझ फेरि जुन व्यवहार देखाउनुभयो त्यो यति चाहिँ लज्जास्पद यति अपरिपक्व यति केटौलेपन यति गैर जिम्मेवार थियो नि त्यो कसैले इमेजिनै गर्न सकेन त्यो कुरा चाहिँ मलाई चाहिँ संसद सचिवालयले पनि त्यो रेकर्ड बाहिर के त्यो क्लिप बाहिर ल्याएको छैन तपाईँहरूलाई म सुनाउँछु हाम्रो माननीय गुरु बरालले त्यसमा नेमापति गरिसकेपछि र त्यो कुरा बताइसकेपछि म प्रधानमन्त्री त्यही हुनुहुन्थ्यो दोस्रो बैठक त्यसपछि अन्तिम बैठकमा धन्यवाद प्रस्ताव पेश गर्ने बैठकमा त्यसपछि अनि उहाँले नेमापति गर्नुभयो त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव पेश गर्न टेबल प्रस्ताव टेबल गर्न भन्नुभयो उहाँले प्रधानमन्त्री त्यो धन्यवाद प्रस्ताव टेबल गरिसकेपछि फर्किने बेलामा उहाँले जुन व्यवहार देखाउनुभयो नि त्यो एकदम हेर्न लायकको र त्यो सुन्न लायकको छ हेर्नुहोस् त्यो एकदम त्यो मान्छेले यति लाज लाग्ने स्थिति छ नि उहाँ सरासर धन्यवाद प्रस्ताव टेबल गरेर त्यहाँ महाशिवलाई त्यो टेबल गरेर आइसकेपछि सरासर उहाँ जसरी हिँड्नुभयो र जसरी उहाँले आफ्नो बसेको सिटबाट वा नबसिकन त्यो सिटमा रहेको मोबाइल चाहिँ यस्तो पर टाढैबाट समातेर जुन एकदम फसनक्क सन्केर फन्केर त्यहाँबाट हिँड्नुभयो नि संसद छोडेर त्यसरी एकछिन गलल हाँसो छोड्यो त्यहाँ संसदमा हेर्नुहोस् राष्ट्रपतिका सबै सांसदहरू निलो कालो हुनुभयो सभापतिको त्यहाँ अनुहार हेर्न लागेको थियो राष्ट्रपतिका सभामुख निलो कालो हुनुभयो है विपक्षीमा रहेका र राष्ट्रपतिका पनि पछिल्लो बेचमा रहेका सबै सांसदहरू गलल हाँसोको त्यहाँ पुरा छोड्यो त्यसकारणले
0: अस्वाभाविक व्यवहार चाहिँ संसदमा देखियो भनेर आलोचना भइ नै रहेको छ होइन यसको बारेमा चाहिँ उहाँको सचिवालयले स्पष्टीकरण दिएला राज्यसभाका सांसदहरूलाई पनि कुरा गराउन त यो के भएको भन्दाखेरि होइन अब असंसदीय व्यवहारमा चाहिँ हामीले धेरै किन बोलिराख्नु भन्नुहुन्छ उहाँहरू पनि भनेपछि अब यो व्यवहार चाहिँ जनताले अपेक्षा गरेका थिएनन् जुन किसिमको व्यवहार भएको छ फेरि अब यसबाट तर्केर भागेर आलोचना मात्रै गरेर अब यसबाट पनि सरकार फेल भएर नेपाली जनताले फेरि दुःख नै पाउने हो हेर्नुहोस् होइन ऐनजी तर अब सरकारलाई चाहिँ तपाईँहरूको चाहिँ साथ समर्थन होइन नेतृत्व कार्यक्रमलाई साथ समर्थन अब राम्रो बाटोमा लैजाँदाका निम्ति चाहिँ सुझाव पनि त दिनु पर्यो नि त यहाँहरूले फिडब्याक दिनु पर्यो
17: पहिलो कुरा त सरकार जिम्मेवार बन्न पर्यो जनताप्रति उत्तरदायी बन्न पर्यो संसदप्रति उत्तरदायी बन्न पर्यो होइन र जनताले अपेक्षा गरेका जनताले चाहिँ आवश्यकता महसुस गरेका देशका लागि आवश्यक पर्ने विषयवस्तुमा सरकार केन्द्रित हुनु पर्यो है हाम्रो कुरा यो यसका लागि हामीले सरकारलाई खबरदारी गर्ने कुरा सरकारलाई सचेत गराउने कुरा हो संसदमा होस् या सड़कमा होस् या बाहिर होस् जताततै होस् हामी मैले सुरुमैदेखि भन्दै आएको छु हामी परम्परागत शैलीको रचना के अरे प्रतिपक्ष हामी बन्न चाहँदैनौँ हामी सशक्त रचनात्मक प्रतिपक्ष बन्न चाहन्छौँ त्यसले गर्दा कहिलेकाहीँ हामी आवश्यकता अनुसारको भूमिका खेल्छौँ देशलाई के आवश्यक परेको छ लोकतन्त्रको रक्षाका लागि के आवश्यकता परेको छ संसदकोलाई चाहिँ संसदलाई चाहिँ एउटा चाहिँ जनताको भावनाहरू जनताका चाहिँ अधिकारहरूलाई बुलन्दित गर्ने एउटा थलो बनाउन र निर्माण गर्नका लागि हामीले खेल्न पर्ने भूमिका के हो, त्यसलाई के आवश्यकता पर्छ त्यो हामी पहिचान गरेर त्यस अनुसारको भूमिका खेल्छौँ। हामी कुनै पनि विगतमा जस्तो यो हामी प्रतिपक्ष हौ, यो सरकार हो, त्यस कारण हामीले विरोधका लागि विरोध गर्नै पर्छ, जे कुरामा पनि हामीले फरक देखिनै पर्छ। अपोजिसन भने जे कुरा पनि फरक देखाउने भन्ने खालको हाम्रो त्यो मान्यता होइन, हामी त्यसरी अगाडि बढ्न चाहदैनौँ। हामीलाई पनि विकास चाहिएको छ, हामीलाई पनि परिवर्तन चाहिएको छ, हामीलाई पनि यो देशको तपाईँले हेर्नु होला, यो देशको विकास निर्माणको ढोका खोल्ने नै एमाले हो। त्यस कारण छिटो एउटा चाहिँ सस्टेनेबल गोल के अरे डेभलपमेन्ट गोल चाहिँ एचिभ गर्नका निम्ति छिटोभन्दा छिटो एउटा त्यो धिमा गैली भएन, अलिक छिटो गतिमा देशको विकासलाई अगाडि बढाउनु छ र एउटा विकसित देश धनी देशका रूपमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उसमा हामीलाई उभ्याउनु छ, यसमा हामी जिम्मेवार छौँ। त्यसकारण सरकारको नेतृत्व अस्थायी कुरा हो नि, होइन आज को सरकारमा रह्यो, आज कुन पार्टी रह्यो, को नेतृत्व रह्यो भन्ने कुरा क्षणिक कुरा अस्थायी कुरा हो। आज एउटा रहन्छ, भोलि अर्को हुन्छ, हिजो हामी थियौँ, आज उहाँ रहन्छ, फेरि भोलि अर्को आउँछ। मैले अस्ति पनि भने यो त परिवर्तित कुरा हो, अस्थायी कुरा हो, गतिशील कुरा हो। यसलाई हेरेर हामीले देशको परिवर्तनलाई, देशका जनताका आकांक्षालाई, लोकतन्त्रलाई चाहिँ कम्प्रोमाइज गर्न मिल्दैन। यसमा हामी बडो सिरियस छौँ। त्यसैले जुन प्रकारको यो नीति, यी सबै कुराहरूलाई एड्रेस गर्नका निमित्त जुन अहिले सरकारले नीति तथा कार्यक्रम ल्याएको छ, यो नीति तथा कार्यक्रमले यी आकांक्षाहरूलाई, जनताका यी आवश्यकताहरूलाई, जनताका यी चाहनालाई, भावनालाई, अप्ठ्याराहरूलाई चाहिँ यसले पूरा गर्न सक्दैन। एउटा अर्को कुरा, हाम्रो संविधानले परिकल्पना गरेको जुन समाजवाद उन्मुख अर्थतन्त्र, समाजवाद उन्मुख चाहिँ अर्थतन्त्रको परिकल्पना गरेको छ, त्यसलाई पनि यसले चाहिँ गर्न सक्दैन। हेर्नुहोस् त्यो नीति कार्यक्रममा संविधानले भनेको छ समाजवाद उन्मुख, होइन समाजवाद उन्मुख अर्थतन्त्र हुने त हामी समाजवाद उन्मुख भनेका छौँ, समाजवादको एक शब्द कहीँ देख्नुभयो यो उसमा? त्यसै यो लिङ्गिकता कार्यक्रम चाहिँ के केलाई हेरेर यसको मार्गदर्शक सिद्धान्त
16: समाजवाद त देशमा कहाँ नै रहेर भनेको, समाजवाद त अब यो देशमा छैन अहिले, होइन यो दलाल पुँजीवाद नै हाबी भइसकेको छ, समाजवाद त खालि नारा मात्रै कम्युनिस्टहरूको, अब समाजवाद आउन सक्दैन यो देशमा, होइन ऐनजी? त्यो कारणले गर्दाखेरि अब देश बनाउने कुरामा अगाडि बढ्नु पर्यो, यहाँ समाजवादले बजाउनु भएन क्या? अब चाहिँ
17: तपाईँहरूले यस्तो कुरा नगर्नु, समाजवाद भनेको कम्युनिस्टहरूको मात्रै यो नारा होइन क्या, यो जनताको नारा हो।
16: नेपालमा समाजवाद छ र साँच्चै समाजवाद ल्याउने बाटोमा छन् त
17: संविधानमा किन लेखेको छ त्यसो? के सरकारले संविधानलाई मान्दिन भन्नु पर्यो नि, संविधानलाई मान्दिन भन्नु पर्यो। त्यस्तै त म भन्दैछु, यो संहिता कार्यक्रमको मार्गदर्शक सिद्धान्त के हो? संविधान हो कि
16: फेरि हाम्रो बीचमा नेकपा एमालेका प्रमुख सचेत ऐन महार हुनुहुन्छ, ऐन महारजीसँगको सम्पर्क विच्छेद भएको छ, हामी सम्पर्क गर्ने प्रयत्न गर्दैछौं। अब नेपालमा अहिलेको अवस्थामा समाजवादको स्थिति छ त? नेपालमा समाजवाद बाँकी छ? अब जनताले समाजवादको नारा बजाउन मिल्छ? अहिले संविधानमा, संविधानको प्रस्तावनामा लेखिएको छ समाजवाद उन्मुख राज्य व्यवस्था, तर समाजवादको स्थिति अलिकति नाजुक रहेको परिस्थिति पनि छ। हामी बहस गर्दैछौ, यहाँले कन्टिन्यू गर्नुहोला, अलिकति बीचमा सम्पर्क विच्छेद भयो। समाजवादतर्फ अहिलेको सरकार अगाडि छैन, होइन? संविधानलाई लप्ट्या आएको छ भाइ?
17: छैन नि, छैन। संविधानलाई कुनै पनि वाचन नगरिकन, संविधानलाई नटेकिकन, जुन किसिमले स्वेच्छाचारी, मैले अघि पनि भने, लोकप्रियतामा आधारित रहेर, लोकप्रिय भन्न खोजेर, एकदम सस्ता कुरा, लोकप्रिय कुरा, र एक प्रकार शब्दहरूको संग्रह मात्रै छ। हेर्नुहोस्, कार्यान्वयन गर्न निकै चुनौती छ यो जो उहाँले ल्याउनु भएको छ। जनताको अपेक्षा पनि कुरा गरिएका छन्, जे जति 5-10% जे कुरा नयाँ ल्याउनु भएको छ त्यो एकदम कार्यान्वयन, त्यो हावामा उड्या छ, हावामा उड्या कुरालाई कसरी कार्यान्वयन गर्न सकिन्छ? होइन, त्यस कारण यो चुनौतीपूर्ण छ। त्यसले त के देखियो भने नयाँ भन्ने कुरा खालि त्यो नारा र शब्दमा मात्र सीमित रहेछ।
16: अब एउटा देशभरिका धेरै जनताले सुनिराख्नु भएको छ, होइन? लाखौं जनताले सुन्दै हुनुहुन्छ, नेपाली बस देश विदेशमा पनि सुन्दै हुनुहुन्छ यतिखेरको अवस्थामा। अब एउटा कुरा के बताउनुहोस् भने, हिजो तपाईँका पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादल फेरि सेनाप्रति जाइ लाग्नुभयो भन्दै त्यहाँ केही सांसदहरूले चाहिँ त्यसको टिप्पणी गरे, आलोचना गरे। नेपालको सेनालाई, सार्वभौमिकतालाई किन चलाउने नेकपा एमाले, किन बारम्बार प्रहार भइरहेको छ भन्ने खालका प्रश्नहरू पनि उब्जे, के भन्नुहुन्छ?
17: म यसका विषयमा मेरो स्पष्ट धारणा छ। हेर्नुहोस्, म तपाईँलाई अलिकति समय दिनका लागि अनुरोध गर्दै के भन्छु भने, लोकतन्त्रमा कुनै पनि व्यक्ति र कुनै पनि मान्छे, कुनै पनि संस्था प्रश्नभन्दा माथि हुँदैन, है? सबैको भूमिका, सबैको चाहिँ का बारेमा, सबैको कामका बारेमा, सबैका व्यवहारका बारेमा प्रश्न गर्न पाइन्छ, आफूलाई लागेको कुरा, चाहे त्यो संसदमा होस्, चाहे सड़कमा होस्। त्यसकारण सेना पनि लोकतन्त्रमा प्रश्नभन्दा माथि छैन, र सेना नेपालको एउटा रक्षा कवच हो, नेपालको एउटा चाहिँ एउटा संस्थापक एउटा संस्था पनि हो। त्यसकारण त्यसप्रति हाम्रो उच्च सम्मान छ, त्यसप्रति हाम्रो उच्च एउटा आस्था पनि छ, सद्भाव पनि छ। त्यसलाई हामीले विवादमा ल्याउनु पर्छ, त्यसलाई कमजोर बनाउनु पर्छ भन्ने कदापि पनि नेकपा एमाले सोच्दैन गर्दैन। तर पछिल्लो समय खासगरी भरू 23-24 पछि केही केही चाहिँ भूमिका सेनाको देखिया छ, त्यसमा यो हाम्रो मात्र त्यो रामबहादुर थापा बादलको मात्र प्रश्न होइन, आज सड़कमा उठेको प्रश्न हो, जनताको मनमा उठेको प्रश्न हो होइन। 23-24 गते सेनाले आफ्नो नामुखै अगाडि जसरी सिंहदरबार जनता टुलुटुले हेरिराख्यो, त्यो त नेपाली जनतालाई त्यो प्रश्न त गर्ने अधिकार छ नि त, सेनाले यस बारेमा त जवाब दिनुपर्छ नि। सेना त्यति बेला चाहिँ त्यो हुँदैन थियो र अहिले अहिले अझै पछिल्लो समय उहाँले भनेको कुरा के हो भने उता लिपुलेखमा यत्रो चाहिँ अब हाम्रो लिपुलेख हाम्रो भूमि चाहिँ अतिक्रमण भइराखेको छ होइन, त्यहाँ त्यसका बारेमा सेना बेखबर हुने, तर सुकुमवासीमा बस्तीमा सुकुमवासी बस्ती अहिले अस्ति चाहिँ खाली गर्दा सेना परिचालित भयो नि त, त्यो त्यति शान्ति त्यो ठाउँमा चाहिँ हाम्रा चाहिँ दाजुभाइहरू नि सुकुमवासी बस्ती हाम्रो दाजुभाइहरू होइन, होइन परेड भन्ने कुरा आफ्नो कुरा होला, तर त्यहाँ परिचालित त भयो नि त, त्यस कारणले हेर्नुहोस् यो धेरै चाहिँ पुलपुलाउने कुरा पनि होइन, सबै मान्छे चाहे प्रधानमन्त्री होस् चाहे राष्ट्रपति होस् चाहे सेना चाहे पुलिस होस् चाहे कर्मचारी होस् चाहे राजनीतिक दलका नेता कार्यकर्ता चाहे अरू कुनै नागरिक होस् सबैले संविधान संविधानको चाहिँ अधीनमा रही होइन लोकतन्त्र देश देशका नागरिक यहाँको शान्ति सुरक्षा सबैका लागि आफू कर्तव्यनिष्ठ हुनुपर्दछ, चाहे संस्था हुन् चाहे व्यक्ति हुन् है, त्यो नेपाली नागरिक र नेपालमा क्रियाशील रहेका सबै चाहिँ संस्थाहरूको त्यो अनिवार्य उत्तरदायित्व र जिम्मेवारीभित्र पर्दछ, र यदि त्यो दायित्व त्यो जिम्मेवारी त्यो कर्तव्य कसैले पूरा गर्दैन भने सबैका विषयमा प्रश्न गर्न पाइन्छ होइन। त्यसकारण हाम्रो सेनाप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउने गरी होइन, सेनालाई अझ बलियो बनाउने, अझ लोकतान्त्रिक बनाउने, अझ राष्ट्रवादी बनाउने, अझ कसैको चाहिँ राजनीतिक सङ्गुलमा नफसोस् भनेर सतर्क बनाएको कुरा हो होइन। पछिल्लो समय सेनाको भूमिकाप्रति हामीले होइन आम जनताले प्रश्न गरिरहेका छन्, आम जनतामा एक प्रकारको संशय छ, त्यस कारण सेनालाई सतर्क बनाउनका निम्ति सेनालाई मजबुत बनाउनका निम्ति बलियो बनाउनका निम्ति हाम्रो दलको नेताले त्यहाँ केही कुराहरू उठाउनु भएको होला, यसलाई चाहिँ धेरै राजनीतिकरण गर्ने धेरै अन्यथा ढंगले व्याख्या गरिँदैन भन्ने लाग्छ मलाई। एउटा
16: अनि यसभन्दा अगाडि पनि त उहाँले बोल्दाखेरि चाहिँ सेनाको विषयमा बोलेको कुरा फिर्ता लिएको थियो नि त होइन, नेताहरूको आपत्ति हुँदाखेरि
17: फिर्ता ल्याएको छैन, कसले फिर्ता लियो र
16: होइन, त्यहाँ त छलफल भयो पार्टीमा अनि विरोध भयो, त्यस पछाडि चाहिँ विष्णु पौडेलजी अनि शंकर महाशय शंकर पोखरेलजी लगायतको सचिवालय बैठकमै चाहिँ उहाँहरूले चाहिँ स्पष्टीकरण माग्नु भएको थियो होइन,
17: सचिवालयमा सचिवालय बैठक बसेको हो, त्यसको भोलिपल्ट छलफल त पक्कै पनि त्यहाँ भयो होला, किनभने केही नेताहरूले सामाजिक सञ्जाल र बाहिर मिडियामै पनि त्यो विषयमा त्यतिखेर आपत्ति प्रकट गर्नुभएको थियो, तर यति कुरा के बुझ्नुहोस् भने ठिक छ यो विषयमा पनि हामी थप छलफल गर्दै जाउँला अगाडि बढ्दै जाउँला, तर अब हिजो संसदमा अब रामबहादुर थापा बादल जो नेकपा एमालेको संसद दलको नेता हुनुहुन्छ होइन, उहाँको तर्फबाट त्यहाँ चाहिँ नेकपा एमालेको तर्फबाट उहाँले संसद दलको नेताको हैसियतले संसदमा बोल्दै गर्दा त्यसको अब त्यो नेकपा एमाले उहाँले बोल्नुभयो कि भन्ने कुरा हामीले स्वीकार्नुपर्छ, तर अब यो कुराका बारेमा थप छलफल होला, पार्टीमा पनि छलफल होला, हामी पनि छलफल गरौँला, तर सेनालाई चाहिँ प्रश्नभन्दा माथि चाहिँ राख्नु हुँदैन है, तपाईँहरू पनि यसलाई क्लियर राख्नु होला, हिजो राजालाई जसरी प्रश्नभन्दा माथि राखिन्थ्यो आज सेनालाई त्यो प्रश्नभन्दा माथि राख्ने यो कुचेष्टा हामीले गर्यौँ भने लोकतन्त्रको चाहिँ आत्मा मर्छ, लोकतन्त्रको मर्म मर्छ, लोकतन्त्रमा चाहिँ सबै प्रश्न कोही पनि प्रश्नभन्दा माथि
16: प्रश्नभन्दा माथि हुनु हुँदैन, सेनाले पनि आफ्नो जिम्मेवारी निभाउनु पर्छ, सेनाले पनि हिजोको घटनाक्रमको
17: प्रश्न कसले गर्न पाउँदा त्यसो भए के नेकपा एमाले प्रश्न गर्न नपाउने भन्ने कहीँ लेखेको छ,
16: होइन सेनालाई प्रश्न गर्नुपर्छ क्या, सेनालाई प्रश्न गर्नुपर्छ, सेनाले
17: प्रश्न गरे त हो नि, प्रश्न गरे त हो, कहाँ थियो भने त किन खेल्यो त्यहाँ, सुकुमासी बस्तीमा किन परिचालित भएको सेना भने प्रश्न गरे, अब सेनाले जवाब दिनु पर्ला नि त, सरकारले जवाब दिनु पर्ला, होइन हामी त्यहाँ भन्ला अथवा लिपुलेखको बारेमा उसले बसलाई यस्तो यस्तो भइरहेछ हामी क्लियर छौँ भन्ला सकिगयो नि होइन, अनि यसलाई किन धेरै विवादित बनाउनु पर्यो, यसका यसका बारेमा धेरै मान्छे के के नै भने सेनालाई चाहिँ भन्ने चाहिँ सेनालाई त्यस्तो पुलपुलाउने सेनालाई चाहिँ त्यसरी चाहिँ प्रश्नभन्दा माथि राख्ने र अधिकारभन्दा माथि राख्ने कुरा र सेनाका बारेमा कोही बोल्नु हुन्न, सेनालाई जे गरे पनि सेनाले जे भूमिका खेले पनि जस्तो चाहिँ काम गरे पनि सेना भने चाहिँ सेना हो त्यसलाई चाहिँ बारेमा बोल्नु नै पैचु मैचु भन्ने कुरा चाहिँ यस्तो भाष्य निर्माण गर्न हुन्छ र हामीले हुँदैन, त्यसैले अब हामी हेर्नुहोस् फेरि पनि भन्न चाहन्छु चाहे नीति तथा कार्यक्रममा पनि हाम्रो चाहिँ एकदम जे जे कुरामा कमी कमजोरी छ ती कुरा हामी औल्याउँछौँ, अब हेर्नुहोस् न कस्तो भनेको छ भने नीति तथा कार्यक्रममा यो त चाहिँ संविधानले दिएको अधिकार हो होइन, इन्टरनेसनल चाहिँ आईएलओले दिएको अधिकार होला, इन्टरनेसनल चाहिँ कोर्टहरूले दिएका अन्तर्राष्ट्रिय कानूनहरूले दिएका अधिकार छ नि त्यो कतिपय कुराहरू, त्यसलाई पनि खण्डित हुने गरिकन जुन प्रकारको ढङ्गले चाहिँ नीति कार्यक्रम लागेको छ विद्यार्थी सङ्गठनलाई प्रतिबन्धित गर्ने कर्मचारीलाई त्यहाँ गरेकोहरू चाहिँ भाषा हेर्नुहोस् प्रयोग गरिएका भाषाहरू शब्दहरू होइन हिजो मात्रै सर्वोच्च अदालतले ट्रेड युनियन खोल्न पाउने त्यो आदेश कार्यान्वयन गर्ने निर्णय कार्यान्वयन गर्ने आदेश गरेर नित्यता कार्यक्रम चाहिँ अब त्यो खारेज गरिन्छ के यसो गरिन्छ उसो गरिन्छ भने कर्मचारीका बारेमा कति चाहिँ कति तपाईँको चाहिँ निर्मम भएर त्यहाँ लेखेको छ एकदम अमर्यादित शब्दहरू कर्मचारी असमनीय शब्दहरू राष्ट्र सेवा कर्मचारीहरूका बारेमा त्यसरी संहिता प्रस्तुत गर्न पाइन्छ उनीहरूको वृद्धि विकासका बारेमा उनीहरूको चाहिँ व्यावसायिकताका बारेमा उनीहरूको सेवा चाहिँ सुविधाका बारेमा यत्रो चाहिँ राष्ट्र सेवक गरेका छन् बरु त्यो विषयमा पनि काहीँ केही उल्लेख गर्नु पर्दैन त्यस कारणले यो चाहिँ यो नित्य कार्यक्रम न विद्यार्थीलाई मन परेको छ न पत्रकारलाई मन परेको छ न व्यवसायलाई मन परेको छ न चाहिँ तपाईँको युवाहरूलाई मन परेको छ युवा रोजगारका विषयमा त्यस्ता कुनै ठोस कार्यक्रम छन् यत्रा यत्रा चाहिँ पपुलिजम कुरा गर्नुभयो आकाशका तारा खसाल दिन्छु भनेर सारा मानव अहिले विदेशमा गएका सबै सबै युवाहरूलाई नेपाल फर्काएर होइन ट्याप्पै चाहिँ अब सबैलाई एक लाख दुई लाख आउने खालको जागिर दिइहाल्छौँ रोजगार दिइहाल्छौँ जसरी हिजो कुरा गर्नुभयो आज त्यसको सन्दर्भ कुनै कार्यक्रम आयो नेपालमा भएका चाहिँ बेरोजगार युवाहरूका बारेमै पनि केही कुरा गरेका छैन विदेशबाट यत्रो चाहिँ हाम्रो माइग्रेटेड चाहिँ हाम्रो पपुलेसन छ यत्रो जनशक्ति छ त्यसलाई कसरी नेपाल फर्काउने भन्ने विषयमा कुनै चाहिँ ठोस कार्यक्रम छैन यत्र चाहिँ हाम्रा समाजमा रहेका विभेदहरू छन् यत्र खालका चाहिँ हामी के अरे यहाँ असमानताहरू छन् होइन उत्पीडित दलित चाहिँ एक प्रकारको चाहिँ महिला होइन सीमान्तकृत वर्गहरूका बारेमा के केही कार्यक्रम देख्नु हो त्यस कारणले एकदम यो चाहिँ झुटको पुलिन्दा शब्दहरूको संग्रह र एक प्रकारको चाहिँ एक प्रकारको महत्वाकांक्षी र त्यो कार्यान्वयन गर्न नसकिने खालको नीति कार्यक्रम छ हामीले भन्ने कुरालाई अनि यहाँहरूले पनि त एप्रिसिएट गर्नु पर्यो नि खेमजी
16: साइन्सजी हामी पनि यसको सही कार्यान्वयन होस् जनताले सुख पाउन् जनताले अब पनि निराशा हुन नपरोस् होइन विदेशमा चाहिँ रोई कराई गरेर लालाबाला छोडेर जान नपरोस् भन्ने कुरामा दृढ छौं सरकारलाई हामी खबरदारी गरिरहेका छौं यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु
17: अवश्य पनि धेरै धेरै धन्यवाद छ मलाई पनि बिहानै अवसर दिनुभयो मेरा विचारहरू मेरो दलका तर्फबाट पार्टीका तर्फबाट आम नेपाली जनताका बीचमा सम्प्रेषित गर्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै
16: थ्याङ्क यू भेरी मच नमस्कार उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक ऐन महाराजनी श्रोता नेपाली बासमा छोटो विश्राम जो विश्रामपछि पुनः उपस्थित हुनेछ
18: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
19: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
18: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
19: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
20: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
19: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
20: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
21: पर्वत जाने गेट सहारा एग्रोभेट
22: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
21: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
22: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
21: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
22: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
21: हाम्रा सेवाहरू
22: दाँत तथा मुखको परीक्षण
21: दाँतको एक्सरे
22: दाँत सफा गर्ने
21: दाँत टल्काउने
22: मुख गनाउने समस्याको उपचार
21: दाँत रङको सिमेन्ट भर्ने
22: दाँतको जरेदेखिको उपचार
21: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
22: साधारण दाँत निकाल्ने
21: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
22: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
21: गिजाको शल्यक्रिया
22: कृत्रिम दाँत राख्ने
21: दाँत रङको वा मेटलको खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 025, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
1: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
3: रेडियो आदिखोला 105.4 विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट।
16: यतिकै हाम्रो बीचमा अधिवक्ता स्वागत नेपाल हुनुहुन्छ, स्वागत नेपाल जी। नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
17: एकदमै धेरै धन्यवाद।
16: यहाँलाई थाहा छ सरकारले नीति तथा कार्यक्रम ल्यायो, प्रधानमन्त्री त एकछिन बिरामी पर्नुभयो, बाहिर निस्कनुभयो, अर्थमन्त्री निदाउनुभयो भनेर व्यापक रूपमा आइरहेको छ, तपाईँको के छ यसमा टिप्पणी?
17: निदाएको होइन उहाँले भनिरहनु भएको थियो, प्रधानमन्त्रीज्यूले वाकआउट दिनुभएको राष्ट्रपतिज्यूको नकआउट हो, यो सामान्य कुरा हो। त्यो संसदमा हुनपर्ने धेरै कुराहरूका बारेमा कुरा हुँदैन, कुरै गरिरहन नपर्ने विषयहरूमा कुरा हुन्छ, धेरै कुरा गर्नु छ नि संसदले।
16: नीति तथा कार्यक्रम त राम्रै आयो नि त होइन? अहिले
17: नीति तथा कार्यक्रम ठिक छ, नीति तथा कार्यक्रममा आउनै पर्ने केही कुराहरू आएका छैनन्, त्यो क्रमशः अरू कार्यक्रमहरूमा आउलान्। नीति तथा कार्यक्रम यो पूर्व नै सरकारले घोषणा गरेको 100 पॉइंट सेक्सन प्लान जुन थियो 102 कार्ययोजना, त्यसैको आधारमा आएको देखिन्छ। त्यसैमा पनि केही कुराहरू चाहिँ गम्भीर आलोचना गर्नुपर्ने कुराहरू र अरू सम्पूर्ण कुराहरू चाहिँ अत्यन्त प्रशंसा गर्नुपर्ने कुराहरू छन्। जस्तो कि नागरिकता फेसलेस बनाएर घर घर नै दिँदै हिँड्ने कुरा चाहिँ यो नेपालीको कार्यक्रम हुन सक्दैन। तर तपाईँको
16: पुर्याइदिने, ओछ्यानमै पुर्याइदिने, पासपोर्ट ओछ्यानमै पुर्याइदिने भन्ने कुरा चाहिँ राम्रो होइन सरकारले?
17: हो, यो कुरा सबैभन्दा गम्भीर कुरा, यो चाहिँ गम्भीर कुरा हो। अब यो बाहेक धेरै राम्रो कुराहरू भएको छन्, तपाईँको ट्रेड युनियन खारेज गर्ने कुरा, यो राजनीतिक संगठन विद्यार्थीहरूका जुन छन् यसलाई खारेज गर्ने कुरा, महेन्द्र राजमार्ग फेरि चाहिँ तपाईँको नामाकरणकै हिसाबले पनि एउटा इतिहासप्रति सम्मान गर्ने कुरा होइन, यी कुराहरू सही कुराहरू छन्।
16: घर घरमै पुर्याउँदाखेरि त जनतालाई सेवा हुन्छ नि त झन् त, सरकारले राम्रै सोचेर
17: जनतालाई सेवा भनेर त्यो हामी कता कता कहिले काहीँ सुन्थ्यौँ कि सिराना तारी मोटरसाइकल यति सस्तोमा पाइन्छ अरे होइन, यहाँ किन लफडा गरेर नै दिउन देशै अर्कोलाई भने जस्तो कुरा हो कि त्यो। अनि देश परिवर्तन गर्ने, देश परिवर्तन गर्ने भन्ने सुनिन्छ, देश परिवर्तन भनेको तपाईँले अर्को देशको नागरिकता लिनु भने तपाईँको नागरिकतामा देशको नाम अर्कै लेखिन्छ, देश परिवर्तन भयो नि, त्यस्तो कुरा हो के? यो अलिकति यसमा तह मिलेन सोचाइको।
16: अनि घरमा पुर्याउने कुराले चाहिँ अनाधिकृत दुरुपयोग हुन सक्छ,
17: नेपालीहरूको कार्यक्रमै हुन सक्दैन यस्तो, कुनै पनि देशमा फेसलेस नागरिकता टु बी डेलिभर्ड होइन, त्यो पावर अफ द डोर स्टेप भन्ने यस्तो हुँदैन हेर्नुहोस्।
4: सूचित सिद्ध्याउने कुरा हो. त्यो बाहेक अरू सबै कुराहरू चाहिँ ठिक छन्. तपाईँहरू नभएका कुराहरू जो गर्न राम्रा कुराहरू थिए
5: होइन, तपाईँले खास त ट्रेड युनियन खारेजदेखि लिएर विद्यार्थी संगठन खारेजदेखि लिएर दलीयकरण गर्न नपाउनेदेखि लिएर धेरै कुराहरूमा सरकारले एक्सन त चालेको छ. तर अहिले त सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश त जारी गर्यो नि त होइन, यो चाहिँ खारेज नगर भनेर.
4: अनि अब सिधै दलको श्रेणी चढेर अदालत पुग्नेहरूले यो भन्दा अरू के गर्छन् भन्ने थियो र
5: सर्वोच्चले त यसमा व्याख्या गर्न सक्छ नि त होइन, केही कारणहरू देखाउन सक्छ. अहिले त तपाईँ डोजर नचलाऊ भनिदिइसकेका छ.
4: कारण जेसुकै देखाउँछ, पञ्चायतकालमा कस्तो राम्रो थियो तपाईँको विद्यार्थीको चुनाव हुन्थ्यो त, देशभरिका कलेजका विद्यार्थीको चुनाव हुन्थ्यो. तर पार्टीसँग आबद्ध विद्यार्थी संगठन थिएनन्, युवा संगठन थियो, महिला संगठन थियो, किसान संगठन थियो, चुनाव हुन्थ्यो, देशभरि स्वतन्त्र उम्मेद्वारहरू उठेर स्वतन्त्र मध्येको एउटाले जित्थ्यो होइन र कति राम्रो कुरा थियो. जेएनजीले चाहेको त थियो, युवा पुस्ताले चाहेको, पञ्चायतकालकै जस्तो संविधान हो जहाँ यस्तो राजनीतिक दलका चाहिँ भ्रातृ संगठन विद्यार्थी संगठन नहुन् तर विद्यार्थीको चुनाव हो, विद्यार्थीले राजनीति बुझ्नुपर्छ भनेर राजा महेन्द्रले विद्यार्थीको चुनाव गराएको. तर स्वतन्त्र रूपमा उठ जित बुझ होइन, विद्यार्थीको चाहिँ सोधीमा आएर चाहिँ नेतृत्व गर भनेर भनेको थियो. त त्यस्तै राम्रो काम गर्न खोजेको कुरालाई त राम्रै भन्नु पर्यो.
5: तर अहिले चाहिँ यो संगठनहरू खारेज गर्नु चाहिँ सही निर्णय सही कदम लिएको छ होइन सरकारले, त्यसो भए
4: अत्यन्त राम्रो छ. अत्यन्त तपाईँ कहाँ विद्यार्थीले राजनीतिमा होमेर रेगुलर सड़कमा पठाएर अनि छातीमा गोली फाट्न लगाउँदै आफ्नो स्वार्थ पूरा गर्ने त्यही ब्यार तयार गरेको त्यहाँ विद्यार्थी चाहिँ संगठनहरू आफैमा तपाईँको भ्रष्टाचारको ब्यार हो. धेरै ठाउँमा देखेको छ, सोभिका चाहिँ तपाईँको सभापतिहरू एउटा कार्यकाल हुँदाखेरि एउटा घर बनाइसकेको छ. तपाईँले देख्नु भएन यो हाम्रै उपत्यकाभित्रकै विद्यार्थी संगठनहरूको विद्यार्थी नेताहरू तपाईँको रिभल्भर बोकेर कलेज पुग्ने गरेको. त्यसकारण विद्यार्थीलाई राजनीतिको बारेमा एकदम जानकारी दिने, विद्यार्थीहरूको चुनाव गराउने तर कस्तो गराउने, पार्टी आबद्ध विद्यार्थी संगठनहरू नराख्ने, सोभिको चुनाव गराउने, यो नीति त राम्रो छ नि. पञ्चायतकालमा यस्तै थियो, युवाहरूले सोचेको त्यही हो, दुवानी मान्छे नभइदिएर पो हो.
5: अब अहिलेको अवस्थामा चाहिँ बालिन सरकार आइसके पछाडि शासकीय सुधारका सही कामहरू पनि सार्वजनिक गरेको छ, जुन किसिमले एक्सन लिइरहेको छ यसमा तपाईँ एकदम सन्तुष्ट हुनुहुन्छ? संसदमा देखाएको व्यवहारको पनि त आलोचना भइरहेछ नि त.
4: मैले यसमा भनिहालेँ भने कति राम्रा कामहरू छन् गर्नै पर्ने कुरा. एमसिसीको खारेज गरिने छ भनेर लेख्नु पर्थ्यो, लेखेको
5: छैन. एमओयू पारित गरिने छ पनि लेखेको छैन.
4: तपाईँको चाहिँ यो असमान सन्धि सम्झौताहरू चाहिँ खारेज गरिनेछ, लेख्नु पर्थ्यो, लेखेको छैन. अब योभन्दा अगाडि स्वागत नेपालहरूले चाहिँ सुरु गरेको राई टु रिकल राई टु रिजेज अदालतबाट आदेश भइसक्दा पनि अहिलेसम्म नगरेकोमा हामी गर्नेछौँ भन्नु पर्थ्यो, गरेको छैन. भनेर यस्ता धेरै कामहरू छन् होइन, बिचरा त्यो कसले भन्यो तपाईँलाई त्यस्तो कुरा?
5: दुईवटा
4: राम्रोसँग थाहा छ र त भनेको त विचाराहरूले बुझ्नु पऱ्यो नि राइट टु रिकल भनेको. पार्टी नेतृत्वको बारेमा चाहिँ कसैले अर्को कोणबाट धारणा राख्यो भने त्यसलाई चाहिँ कार्य गरेर तल झार्ने कुरा राइट टु रिकल होइन कि. राइट टु रिकल त्यस्तो हुँदैन. राइट टु रिकल भनेको जनताले प्रयोग गर्ने अधिकार हो, कुनै पार्टी नेताले पार्टी कमिटीले प्रयोग गर्ने होइन. राइट टु रिकलको व्यवस्था राजा महेन्द्रले त्यति बेला नेपालको संविधान 2019 धारा 37 2001 खण्ड 6 थियो भनेको भित्र गएका मान्छेले गलत कामहरू गरे भने त्यसलाई भोट हानेका जनताले नै फिर्ता बोलाउने व्यवस्था हो. पार्टी नेताले भनेको मानेन भने फिर्ता बोलाउने भनेको होइन. त्यसो राइट टु रिकलको बारेमा उहाँले बुझ्नु भएन. अब त्यता नभए पनि यताबाट गरिहालौँ भन्ने होला, त्यो पनि ठिक छ. नाम त्यो दिनुहुन्छ भने पनि.
5: अनि संसदमा देखिएका दृश्यहरू चाहिँ कस्ता छन्? राम्रै छन्, रमाइला छन् संसदमा?
4: होइन, संसद भनेको पार्लियामेन्ट होइन. पार्लियामेन्टलाई तपाईँले चाहिँ अंग्रेजी साहित्यमा बुझ्नुभयो भने दिनलाई रात, रातलाई दिन, सेतोलाई कालो, कालोलाई सेतो देख्ने चराहरूको समूह, लाटो कोसेराहरूको समूहलाई अंग्रेजी साहित्यमा पार्लियामेन्ट भनिन्छ होइन. परालको जाग, भातको चाहिँ तपाईँको चोइली भने जस्तो, धानको रास भने जस्तो, त्यस्ता सेतोलाई कालो, कालोलाई सेतो देख्ने चराहरू एकै ठाउँमा बस्ने चाहिँ र बन्ने समूहलाई पार्लियामेन्ट भन्छ. संसदभित्र त्यस्तै तपाईँको सेतोलाई कालो, कालोलाई सेतो चाहिँ गर्ने बनाउने चलन योभन्दा पहिला थियो. अहिले संसदमा सेतो कालो सिधा सिधा देखिएको छ, सिधा देखिएको छ। यहाँ केही हामीले गर्नै नपर्ने कामहरू हुन्छन्, जस्तो कि तपाईँको चोइली भने जस्तो, धानको रास भने जस्तो, त्यस्ता सेतोलाई कालो कालो सेतो देख्ने चराहरू एकै ठाउँमा बस्ने चाहिँ र बन्ने समूहलाई पार्लियामेन्ट भन्छ। संसदभित्र

0: रूपमा राष्ट्रपतिले आएर हाम्रो मेरो कार्यक्रम भन्दै प्रस्तुत गर्ने किन होला? संसदीय व्यवस्था भएका देशमा यो हुन्छ, यो मलाई राम्रोसँग थाहा छ, तर यो अनेक खालका नाटकहरू त्यहाँ हुन्छ, समय तपाईँको चाहिँ किल गर्ने भन्ने हुन्छ नि, समय किल गर्न आफै किलिङमा परिन्छ। संसदका धेरै पुराना ढर्राहरू हामीले अन्त्य गर्नुपर्ने जरुरी के छ तपाईँको चाहिँ यस्तो अवस्थामा बसेर एउटा कुरा चाहिँ बोलेको छ बोलेको छ बोलेको छ सुन्नेहरू कसैलाई मतलब छैन, अनि जसले मेरो कार्यक्रम भन्दैछ त्यो उसको कार्यक्रम होइन, उसले चाहिँ हेर्न पढ्नै पाएको थिएन, अब मलाई अर्को महिना मृत्युदण्ड दिइनेछ भनेर लेखेको रहेछ भने त्यही पढ्नुपर्छ राष्ट्रपतिले होइन?
1: झन्डै त अब नेपालमा मृत्युदण्ड छैन,
0: झन्डै नेपालमा मृत्युदण्ड छैन। यो भनेको के हो भने एउटा किङ क्यान डु नो रङ भन्ने प्रिन्सिपल थियो, राजाले गल्ती गर्दैनन् किनकि राजाले काम पनि गर्दैनन्, काम सबै सरकारले गर्छ संसदले गर्छ भन्ने हिसाबले अहिले पनि तपाईँको चाहिँ यो राष्ट्रपतिलाई संवैधानिक बनाइएको छ, तर संवैधानिक होइन किनकि राष्ट्रपतिले जुनन लाग्यो त्यही गरेर नागरिकता विधेयक चाहिँ अर्कै राष्ट्रपति भएकोमा आफ्नो हातले फेरि कलमले लेखेर चाहिँ अनि पास गरेको छ होइन, सभामुखले त्यस्तै गरेको छ, संविधानभित्रको गजाङ्गुसुम जे छ त्यो चाहिँ संसदमा देखिएको छ, संविधान नै अहिलेको संसदीय यो पद्धति नै गलत छ।
1: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: आभार
1: व्यक्त गर्छु, धन्यवाद। कानूनका जानकार अधिवक्ता स्वागत नेपाल आदरणीय श्रोता दिवानी बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9141348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: किन आँखा मिचेको मिचेको गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाएपछि क्या हो
3: ओ भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझिन।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने।

0: घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो आधी खोला 105.4।
4: उहाँको अलिकति स्वास्थ्यमा थोरै समस्या आएको थियो भन्ने किसिमको स्ट्याटस पनि हिजो आएकै थियो। पूर्व
5: स्वास्थ्यमा खराबी आएको स्ट्याटस पनि आयो, तर एकैछिनमा स्ट्याटस पनि गायब भयो नि त, होइन मान्यज्यू?
4: मेरो विचारमा तपाईँले यो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीको सहप्रवक्तालाई भन्दा पनि सरकारको प्रवक्तालाई सोध्नुपर्ने हो जस्तो लाग्छ। यद्यपि मेरो प्रधानमन्त्री भएको हुनाले मैले नैतिक जिम्मेवारी त लिनै पर्छ, म बुझ्दैछु के भएको रहेछ भनेर।
5: तर एउटा कुरा चाहिँ, तर यसको आलोचना चाहिँ सिङ्गो पार्टीमाथि प्रहार हुँदाखेरि चाहिँ तपाईँहरू तपाईँका पार्टीको कुनै निर्णय त्यस्तो बैठक यो किन भएको भन्ने केही छलफल भयो?
4: होइन, अनौपचारिक रूपमा छलफलहरू भइरहेकै छन् र माननीय असीम शाहले आफ्नो स्ट्याटसमा लेख्नु भए जस्तै किसिमको अभिव्यक्ति सतहमा आइरहेको छ, हामी यसलाई अझ गहिरिएर बुझ्दैछौ।
5: तर अहिलेको पछिल्लो अवस्थामा चाहिँ नीतिकता कार्यक्रममा अलिकति बढी महत्वाकांक्षा देखियो भन्ने आइरहेको छ मान्यजी?
4: होइन, नीति कथा कार्यक्रम सधैँ महत्वाकांक्षी नै हुनुपर्छ। सपना देख्नेहरूले मात्रै सपना पूरा गर्ने साहस जुटाउन सक्छन्। सरकारको नीति तथा कार्यक्रम समग्रतामा असाध्यै उत्कृष्ट, व्यावहारिक र सन्तोषजनक छ भन्ने मलाई लाग्छ।
5: 7% आर्थिक वृद्धि दरदेखि लिएर चाहिँ लगानीमा सीमा रहित भन्ने कुराहरू नेपालको अहिलेको अर्थतन्त्रले ठेक्न सक्छ?
4: तपाईँले के बिर्सनु हुँदैन भने नेपालको राष्ट्रिय योजना आयोगमा धेरै अतुलनीय भूमिका निर्वाह गरिसकेको र त्यति मात्र नभएर करिब 3 दर्जन देशहरूमा आर्थिक सल्लाहकारको रूपमा अन्तर्राष्ट्रिय दात्री संस्थामा समेत विज्ञको रूपमा भूमिका निभाइसकेको त्यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ यति बेला। यो हाम्रो देशको र हामी सबै नेपालीहरूको सौभाग्य हो। त्यसकारण अर्थतन्त्रलाई यसरी अग्रसर गराउने, तीव्र गतिमा अग्रसर गराउने महत्वाकांक्षी योजना बनाइरहँदा पक्कै पनि अर्थमन्त्रीज्यूले यी योजनाका प्रोज एण्ड कन्सको विचार गरेर नै बनाउनु भएको हो भन्ने कुरामा म विश्वस्त छु र सबैलाई विश्वस्त हुन अनुरोध गर्छु।
5: हजुर, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जुन किसिमको म्यान्डेट पाएको छ, जुन गतिमा जुन लयमा चाहिँ अगाडि बढ्नुपर्ने हो, कतै यो बाटो बिराएको जस्तो लागिरहेको छैन तपाईँलाई?
4: कहाँ बाटो बिरायौ? हामीले सहकारी पीड़ितहरूलाई बचत फिर्ता गर्न सहकारी ऐनमा संशोधन गर्यौं, विकासको प्रक्रियालाई द्रुत बनाउन सार्वजनिक खरिद ऐनमा संशोधन गर्यौं, हामीले जनतासँग गरेको वाचा पूरा गर्यौं, कर्मचारी तन्त्रलाई दलतन्त्रबाट मुक्त गराउनका लागि दलगत ट्रेड युनियनहरू खारेज गर्यौं। सरकारले त असाध्यै द्रुत गतिमा आफ्ना वाचाहरू पो पूरा गरिरहेको देख्छु त म त।
5: सक्नुहुन्छ दलगत ट्रेड युनियन खारेज गर्न, विद्यार्थी संगठन खारेज गर्न, अनि सर्वोच्च अदालतले त अन्तरिम आदेश दिएर तत्कालका लागि रोक्न भनिसकेका छन् त, होइन?
4: होइन, अदालत सबै कुरा, सबै पक्ष, सबै विषय हाम्रो नियन्त्रणमा हुँदैनन्। हामीले आफ्नो तर्फबाट यथाशक्य प्रयत्न गर्ने हो र न्यायिक अथवा कानूनी बाधा अडचनहरू केही छन् भने तिनलाई पनि फुकाउँदै मार्ग प्रशस्त गर्दै जाने हो। अदालतको फैसलाको विषयमा, अदालतको आदेशको विषयमा म केही टिप्पणी गर्न चाहन्न।
5: होइन, नेपाल त आयोगको सदस्य राष्ट्र छ, होइन? भोलि ट्रेड युनियन खारेज गर्दाखेरि, होइन, देशमा चाहिँ श्रमिकका हक अधिकारहरू चाहिँ वञ्चित गराउँदाखेरि,
4: अनि हामीले संगठित हुने अधिकार होइन, हामीले संगठित हुन पाउने अधिकारलाई कुण्ठित गर्ने आशय राखेकै छैनौ। हामीले नुहाउन नपाउने भनेको होइन क्या, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको हो, भनेको संगठित हुन पाइँदैन भनेको होइन। तर संगठित हुने ठाउँ चाहिँ कहाँ हो त? के राजनीति गर्ने ठाउँ क्याम्पस हो? के राजनीति गर्ने ठाउँ सरकारी कार्यालय हो? के जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला एमाले कांग्रेस र माओवादी हुन पाउँछ? मेरो गुरु त गुरु हुनुपर्छ, कांग्रेस गुरु, एमाले गुरु, माओवादी गुरु हुन पाइन्छ र खुल्लम खुल्ला? यदि यही नै नैतिक धरातल हो भने त मैले भन्नु के रह्यो र? तर यो जुन दलीयकरण छ, सबै क्षेत्रमा जसरी कब्जा गरिएको छ, जसरी राजनीतिक सिन्डिकेट कायम गरिएको छ, चाहे निजामती क्षेत्रमा होस्, चाहे शिक्षा क्षेत्रमा होस्, यसैले हाम्रो विकासलाई यति पछाडि धकेलेको छ र यसैका कारणले सबै सार्वजनिक संस्थानहरू लथालिङ्ग भएका छन् भन्ने हामी निष्कर्ष हो।
5: एउटा कुरा के आयो भने नि, घाँटीमा चोट लागेको छ, घाँटी नै काटेर फाल्ने कुरा त समाधान होइन नि त, त्यसलाई त उपचार गर्नु पर्यो नि त, होइन?
4: कसरी उपचार गर्ने? मलाई सोल्युसन दिनुहोस् त तपाईँ।
5: घाँटीको
4: दलीयकरणको अन्त्य नगरिकन तपाईँ सुन्नु न,
5: भिटामिन दिएर हुन्छ कि त्यसलाई?
4: यसो गरौँ न, तपाईँ असाध्यै दिग्गज संचारकर्मी हुनुहुन्छ, उमेरमा पनि मभन्दा दुई चार वर्ष अग्रज नै हुनुहुन्छ, ल मलाई तपाईँले सुझाव दिनुहोस् त, मलाई र म मार्फत रासोपालाई, कर्मचारी तन्त्रमा, शिक्षा क्षेत्रमा, सार्वजनिक संस्थानहरूमा दलीयकरणको अन्त्य नगरिकन यिनको शल्यक्रिया र सुधार कसरी गर्न सकिन्छ, तपाईँले सुझाव दिनुहोस् त मलाई।
5: दलीयकरणको अन्त्य हुनुपर्दछ, तर यसलाई चाहिँ एकचोटि अपरेसन नगर्नुहोस् न तपाईँहरू। अपरेसन किन गर्ने? भर्खरै त यो प्रिस्क्रिप्सन लेख्नुहोस् होइन, ओपिडीमा राख्नुहोस्, अलिकति चाहिँ औषधि दिनुहोस्, एकैचोटि अपरेसनै गरिदिँदाखेरि त होइन, अहिले
4: तपाईँ कमसेकम
5: सबै भत्ता गर्दाखेरि अधिनायकवादतर्फ लाग्यो, राष्ट्रिय स्वतन्त्र
4: होइन होइन, त्यो विस्तारै गर्ने हुँदै जान्छ, गर्दै जाउँला भन्ने त्यही यथास्थितिवादी सोचले गर्दा हाम्रो विकास आज सयौं वर्ष पछाडि परेको छ सर। हामीले अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड यदि मिट गर्ने हो भने, यदि हाम्रो देशलाई हामीले अपेक्षा गरे अनुसारको गतिमा युवाहरूको सपना समेट्ने गरी नवप्रवर्तक मैत्री र अर्थतन्त्रका जुन लक्ष्यहरू निर्धारण गरिएको छ, सेवा प्रवाहका जुन लक्ष्यहरू हामीले निर्धारण गरेका छौं र जनतासँग हामीले जस्ता किसिमका वाचाहरू गरेका छौं, ती वाचा पूरा गर्नका लागि फास्ट ट्र्याक अपरेसन नै चाहिन्छ सर। त्यत्रो समय छैन विस्तारै गर्दै जाने।
5: आज महावीर पुनले संसदमा गरेको सम्बोधन यहाँले राम्रोसँग सुन्नुभयो नि त, होइन? नवप्रवर्तनमा त केही पनि काम भएको रहेनछ, वैज्ञानिक तिर प्रविधितिर त राष्ट्रलाई लैजान खोजिएकै रहेनछ, उहाँले त सराबै दिनु भएन।
4: कहिले कहिले हामी सुन्नु न, कहिले कहिले हामी असाध्यै धेरै हतार गर्छौं क्या। पहिला एउटा अर्को प्रसङ्गमा भनेको थिएँ,
5: हतार गर्नु भएन भने
4: होइन होइन, त्यसो भनेको होइन, मैले महावीर पुन माननीयज्यूले उठाउनु भएको सन्दर्भमा चाहिँ कस्तो भने, वार्षिक नीति तथा कार्यक्रममा विज्ञान प्रविधिको विकास र नवप्रवर्तनको मुद्दालाई असाध्यै धेरै प्राथमिकता दिइएको छ। उहाँले भन्नुभएको चाहिँ ठोस रूपमा आएन भन्ने होला, ठोस रूपमा त बजेटमा आउँछ नि, कमसेकम बजेट आउन्जेल त प्रतीक्षा गर्नु पर्यो नि।
5: तर सुकुम्बासी बस्ती व्यवस्थापन पनि त त्यस्तै त भयो नि त, होइन? पाँच वर्ष म्यान्डेट पाएको सरकारले एकैचोटि गएर डोजर चलाएर जनतालाई आतंकित पार्ने।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
7: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ, विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
6: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खुला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्वयंग जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खुला खबरको साथमा हिमाल सुनसादी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल, वालिङ बजार स्याङ्जा।
0: आदि खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जामा एसईई परीक्षा दिएका मध्ये 2315 जना विद्यार्थी उत्तीर्ण, सामुदायिक विद्यालयका पास गरी 11 जना विद्यार्थीले ल्याए चार जीपीए। वालिङ नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा र एसआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्न अभिमुखीकरण। स्याङ्जामा एसईई परीक्षा दिएका मध्ये यस वर्ष 2315 जना विद्यार्थी उत्तीर्ण भएका छन्। कुल सहभागी 3338 मध्ये 69.35% विद्यार्थी अर्थात 2315 जना विद्यार्थी उत्तीर्ण भएका हुन्। उत्तीर्ण मध्ये 11 जनाले 4 GPA प्राप्त गरेका छन्, जसमा 3.6 देखि 4 GPA प्राप्त गर्ने विद्यार्थी 229 जना रहेका छन् भने 3.2 देखि 3.6 GPA प्राप्त गर्ने विद्यार्थीको संख्या 634 रहेको छ। त्यस्तै 2.8 देखि 3.2 GPA ल्याउने विद्यार्थीको संख्या 842 रहेको छ। त्यस्तै 2.4 देखि 2.8 GPA ल्याउने 563 जना रहेका छन् भने 2.4 GPA ल्याउने 46 जना र 1.6 देखि 2 GPA ल्याउने 1 जना रहेका छन्। 1023 जना नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन्। प्रतिशतका आधारमा एसईई दिएको कुल विद्यार्थी मध्ये 69.35% विद्यार्थी उत्तीर्ण हुँदा 30.65% विद्यार्थी अनुत्तीर्ण भएका हुन्। त्यस्तै वालिङमा रहेको नेपाल आदर्श माविबाट एसईई दिएका मध्ये 3 जनाले 4 GPA प्राप्त गरेका छन्। नेपाल आदर्शका रोशन सुवेदी, शिष्टता डुम्रे र सोनिया थापाले 4 GPA प्राप्त गर्नुभएको हो। त्यस्तै पुतली बजारको त्रिभुवन आदर्श माविका अनिसा रेग्मी, आयुष्मा ढकाल र शशिक दर्जे गरी 3 जना, स्याङ्जा उच्च माविबाट निष्फल तिवारी, रोशनी आवासीय माविबाट पूर्णमान श्रेष्ठले 4 GPA प्राप्त गरेका छन्। त्यस्तै अर्जुन चौपारी गाउँपालिकामा रहेको चिल्ड्रेन एकाडेमीबाट जेनिसा कार्कीले 4 GPA ल्याएका छन्। त्यस्तै आदिखोलाको शारदा मन्दिर माविबाट 1 जना विद्यार्थी मनिषा ढकालले पनि 4 GPA प्राप्त गर्नुभएको छ। भिरकोट नगरपालिकामा रहेको शहीद शुक्र माविका नितेश काफ्रेले पनि 4 GPA प्राप्त गर्नुभएको छ। त्यस्तै यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट रश्मी भण्डारीले 3.96 GPA प्राप्त गर्नुभएको छ भने पूर्णामृतबाट 69 जना उत्तीर्ण भएका छन्। उत्तीर्ण भएका 69 जना मध्ये 17 जना प्राविधिक तर्फका रहेका छन्। पूर्णामृतबाट 63 जना सामान्यतर्फ र 19 जना प्राविधिक तर्फ गरी 82 जनाले एसईई दिएका थिए। त्यस्तै 2080 सालमा एसईईमा 0 नतिजा प्राप्त गरेको भूमरे माध्यमिक विद्यालयले यसपटक भने 7% नतिजा प्राप्त गरेको छ। 2081मा 0 नतिजा ल्याएको भूमरे माविले क्रमशः नतिजा सुधार गर्दै यो वर्ष 7% विद्यार्थी उत्तीर्ण बनाउन सफल भएको विद्यालयका प्रधान अध्यापक तिलक प्रसाद पराजुलीले बताउनुभयो। 2081मा 84% विद्यार्थी उत्तीर्ण बनाएको विद्यालयले यो वर्ष 19 जनाले एसईई दिएकोमा 19 जना नै उत्तीर्ण बनाउन सफल भएको हो। वालिङ नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। मंगलबार आयोजित एक कार्यक्रमका बीच वालिङ नगरपालिकालाई पालिकाका सम्पूर्ण बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चित भएसँगै पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो। वालिङ नगरपालिकाका 16 देखि 23 महिनासम्मका 406 जना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसारका 13 प्रकारका खोप लगाएसँगै पूर्णखोप पालिका घोषणा गरिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गहिरेले बताउनुभयो। बालबालिकाको सुरक्षित र स्वस्थ भविष्यका लागि तथा सम्भावित विभिन्न किसिमका रोगबाट बच्नका लागि खोप अनिवार्य भएकाले राष्ट्रिय खोप तालिका अनुसारका सम्पूर्ण नियमित खोप सम्पूर्ण बालबालिकालाई लगाएसँगै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताउनुभयो। बीसीजी, डीपीटी, हेपाटाइटिस बी, हिभ, पोलियो, पीसीबी, रोटा भाइरस, दादुरा, रूबेला, जापानी इन्सेफ्लाइटिस, टाइफाइड, एफआईपीभी गरी 13 प्रकारका खोप बालबालिकाले पूर्ण रूपमा पाएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले बताउनुभयो। साथै वहाँले नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन र खोपको पहुँचलाई दिगो बनाउन विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो। यसैबीच वालिङ नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका भएसँगै स्याङ्जाका 6 पालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन्। पोतली बजार, वालिङ, भिरकोट, गल्याङ, चापाकोट नगरपालिका र अर्जुन चौपारी गाउँपालिका गरी जिल्लाका 6 पालिकाले पूर्ण खोप पालिका घोषणा गरेका हुन्। एसआईबी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्ने विषयमा सरकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार नगरपालिका सभाहालमा एसआईबी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्न पत्रकार, जनप्रतिनिधि र सुरक्षा निकायहरूका लागि अभिमुखीकरण प्रदान गरिएको हो। कार्यक्रममा स्याङ्जामा एसआईबीको अवस्था यसलाई न्यूनीकरण गर्न राज्यले अवलम्बन गरेका नीति योजना र जनप्रतिनिधि, पत्रकार र सुरक्षा निकायहरूको भूमिका विषयमा सहजीकरण गरिएको थियो। स्याङ्जामा हाल 344 जना एसआईबी संक्रमितहरूले एआरटी सेवा लिइरहेका छन्। जिल्लामा एसआईबी पहिचान तथा न्यूनीकरणका लागि जन्त्र नेपाल, संकल्प सहयोग समूह, चितवन सक्रिय महिला प्रतिष्ठान, सीएसजी लगायतका संस्थाहरूले काम गरिरहेका छन्। प्रदेश अस्पताल पृथ्वी बजारबाट 121 जना र गरौं प्राथमिक अस्पताल वालिङबाट 223 जनाले एआरटी सेवा प्रयोग गरिरहेका छन्। पालिकागत हेर्ने हो भने सबैभन्दा धेरै वालिङमा एआरटी प्रयोगकर्ताहरू छन्। वालिङमा 76 जना, पुतली बजारमा 45, भिरकोटमा 41, तापाकोटमा 46, कालीगण्डकीमा 22 जना, फेदीखोला, आदिखोला र अर्जुन चौपारीमा 8-8 जना, बिरूवामा 13 जना, हरिनाशमा 4 जनाले एआरटी प्रयोग गरेको तथ्याङ्क छ। अन्य जिल्लाका यहाँबाट एआरटी प्रयोग गरिरहेका 32 गरी यहाँबाट 344 जनाले एआरटी प्रयोग गरिरहेका छन्। एआरटी एसआईभी संक्रमितले सेवन गर्ने औषधि हो। यो औषधि एसआईभी भाइरसलाई नियन्त्रण गर्दै भाइरसलाई थप बढ्नबाट रोक्छ, जसले गर्दा प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। एआरटीले संक्रमित व्यक्तिले स्वस्थ र सामान्य मानिस तरह लामो जीवन बाँच्न मदत पुग्छ। औषधिको प्रयोगले एसआईभी संक्रमणको दर पनि कम भएको छ। कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी गहिरेले सकारात्मक वातावरणले हरेक रोगलाई कमी गर्ने भन्दै एसआईभी संक्रमितहरूलाई कुनै सामाजिक लाञ्छना र भेदभाव हटाउन सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले सन् 2026 आइपुग्दा नेपालमा संक्रमितको संख्या घटे पनि सामाजिक लाञ्छना र भेदभावले संक्रमितलाई खुलेर जीवन जिउन भने समस्या भइरहेको बताउनुभयो। कार्यक्रममा जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन पृथ्वी लामी छाने, वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डे, जनस्वास्थ्य अधिकृत सृष्टि लम्सालले सहजीकरण गर्नुभएको थियो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न चिन्ह मिति समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्याङ्जाको वालिङमा विभिन्न रोगको परीक्षणका लागि 350 जनाको रगत संकलन गरिएको छ। लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउन र पोखरा सुपर स्पेशियालिटी हेल्थ क्लिनिकको आयोजना तथा लायन्स क्लब अफ वालिङ ग्रीन होमको व्यवस्थापनमा किडनी, डायबिटिज र थाइरोइडको परीक्षणका लागि नमूना रगत संकलन गरिएको हो। हिजो संकलन गरिएको नमूना रगत पोखरा लगेर परीक्षण गरिनेछ। जेठ 2 गते वालिङमा संचालन गरिने निशुल्क हेल्थ क्याम्पमा विशेषज्ञ चिकित्सकहरू द्वारा वृहत स्वास्थ्य परीक्षण तथा परामर्श सेवा कार्यक्रमका लागि नमूना रगत संकलन गरिएको हो। उक्त क्याम्पमा विशेषज्ञ चिकित्सकहरूद्वारा निशुल्क परीक्षण तथा परामर्श गरिने लायन्स क्लब अफ वालिङ ग्रीन होमले जानकारी दिएको छ। 300 जनाको नमूना रगत संकलन गर्ने कार्यक्रम रहेकोमा तोकिएको भन्दा 50 जना धेरैको रगत संकलन गरिएको छ। परीक्षणका लागि नमूना रगत दिनेहरूमा अधिकांश महिला रहेका छन्। नमूना रगत संकलन गरिएकाहरूमा 223 जना महिला र 127 जना पुरूष रहेका छन् भने परीक्षणका लागि पोखरा पठाइएको लायन्स क्लब अफ वालिङ ग्रीन होमका जोन चेयरपर्सन माधव कणेलले जानकारी दिनुभयो। वालिङ स्थित सिटी हलमा गरिएको नमूना रगत संकलन कार्यक्रममा पोखरा सुपर स्पेशियालिटी हेल्थ क्लिनिकबाट आएका प्राविधिकहरू खटिएका थिए। वृहत स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम जेठ 2 गते बिहान 9 बजेदेखि वालिङ स्थित सिटी हलमा नै गरिने आयोजकले जनाएको छ। संघीयता कार्यान्वयनमा आएको एक दशकपछि पर्वतको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ। जिल्लाको 7 स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउने छोटो स्थानीय तह बनेको छ। यसअघि मोदी, बिहादी, पैयू, महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय संचालन गर्दै आएका छन्। अब कुस्मा नगरपालिकाको भवन निर्माण मात्र सम्पन्न हुन बाँकी छ। निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। नवनिर्मित फलेवास नगरपालिका भवनको सोमबार नगर प्रमुख गंगाधर तिवारीले उद्घाटन गर्नुभयो। सो भवन कालीगण्डकी प्रदीप जुमले जेबीले 78 साल भदौ 21 सम्झौता भए निर्माण शुरू गरेको थियो। 9,153,200 रूपियाँमा निर्माण सम्पन्न भएको भवनमा 3 तला र 42 कोठा छन्। जसमा 3 सभाहल सहित खानेपानी, विद्युत, शौचालय जस्ता सुविधा छ। त्यसै गरी नगरपालिकाका सबै विषयगत शाखा एउटै भवनबाट एकीकृत रूपमा सञ्चालन गर्न थालिएको छ। अब अन्तिम आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जामा यस वर्ष एसईई परीक्षा दिएका मध्ये 2,315 जना विद्यार्थी उत्तीर्ण। सामुदायिक विद्यालयका पास गरी 11 जना विद्यार्थीले ल्याए 4 GPA। वालिङ नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा र एसआईबी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्न अभिमुखीकरण। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान, सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।
1: यस आदि खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आजको यस श्रृंखलामा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सवा सात बजेदेखि साढे सात बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। करिब 15 मिनटको समय अवधिभर हामी यहाँहरू माझ रहने गर्दछौ र कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल वैशाख महिनाको 30 गते बुधबार तदनुसार सन् 2026 मे 13 तारीक ज्येष्ठ कृष्ण पक्षीको एकादशी तिथि बिहान 9:19 बजेपछि द्वादशी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस् नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा नियमित काम बिग्रिन सक्छ। लगानी बढ़ाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ। वृष राशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढ़ाईमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ़नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ। मिथुन राशि हुनेहरूको लागि तारीफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ़नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूको साथले उत्साह जगाउनेछ। मेहनतले दाम इनाम र इनाम हात पार्न सफल भइनेछ। कर्कट राशि हुनेहरूको लागि समयमा होस् नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थिति बस्ताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च हुनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चल्न नसक्दा दुःख पाइनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। सिंहराशि हुनेहरूको लागि अस्वस्थताले कमजोर भइनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनुहोला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि दौड़धूप गर्नुपर्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। व्यस्तता बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुने समय छ।
कन्या राशि कन्या राशि हुनेहरूको लागि रमाइलो जमघट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ़न सक्छ। आमदानी बढ़नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। संचित धनको उपयोग गर्दा फाइदा हुनेछ। मेहनतले छोटो समयमै उपलब्धि हात लागि हुनेछ। तुला राशि हुनेहरूको लागि प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरूषस्वार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढ़ाउनेछन्। स्रोत साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि अवसर र व्यवधानको उतार चढ़ावबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्वमा वचन दिनाले समस्या पर्न सक्छ। धनुराशि हुनेहरूको लागि अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र समझदारीले आफन्त जनताडिन सक्छन्। मकर राशि हुनेहरूको लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। स्रोत साधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। कुम्भ राशि हुनेहरूको लागि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना छ। कर्जा र उधार व्यापारमा चनाखो रहनु पर्ला। नियमित काममा समेत साविक जस्तै फाइदा नहुन सक्छ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउनेछन्। सावधान रहनुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन्। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ़न सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रचनात्मक काम प्रारम्भ हुनेछ। मेहनतले नाम र दाम दिलाउन सक्छ। साथीभाइसँग भेटघाट हुनेछ र खानपानको आनन्द मिल्नेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर रा, निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौ आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधि भर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कन्दै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856655331
4: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
5: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
6: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
6: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
5: ए हो र बाबु
6: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
5: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
8: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हर्दीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
8: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
8: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
1: ओई आमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
9: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
9: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो
10: अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
11: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
11: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
11: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
10: सम्पर्क मोबाइल 9842698145।
12: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
12: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
12: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
12: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
12: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
12: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
12: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: होइन, के भयो, किन बन्द भएको हो गाडी?
16: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
11: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
16: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
16: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
11: फोन नम्बर 063-4141-502, मोबाइल 9850-40502 र 9860-51401।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9556501119 र 9556332446।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिए, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा एपीएस ट्रोफी कोरियन भाषा परीक्षा
7: रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ये थप जानकारी का लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9846242888 र 9843686640
1: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
2: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरगोड बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9856279771 र 9846100866।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
5: च्या कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
5: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
5: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार RCT गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9846648622 र 9241440029
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
9: दिदी म पनि 12 वर्षमा बेचेँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ

0: छात्रवृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
5: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय सिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846605756।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
7: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
10: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओहो रामुदाई, कता हिँड्नु भयो?
13: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
12: कुन धान लगाउने विचार गर्नु भयो र?
13: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
12: ल दाई पनि, युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
13: यो धान कस्तो छ नि बहिनी?
12: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हुने।
13: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
12: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनेलाई।
14: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
15: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
16: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
17: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
16: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
17: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
16: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
17: हाम्रा सेवाहरू:
16: दाँत तथा मुखको परीक्षण,
17: दाँतको एक्सरे,
16: दाँत सफा गर्ने,
17: दाँत टल्काउने,
16: मुख गनाउने समस्याको उपचार,
17: दाँत रङको सिमेन्ट भर्ने,
16: दाँतको जरेदेखिको उपचार,
17: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
16: साधारण दाँत निकाल्ने,
17: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
16: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
17: गिजाको शल्यक्रिया,
16: कृत्रिम दाँत राख्ने,
17: दाँत रङको वा मेटलको खुर लगाउने,
16: बच्चाहरूको दाँतको विशेष उपचार
17: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
16: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
17: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
18: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
19: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
18: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरघारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-97।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
10: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
9: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
10: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
9: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-55-55-271, 98-68-32-809 र 98-55-50-271।
10: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
11: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
10: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
11: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
11: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 9497918921 र 9462639399 छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी पर्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुखा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिरो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 0363441044 मोबाइल 9460813173।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
12: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको?
13: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि।
12: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
13: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने।
12: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
14: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363691004
11: सम्पर्क मोबाइल 9744834484
15: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
16: ओहो
17: मरेको के हो
16: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
16: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
16: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
18: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
19: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
20: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन
19: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी पनि जहाँको त्यही
20: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
19: हाम्रा सेवा तथा सुविधाहरू
20: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
19: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
20: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
19: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
20: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
19: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
1: सम्पर्क फोन नम्बर 03604146624

0: Tuang.
1: ओ माई लाबा बिरामी हुनु भयो कि कस्तो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुहोस् न माई लाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा के पर्यो त्यस्तो
4: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू मासमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुःखको खजना
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
7: नमस्ते डाक्टर सर
8: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
7: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
7: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
8: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
7: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
8: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
7: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
8: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: Here
0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
10: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
10: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
11: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
11: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 0364-41087, मोबाइल 9849701-4740।
12: किन बोलाएको मलाई?
13: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
12: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका 6 मिर्दीमा छ रे, म पनि जान्छु त नि।
14: हाम्रा विशेषताहरू।
12: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
14: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
14: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
14: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल, महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ फार्म, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9746154123 र 9806601052।
15: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू, जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-51, मोबाइल 98-560-52-49।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू।
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98-460-21-29 र 98-461-68-251।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
10: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
9: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
10: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
11: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुङ भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988। स्टडी एन्ड वर्क इन जापान।
12: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
11: के तपाई अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
12: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
11: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा।
12: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
11: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
12: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
11: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
12: हाम्रा विशेषता:
11: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
12: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
11: जेएलपीटी तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
12: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
11: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
12: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
11: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया,
12: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा बजार रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
11: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: सम्पर्क नम्बर 9762193 र 9744300289।
13: ओहो रामुदाई, कता हिँड्नु भयो?
14: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
13: कुन धान लगाउने विचार गर्नु भयो र?
14: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
13: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
14: यो धान कस्तो छ नि बहिनी?
13: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
14: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
13: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
15: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
16: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्नेछ।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऔ। खानामा सागपात र फलफूल खाऔ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऔ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9315564696।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज बीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44594।
8: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
5: चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज बीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग।

0: एकै चिन्ता हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन, कुन पानी पिउनु भयो हजुरले?
4: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको।
3: नपिउनुहोस् त त्यो पानी, फोहोर छ, यो उमालेको पानी पिउनु।
4: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
3: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं। फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
4: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
11: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क गरिनुका साथै होलबडी चेकअप

0: विशेष छूटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9816769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
3: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाब दिने कार्यसूची, दुई दिन सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण, साबिकको 45 दिनबाट विदा घट्यो, प्रार्थना र खाजाको समय पनि तोकियो, डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन, वार्षिक 78 लाख रूपियाँ जोगिने, किसानको बकेउता भुक्तानीमा खर्च गरिने, आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई, र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान 11 बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083मा विद्यालयमा पनि हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र वर्षे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। परियोजना तथा प्रयोगत्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगत्मक कार्य संचालन सहजीकरण पुस्तिका 2082 समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ। उहाँले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासा आएका भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो। मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिनेछ। दुग्ध विकास संस्थान अहिले घाटामा छ। किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन् तर कर्मचारी वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनुभयो। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। आज सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशसहित बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। तराईका एक दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हिमाली भागमा हिमपातको सम्भावना छ। राति कोशी मधेश बागमती र गण्डकी प्रदेशको केही ठाउँमा तथा अन्य हिमाली र पहाड़ी क्षेत्र को एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन चट्याङ र हावाहुरी सहितको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा यात्रा गर्दा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
0: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
5: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
0: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौ। थोरै बचत धेरै कायदा। बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जल स्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जल स्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी गरेको छ। ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयले जल स्रोत विधेयक 2083 को मसौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढ़ाउने तयारी गरेको हो। अहिले कार्यान्वयनमा रहेको जल स्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ प्रदेश र पालिका बीचको अधिकार बाँडफाँडलाई कानूनी आधार दिनेछ। भएपछि प्रदेश तथा पालिकाले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै कानून निर्माण गर्न सक्नेछन्। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जल स्रोतको संरक्षण बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो। यससँगै जल उत्पन्न विपद न्यूनीकरण जल स्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ। विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ। सचिवालयलाई जल स्रोतको नियमन नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। आयोजनाको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिएको छ। मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढ़ाएको जनाएको छ। तनहुको देवघाट गाउँपालिका चारमा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्राली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। 2080 साल फागुन 7 गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण थालिएको उहाँले बताउनुभयो। तल्लो सेती जलविद्युत आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धशला जलाशयुक्त जलविद्युत आयोजना रहेको छ। आयोजनाबाट वार्षिक 520.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको बाँध बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिँदैछ। बाँधको उचाइ 32 मिटर रहनेछ भने यसबाट झण्डै 12.7 किलोमिटर लामो जलाशय निर्माण हुनेछ। संचित पानीलाई 6.75 किलोमिटर लामो सुरुङ मार्फत देवघाट गाउँपालिका चार गाईघाट स्थित अर्धभूमिगत विद्युत गृहमा पुर्याइने योजना रहेको छ। आयोजनाका प्रमुख श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो। अब विदेशको खबर। इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्ध विरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सकिने बताउनु भएको थियो। भएको फेब्रुअरी 28 तारीकमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लड़ाईपछि इरान अमेरिका र इजरायलले अप्रेल 8 युद्ध विराम घोषणा गरेका छन्। युद्ध विरामपछि इरानी र अमेरिकी प्रतिनिधि मण्डलहरूले अप्रेल 11 र 12 तारीकमा पाकिस्तानको राजधानी इस्लामाबादमा एक चरणको शान्तिवार्ता गरेका थिए तर त्यसमा सहमति जुट्न भने सकेन। विगतमा दुई पक्षले पाकिस्तानको मध्यस्थतामा द्वन्द्व अन्त्य गर्नका लागि शर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदान प्रदान समेत गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो तर ट्रम्पले यसलाई पूर्ण रूपमा अस्वीकार्य भएको बताउनु भएको थियो। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा हिजो भएको खेलमा हैदराबादलाई हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची। दुई दिन सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण। साविकको 45 दिनबाट विदा घट्यो। प्रार्थना र खाजाको समय पनि तोकियो। डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। वार्षिक 78 लाख रूपियाँ जोगिने, किसानको बकेउता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी। आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै।
6: नेपाल ब्याङ्क।

0: रेडियो आदि खुला 105.4
1: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5 केदारनाथ मार्ग जोन नम्बर 6 वालिङ मोड जोन नम्बर 7 VIP टोल जोन नम्बर 8 नयाँ बजार जोन नम्बर 9 20 वालिङ बजारका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469-18921 र 98462-39399। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ।
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी। मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98462-98145।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: ल हेलो भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी के भनेर छ, के भयो
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
11: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
10: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
10: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
10: मोबाइल नम्बर 9855054313 र 9841348 32।
11: मूल्य होइन स्वास्थ्य रोजौ।
12: ओहो रामु दाई, कता हिँड्नु भयो?
13: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
12: कुन धान लगाउने विचार गर्नु भयो र?
13: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
12: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
13: यो धान कस्तो छ नि बहिनी?
12: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
13: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
12: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
14: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
15: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9856555331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: strong.
1: Subha prabhat, Guru Mama.
2: Subha prabhat, Bossa. आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
8: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905076044
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
13: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जताउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
9: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
13: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
9: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन के भयो, किन बन्द भएको गाडी?
0: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
9: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
0: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त?
0: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
14: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
9: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
14: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
9: फोन नम्बर 0364-41-502, मोबाइल 98-5-60-40-502 र 98-60-51-401।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9856085667।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50119 र 9856-33-246।
4: छ्या, कस्तो सास गनाएको तिम्रो त,
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241450029।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
11: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
10: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी, अरू टोकिहाल्छ नि।
11: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिस

0: सरकार विज्ञापन बोर्ड।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605556।
3: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्डिङ

0: त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरु खेल्न, लाइभ स्ट्रीमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
2: छिटो भनेके वर्ल्ड लिंक।
3: रेडियो आदि खुला 105.4
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
5: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: ओहो रामुदाई कता हिड्नु भयो?
2: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
4: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
5: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
6: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
5: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
6: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
6: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
6: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
5: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
6: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
6: फोन 0363 4406 600।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 98469 18921 र 98462 39 399।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363 440 331, मोबाइल 98565 55 331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर SK जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363 44 0051, मोबाइल 98565 50 49 49।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461 24 288 र 98463 86 647।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682223।
3: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।
2: आउनुहोस् आउनुहोस् आउनुहोस्।
7: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जली योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जली योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
7: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर,
2: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
7: स्थान पतञ्जली योग पीठ वालिङ खेल मैदान।
2: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जलि योग समिति जिल्ला स्याङ्जा,
7: कविता भूषाल अध्यक्ष महिला पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
5: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
2: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565085067।

0: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
1: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
0: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
1: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
0: बाहिर जथाभावी दिशा पिसाब नगरौँ, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
1: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
0: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
1: सुन्नु न,
0: भन त,
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त, कस्तो राम्रो छ।
0: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9855631966।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855054104 र 9800847723।
1: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856333246
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 063441044 मोबाइल 9960816173
2: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
0: चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
5: मोबाइल नम्बर 98460-86005।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30829।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
0: यस आर्यस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
8: यदि तपाईँ SEE को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आर्यस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
8: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
8: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
8: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
8: एडभान्स एक्सेल,
0: टेली ERP, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिंग।
8: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूको लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आर्य
9: आईएएस कम्प्युटर एकेडेमी बिरकोटेक बैरघारी तम समाज भवनको नजिकै।
10: सम्पर्क मोबाइल 9847939928 9841208 र 9860008।

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज त राम्रो कोट पैंट लगाएर हिड़े छौ राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुआलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिसियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामु दाई स्टाइल शटिंग सुटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक को ओरालो
0: मोबाइल 9815 56496
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्दम कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइरोइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको

0: इन्टरनेट को सेवा लिन नभुल्नु होला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेट को चरणमा एउटा टिभी को मासिक शुल्क निशुल्क हुनेछ।
1: थप जानकारी का लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
0: फोन 0364142558।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे पर्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4 नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने। सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्वेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँग ईरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7-9 गते चितवनमा हुने राजसपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आजै राजसपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाडौँमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, सांगठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। राजसभाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। राजसभा 2079 साल असार 7 गते स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविर भन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेङमा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र देण्डी शेर्पा रहेको टोली आज बिहान 10:25 शिखरमा पुगेको हो। सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण हुन्छ। अब आरोहीहरू तीनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरूद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाँग्ने काम भइरहेकाले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन्। सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल इन्वेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीको कमलामाई गाउँ नगरपालिका 6 बस पार्कबाट गैराती पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाडौँ ल्याएर थप अनुसन्धान भइरहेको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेको सीआईबीले जनाएको छ। ललितपुरको मान भवन बस्दै आएका 63 वर्षीय पाण्डे विरूद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढ़ाइएको हो। नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 42 दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोल कबुल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 75.5 खर्ब भन्दा धेरै पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला, आज सुनको भाव घट्यो चाँदीको बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
3: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
4: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
3: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
4: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
3: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
4: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगतमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सी जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित भएर 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ। 2082 को एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेका लगायत हुनुपर्नेछ। आज सुनको भाव घटेको छ, चाँदीको भाव बढ़ेको छ। हिजो एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 700 रूपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,02,900 रूपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 355 रूपियाँले बढ़ेको थियो। हिजो तोलाको 5,695 रूपियाँ रहेको चाँदीको भाव आज 5,710 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति सीसँग भेट गर्ने र पर्सी नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै इलन मस्क र टिम कुक सहित 16 वटा ठूला कम्पनीका कार्यकारी संचालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाव दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सक्ने अपेक्षा गरेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुकी 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगत्वमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधेरारी चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ। नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9843686647।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 9855054313 र 9141443।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443331, मोबाइल 98565533331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 0363441624। सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मिडिया प्रणाली वालिङ स्याङ्जा।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
3: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5493-5524-5872-7878।
0: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
7: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560-75756 र 98460-75756।

0: access to all.
1: 하지요, 쓰면서 크시가 커버를 해야죠. 아마 뉴로로코 오퍼짤 보컬함에 온차. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा।
3: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
3: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
3: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
5: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यसै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरगारी मेन बजार प्रोपाइटर प्रदीप आले। मोबाइल 9857971 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9849701-7140।
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ दुई गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ।
1: यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला।
0: साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ, तल्लो वालिङ, प्रोपाइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 0364-41051, मोबाइल 9856-5250।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
4: कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
4: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
4: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
6: सुवर्ण अवसर
0: एस आरएस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो
6: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्
0: हाम्रा कोर्सहरू
6: 3 महिने बेसिक कम्प्युटर कोर्स
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स
6: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स
6: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स
6: एडभान्स एक्सेल
0: टेली ईआरपी इमेल इन्टरनेट इङ्लिस तथा नेपाली टाइपिङ
6: नोट हामी कहाँ गरिब जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूको लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ
0: प्रोप्राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी आरएस कम्प्युटर एकाडेमी भिरकोटेक बैरघारी सम्म समाज भवनको नजिकै
6: सम्पर्क मोबाइल 9847693928 9841208 र 9460500008
4: ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
8: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
4: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
8: ए साँच्चै हो र ल त्यसो भए त म त्यही गइहाले
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
8: पुनश्च हामीले
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनु

0: इंटरनेट प्राली वालिंग 8 मोड़
1: फोन 0364142558
2: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
3: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
3: हाम्रा सेवाहरू
2: दाँत तथा मुखको परीक्षण
3: दाँतको एक्सरे
2: दाँत सफा गर्ने
3: दाँत टल्काउने
2: मुख गनाउने समस्याको उपचार
3: दाँत रङको सिमेन्ट भर्ने
2: दाँतको जरेदेखिको उपचार
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
2: साधारण दाँत निकाल्ने
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
3: गिजाको शल्यक्रिया
2: कृत्रिम दाँत राख्ने
3: दाँत रङको वा मेटलको खुर लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0364590025 मोबाइल 9860404822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ सुवर्ण अवसर
2: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल 3 महिने सुगर जाँच मुटुको PTINR मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी B12 रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि
3: सम्पर्क फोन नम्बर 0365900018 मोबाइल 9840516535 र 9813769611
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
0: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
1: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन बेला बेलामा चेक गरौं
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरुन्तै बदलौं
1: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
1: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला

0: घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
0: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: रेडियो आदिखोला 105.4

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नु।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन टक्र्याउँछौ कार्यक्रम गाम्बसीका भाग्याको एस सुन्दर चौधरीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्बसीका भाग्याको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जसै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भाइसकेकी छु म आरती। कार्यक्रम गाम्बसीका भागका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बसीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको छ। साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौं। आज हामी कार्यक्रम गाम्बसीका भाकाको अर्को भिन्न श्रृंखला अनि चौथो श्रृंखला बुधवारीय श्रृंखलाको सन्दर्भ व्यवसायमा छौं। बुधवारीय व्यवसायमा रहेर हामी फरक खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै दबहरूसँगै सहयात्रा गर्ने जमर्गमा जुटिसकेका छौं। यहाँहरू कार्य व्यस्ततामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई करिब करिब दुई बजेसम्म एक घण्टाको समय अवधिभर सुनेर साथ दिनुहुनेछ। यो विश्वास राख्दै अब पनि कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घर्छौ सुमधुर खालको भाकाबाट सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

हा केलान्छ मरेर साईले जाली रुमाला यो सुमधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशिष्ट भाकामा पियारी सुमधुर खालको भाका पियारी नामबाट बजारमा उपलब्ध भएको कौडा चुटका भाका बाहर समक्ष जोड्यौं र सोही सुमधुर खालको भाकासँगै आजको सन्दर्भ साई बुधबार व्यवसायको शुभारम्भमा दैलो पनि उघार्यौं। यिनै यिनै यस्तै सुमधुर खालका विशेष गरी नयाँ तथा पुराना सालैचो एकल रैला भाका कोबरा भाकासँगै झ्याउरे भाकाहरूलाई कार्यक्रममा स्थान दिने चमर्कमा जुटेका छौं आजको व्यवसायमा र तिनै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़ने क्रममा जुटिरहँदा यति बेला हामी अर्को सुमधुर खालको भाका पस्किन्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 का लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363441246, मोबाइल 9856501119 र 9856332246।
6: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
6: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
7: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
6: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
7: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
6: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
7: मोबाइल नम्बर 9847621380।
8: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
6: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
6: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
9: सुवर्ण अवसर, सुवर्ण अवसर।
6: एस आरएस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
10: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
6: हाम्रा कोर्सहरू
10: 3 महिने बेसिक कम्प्युटर कोर्स,
6: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
10: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
6: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
10: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
6: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
10: एडभान्स एक्सेल,
6: टेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिङ।
10: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूको लागि निःशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
6: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकाडेमी, भिरकोटेक, बैरघारी, तम्बु समाज भवनको नजिकै।
10: सम्पर्क मोबाइल 9847693928, 9461208 र 9460000।
11: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस्तो व्यापारिक विश्रामसँगै पनि स्वागत गर्दछौ कार्यक्रम गाम्बुसिका भागमा। यहाँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ साङ्गु जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज, इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बुसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन महिनावार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बुसिका भाकाको अर्को भिन्न श्रृंखला अनि चौथो श्रृंखला मधुवारीय श्रृंखलाको सुन्दर बसाईमा छौं। मधुवारीय बसाईमा रहेर हामी दबहर समक्ष सुमधुर खालका फरक नामले बजारमा उपलब्ध भएका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी सुमधुर खालको ठाड भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा ओ माइलाबा बिरामी हुनुभयो कि कसो
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अरियाल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5, केदारनाथ मार्ग जोन नम्बर 6, वालिङ मोड जोन नम्बर 7, VIP टोल जोन नम्बर 8 नयाँ बजार जोन नम्बर 9 बीच वालिङ बजारका सम्पूर्ण उपभोक्ता हरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
4: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
5: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145। हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
6: हजुर, के सेवा गरौँ होला?
4: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
6: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
4: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
7: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
4: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
7: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9562061208।
8: त्यो रलीमा बतास चल्यो, बतास चल्यो, बतास
9: चल्यो। होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
9: ल, त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एक रुमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
7: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
9: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
10: रेडियो आदिखोला 105.4।
11: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसिखा भाक्यमा। आज हामी कार्यक्रम गाम्बसिखा भाक्यको बुधबार व्यवसायमा रहेर सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं र यति बेलाको क्रममा हामी दबहर समक्ष अर्को भाका जोड्छौं। रमाइलो खालको झ्याउरी भाका रहेको छ, सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

अहा सुसा यो मर्स्याङबी भेरी रिन्जाँदैन मायालाई नखेरी यो सुमधुर अनि रमाइलो खालको झ्याउरे भाका सँगसँगै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं र वहाँहरूमाझ रहेर यिनै अनि सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँमा अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसायी बुधबारी व्यवसायीबाट म कार्यक्रम संचालिका आरती कुमार पनि उजेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
1: मोबाइल 9849618921 र 9862439399।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008247723।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको वर्ल्ड लिङ्क।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
9: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
8: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
9: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि, त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
8: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
10: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 6361900004,
11: सम्पर्क मोबाइल 9784834484।
12: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
2: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0364403131, मोबाइल 98565531। साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ। बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
13: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
13: हाम्रा सेवा तथा सुविधाहरू
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
13: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
14: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
13: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364146624।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5 केदारनाथ मार्ग जोन नम्बर 6 वालिङ मोड जोन नम्बर 7 VIP टोल जोन नम्बर 8 नयाँ बजार जोन नम्बर 9 बीच वालिङ बजारका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी डल्ला पुरानो घाउ खटिरा दाग पुरानो अपरेशनको समस्या पायल सहर्निया अण्डको सुनिने कान्छिया थिएको नङ गढेको बारम्बार मुसा आइरहने समस्या अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल्लो वालिङ पुरपाइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 063-44-0051 मोबाइल 98-560-5509-49।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।

0: Duong.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861719076 र 9817162223
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
5: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस्
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याग ग्यारेन्टी हुनेछ
6: सुखको गहना दुःखको खजना
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
6: फोन नम्बर 063-440-235 मोबाइल नम्बर 9855-55250

0: आशरा किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाएछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846211629 र 9846168251।
7: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
8: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9956085667।
9: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
10: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
10: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
9: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
10: मुटुको जाँच, ईसीजी सेवा,
9: भाँचिएको हड्डी प्लास्टर सेवा,
10: डिजिटल एक्सरे सेवा,
9: चिरफार गर्ने,
10: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
9: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 63414087, मोबाइल 9849701747। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो। फोन 63414044, मोबाइल 9860081173।
10: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
9: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
10: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
9: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
10: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
9: बाहिर जथाभावी दिसा पिसाब नगरौं, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
10: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
9: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।

योगी को सी आरबीटी नंबर 01300045729 पीआरबीटी नंबर 6045162।

0: उदयमान नक्षत्र तीर्थक हस्ती पवन विरही पांडे को एक तीर्थकता अब शब्द शब्द
1: में
0: सीआरबीटी नंबर 01300045429 सीआरबीटी नंबर 6045652 स्वर नरेन्द्र प्यासी संगीत संतोष श्रेष्ठ गीतकार एस एन पांडे पवन मोबाइल में सीआरबीटी और पीआरबीटी डाउनलोड करी माया गर्नु होला
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी में डाक्टर आउने सूचना यही जेठ 2 गते शनिवार का दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ वहाँ बाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलितो व्यवहार गरेमा मनछक प्रतार भएमा शारीरिक वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाट जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने सलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 98565266 स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिवार
3: चा कस्तो सास गुनाको तिम्रो त
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गुनाको भन्छौ
3: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
3: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
6: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465648622 र 98241440029
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
7: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
7: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
8: पाण्डे सु सेन्टर वालिङ बजार
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
8: मोबाइल नम्बर 98460086005
9: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
10: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
9: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
10: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
10: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
10: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
9: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
10: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
9: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
10: फोन 0363 44 600
11: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
12: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
11: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
12: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
13: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुङ भिरकोट एक बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा
14: मोबाइल 98560 3988 र 98560 55988
15: आहा कति राम्रो सोफा हो चिटिक्क परेको
9: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर

0: ओहो रामुदाई, कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो फुट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओरालोमा।
4: मोबाइल 98135 56496।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
7: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
7: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
8: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
7: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
9: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
9: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गर्दैन।
9: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।

0: बखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: सबैभन्दा पहिले मुख्य खबर। प्रतिपक्षीहरूको अवरोध कारण स्थगित भएर शुरू भएको प्रतिनिधि सभा बैठकमा पुनः अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो। 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलमा फर्किए। फर्किएकाहरू बिजुली पानी स्वास्थ्य र शैक्षिक सेवाको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले नै जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सदनमा अवरोध गरेका हुन्। अहिले दोस्रो पटक शुरू भएको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरिरहेका छन्। यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पाङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डुलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय, नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै संघीय मामिला तथा सामान्य शासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 वटा हिमालका लागि 55 देशका 1131 जनाले अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 जना र मकालु हिमाल आरोहणका क्रममा 2 जनाको ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
9: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
8: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
9: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौ।
8: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौ।
9: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44 खर्ब 25 अर्ब रूपियाँ थियो। कुल ग्राहस्थ उत्पादनसँगको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या 1 वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1 खर्ब 32 अर्ब 36 करोड़ रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41 अर्ब 53 करोड़ रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। अब विदेशको खबर। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थापथलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफार्टले सुडानभित्र वा बाहिरबाट मूल थापथलोमा फर्कने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन्। अब खेल खबर। मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छोट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेल गाडोले विद्यालय वर्ष झण्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। बैठकमा स्कूल क्यालेण्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः शुरू, फेरि पनि अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, 3 शेर्पा शिखरमा, अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए, फर्किएकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द।

0: सन्देश आएको होइन, यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोलेर
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4 मेगाहर्ज।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाम्ला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
5: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
6: हजुर, के सेवा गरौँ होला?
5: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
6: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
5: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
1: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
5: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
1: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9560161208।
7: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
7: मोबाइल नम्बर 9855543313 र 9141443 32।
0: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637070771।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट। मोबाइल 98560075656 र 98465056056।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
1: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
8: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियाल द्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरुबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
8: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464 85411।

0: 아스럼 파이가 만들고 찍으래요.
1: 진짜 아싸. 아, 나의 군대라 가는 거. 그냥 이렇게 확 떠야 돼.

0: योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: ए आशरा, किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
6: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
7: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
6: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
7: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
6: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
7: सम्पर्क मोबाइल 98462-98145
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यसरी प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 63441400 मोबाइल 98565256 स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै सोही दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यस्तै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरगोड बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 98562971 र 98461800866
2: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार
9: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागा दौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
2: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
9: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
2: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 98562380

0: सुवर्ण अवसर सुवर्ण अवसर एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
1: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
1: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किंग कोर्स,
1: एडभान्स एक्सेल,
0: टेली ईआरपी, इमेल, इन्टरनेट, इंग्लिश तथा नेपाली टाइपिङ।
1: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकेडेमी, बिरकोटेक, बैरघारी, तम समाज भवनको नजिकै।
1: सम्पर्क मोबाइल 98467-93928, 98461-20828 र 98460-52008।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62866 र 98470-29860।
0: पर्वत जाने गेट सहारा एग्रोभेट, मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ, पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0063-441-087, मोबाइल 98469-71-47।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
5: ओहो रामुदाई, कता हिँड्नु भयो?
6: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
5: कुन धान लगाउने विचार गर्नु भयो र?
6: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
5: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
6: यो धान कस्तो छ नि बहिनी?
5: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
6: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
5: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
8: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
9: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
9: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराउँछौं।
8: 312 खोजी लगाऊ, उत्पादन बढ्नेछ।
9: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि

0: थप जानकारी का लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
1: फोन 0364142558
2: आहा कति राम्रो हो बालीनाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
3: बिउ र मल दुबै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
3: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364146696
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
0: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
4: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
4: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन बेला बेलामा चेक गरौं
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
4: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
4: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068
0: स्वच्छ पानी स्वस्थ जिन्दगानी
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: गर्नेमा चार बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रा जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको डुकडुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723।
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन यो घर कहाँबाट ल्याउनु भएको।
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला।
7: सुन नानी भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने।
4: हजुर हामी कहाँ दक्षिण कालीगढ

0: बाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खालीघार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
1: प्रोप्राइटर रत्नबहादुर गुरुङ,
0: सम्पर्क नम्बर 063-691-0004,
2: सम्पर्क मोबाइल 97484-34484।
3: चुरी घरको मौरी घार उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-44-331, मोबाइल 98-55-55-331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्षे कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
5: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
5: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
5: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
5: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 063-4141-6024।
7: वस्तु तथा सेवाको मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: स्याङ्जा जिल्लाभित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेसनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपडा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोभेट, भाँडा पसल तथा गाडी तथा मोटरसाइकल वर्कसप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसायी तथा सेवा प्रदायकलाई उपभोक्ताको हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गते भित्र टाँस गर्न हुन अनुरोध गरिन्छ।
7: मूल्य सूची नराखेमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: अनुरोधक
7: जिल्ला प्रशासन कार्यालय स्याङ्जा
2: र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9846086005।
6: लौ, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
7: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।
8: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
9: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
9: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
9: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
9: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
9: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन गरी विभिन्न किसिमका बचत सुविधा भएको हो।
8: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
9: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा।
9: फोन 063-44-600।
10: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र?
11: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
10: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
11: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
12: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा।
10: मोबाइल 9856 र 9856।
12: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मनछक्त टाढ भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 063-4141-006 मोबाइल 9856-55266। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।

0: होइन, कुन पानी पिउनु भयो हजुरले?
1: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
0: हो। नपिउनुहोस् त त्यो पानी, फोहोर छ। यो उमालेको पानी पिउनु।
1: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौं। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
0: काँचै खानेकुराहरू राम्रोसँग पखालेर रा मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं। फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
1: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: ओहो रामु दाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
5: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बिपी चोकको रामु दाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 98135 56 496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
8: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
9: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
8: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
9: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
10: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-183।
11: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
12: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
11: हो र। आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
12: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ।
11: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
12: हाम्रा सेवाहरू:
11: दाँत तथा मुखको परीक्षण,
12: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
12: दाँत टल्काउने,
11: मुख गनाउने समस्याको उपचार,
12: दाँत रङको सिमेन्ट भर्ने,
11: दाँतको जरेदेखिको उपचार,
12: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
11: साधारण दाँत निकाल्ने,
12: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
11: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
12: गिजाको शल्यक्रिया,
11: कृत्रिम दाँत राख्ने,
12: दाँत रङको वा मेटलको खुल लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
11: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
12: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
12: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
11: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
12: सम्पर्क फोन नम्बर 0365900018, मोबाइल 9840516635 र 9813969611।
11: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: सुमित ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्न पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: वस्तु तथा सेवाको मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।
3: स्याङ्जा जिल्लाभित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेसनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपडा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोभेट, भाँडा पसल तथा गाडी तथा मोटरसाइकल वर्कसप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसायी तथा सेवा प्रदायकलाई उपभोक्ता को हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गते भित्र टास गर्न हुन अनुरोध गरिन्छ।
1: मूल्य सूची नराखेमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: अनुरोधक
1: जिल्ला प्रशासन कार्यालय स्याङ्जा
3: र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज, स्कूल तथा अफिशियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462439390। लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98467 21380।
1: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5 केदारनाथ मार्ग जोन नम्बर 6 वालिङ मोड जोन नम्बर 7 VIP टोल जोन नम्बर 8 नयाँ बजार जोन नम्बर 9 बीच वालिङ बजारका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा।
5: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
6: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, CCTV जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र CCTVको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, CCTV जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502071।
7: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856705556 र 9846607556।

0: नमस्कार हल्दर साहब क्या नाम तपाई त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिए तपाई त छिट्टै आउनुभयो अपरेशन नगरी आउनुभयो क्या हो
1: क्या नाम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
0: अच्छा क्या नाम मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
1: क्या नाम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-78
4: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
5: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
4: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
6: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
5: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
6: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
7: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050 सहयोगका लागि मोबाइल 9801523051
8: छिटो भनेको वर्ल्ड लिङ्क
9: हेलो अर्ग्यानिक फुड ल्यान्ड हो
10: हजुर के सेवा गरौँ होला
9: खाजा चाहिएको थियो के छ होला विशेष परिकार अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो
10: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन् त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर
9: ओहो कोदोको मोमो हस् हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त
11: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो ढिँडो आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो कोदोको पिठो मकै हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस् अनि सुन्नुहोस् त होम डेलिभरीको पनि व्यवस्था छ है
9: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ
11: प्रोपराइटर कमल सुवेदी मोबाइल नम्बर 9856061208
12: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
6: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
12: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
6: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
11: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
11: मोबाइल नम्बर 9856054313 र 9141443432
6: मूल्य होइन स्वास्थ्य रोजौं
13: ए नानी त्यो पानी नपिउ त
14: किन र काका
13: त्यो पानी फोहोर छ
14: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं
15: सार्वजनिक हितका लागि रेडियो आदि खोला
6: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जु जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
15: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
6: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
15: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
6: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, जेके 33-33, 64-44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
15: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
6: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, मोबाइल 9856051068 र 9836707071।
15: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
3: के गर्नु बहिनी?
2: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज।
5: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला? जताउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
7: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
2: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
7: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
2: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
7: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
2: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
7: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
9: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
8: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
9: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
8: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
10: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
10: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
10: सुखको गहना दुःखको खजना।
11: प्रोप्राइटर हिमलाल सुनार एंड सन्स विष्णु हिमाल सुन चांदी पसल।
12: फोन नंबर 063-443-235 मोबाइल नंबर 98-560-55-250।
13: आउनुहोस् आउनुहोस् आउनुहोस्
12: ह्वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जल योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जल योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला ह्वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जलि योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जलि योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि कर्मचारी शिक्षक अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: योग शिविर हुने मिति यही वैशाख 27 गते देखि ज्येष्ठ 2 गते सम्म।
12: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
13: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
12: स्थान पतञ्जलि योगपीठ ह्वालिङ खेल मैदान।
13: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
12: कविता भूषाल अध्यक्ष महिला पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
14: सरा किन बोलाएको मलाई?
15: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष।
14: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष ह्वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
16: हाम्रा विशेषताहरू:
17: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
16: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
17: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
16: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
17: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
16: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
17: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र ह्वालिङ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98-464-54-123 र 98-066-162।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9560-50-119 र 9560-33-246।
5: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570-62-866 र 9470-29-866।
8: पर्वत जाने गेट, सहारा एग्रोभेट।
9: ओहो रामु दाई, कता हिँड्नु भयो?
10: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
9: कुन धान लगाउने विचार गर्नु भयो र?
10: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
9: ल दाई पनि, युएस कम्पनीको युएस 312 संकर धान लगाउने नि।
10: यो धान कस्तो छ नि बहिनी?
9: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
10: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
9: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
12: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ उत्पादन बढ्ने छ।
13: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
14: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
13: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
14: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
13: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
14: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
13: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
14: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
13: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
14: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
13: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
14: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
13: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
14: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
13: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
14: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
13: अनुरोधक वालिङ साना सहर खाने पानी तथा सरसफाई उपभोक्ता।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग,
0: विद्यालयको बर्खेर हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई,
2: प्रविधिलाई उपयोग गर्ने, शिक्षकलाई अध्यावधिक गर्ने, व्यस्त राख्ने तरिका जान, त्यो तरिकामा शिक्षक अप्पल ठहरिएको दिनमा यो जे गरे पनि ठिक हो, जुन दिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ पछि फर्किनुपर्ने अवस्था हुन्छ।
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि, धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब पुग्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेइजिङ पुग्दै चीनसँग व्यापार प्रविधि र भू राजनीति तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत,
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार, आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै।
3: एचर अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायसेस, बेचर को बानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिङ दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध भएपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटकै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायम राखेपछि सभामुख डोलप्रसाद अरियालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री वीरेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक शुरू हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री वीरेन्द्र शाह संसदमा जानु भएन। प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल शुरू भएको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरूद्ध गरे। एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री आउन नसक्ने उचित कारण बताउनुपर्ने माग गर्नुभयो। बहस र विवाद लम्बिँदै गएपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेमेले अवरोधको निकास निकाल्न केही समय बैठक स्थगनको सुझाव सभामुखलाई दिनुभयो। सभामुख अरियालले 15 मिनटको लागि स्थगित गर्नुभएको बैठक ढिलो गरी शुरू भयो। विपक्षीले अर्थमन्त्रीलाई प्रस्ताव टेबल गर्न सहमति दिएपछि बैठक अघि बढ़्यो, तर कांग्रेस संसदीय दलका नेता आङदेम्बेले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा भने प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको निम्ति सभामुखले रूलिङ गर्नुपर्ने अडान लिनुभयो।
6: हामीले मात्र कति चाहेको भन्दाखेरि उहाँ आफैले हस्तान्तरण गर्नुभएको, उहाँकै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाफ दिनुपर्दछ। के यसो भन्नु गल्ती हो र? हामी त फेरि पनि भनिरहेका छौं उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिएको उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रूलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो।
0: नियमावलीमा प्रश्नहरूको जवाब छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भन्ने उल्लेख रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले त्यसमा टेकेर छलफल अघि बढ़ाउनु पर्ने तर्क प्रस्तुत गर्नुभयो। सभामुख डोलप्रसाद अरियालले पनि नियमावलीको प्रावधान उद्धृत गर्दै अवरोध नगर्न विपक्षीलाई आग्रह गर्नुभयो।
7: त्यही हामीले बनाएको नियमावलीमा टेकेर हामी सदन सञ्चालन गरिरहेका छौं, तर अहिले मान्य सदस्यहरूले के प्रश्न गरिरहनु भएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यू आउने सुनिश्चितता गर्नु पर्यो भने, म मान्य सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।
0: तर विपक्षी दलहरूले नमानेपछि पुनः बैठक स्थगित भयो। आज तेस्रो पटक शुरू भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको हो। प्रधानमन्त्री शाह आफू वरिष्ठ नेता रहेको आफ्नो पार्टी राष्ट्रपाको बैठकमा पनि सहभागी भएको देखिनु भएको छैन। सभामुख अरियालले नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीसँग परामर्श गर्ने आश्वासन दिनुभएको छ।
1: सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। आज बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममाथि आजै छलफल शुरू भएको छ। छलफलमा भाग लिने राष्ट्रिय सभाका सांसदहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ। नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले देशको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद किरण बाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक संकटलाई समाधान गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले 2081 र 2083 सालमा प्रस्तुत नीति तथा कार्यक्रमबीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै अधिकांश कार्यक्रम दोहोरिएको आरोप लगाउनुभयो। उहाँले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिए पनि नयाँपन नदेखिएको उल्लेख गर्नुभयो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन योग्य, जवाफदेही र नतिजामुखी हुनुपर्नेमा जोड़ दिएका छन्।
0: नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित मन्त्रालयको संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको छ। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरी लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय राखिनेछ। गाभिएका र खारेज गरिएका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ।
1: नेपाली कांग्रेसको देउबा समूहले 15 महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले काठमाण्डुमा आयोजना गरेको वृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेश स्तरीय भेलाले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको नेताहरूले बताएका छन्। देउबा समूहले पार्टीको बहुमत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनैतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने बताएको छ। देउबा समूहले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा चुनावमा पार्टीको पराजयबारे बिना पूर्वाग्रह निर्मम समीक्षा गर्नुपर्ने खाँचो पनि औलाएको छ।
0: यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ पेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी काग्दै बिहान 10:25 शिखरमा पुगेका 7 समिट ट्रेकले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी समय लागेको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै सिजनका लागि नेपालका 30 हिमाल आरोहणका लागि 55 देशका 1131 जनाले अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 जना र मकालु हिमाल आरोहणका क्रममा 2 जना गरी 5 जनाको हिमालमा ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मको लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग, राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमको चर्को आलोचना, नेपाल सरकार र कार्य विभाजन नियमावली 2083 स्वीकृत, अब मन्त्रालयको संख्या 17 हुने, यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको बर्खे तथा हिउँदे विदा अब वर्षमा 30 दिन मात्रै दिने निर्णय गरेको छ। यसअघि एक शैक्षिक सत्रमा 45 दिनसम्म विदा दिँदै आएको थियो। शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा लागू गरेपछि पठन पाठनको समय घट्ने अवस्था सृजना भएकाले विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै विद्यालयमा दैनिक प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनटमा सीमित गरिने भएको छ। विदा कटौती मात्र समाधान नभई शिक्षकको क्षमता विकास र प्रविधि मैत्री शिक्षामा जोड़ दिनुपर्ने कतिपयको मत छ। यस विषयमा साथी हृदय रिमालले बर्खेर हिउँदे विदा कटौती गर्ने सरकारको निर्णयले पठन पाठनमा कस्तो प्रभाव पार्छ भनेर शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला कुराकानी गर्नुभएको छ।
13: हामी कहाँ मिन 50 किन छुट्टी दिन्थ्यो भने जाडो हुन्थ्यो काठमाडौँमा, त्यसैले काठमाडौँमा मिन 50 छुट्टी दिन्थ्यो। बर्खामा छुट्टी किन दिन्थ्यो भनेदेखि कृषकहरूका सन्तानहरू पढ्छन् स्कुलमा, त्यसैले गर्दाखेरि छुट्टी दिन्थ्यो। शिक्षक पनि कृषकहरू हुन्, त्यो किसिमकोबाट सोचेको हो। अब सायद उहाँहरूले कृषक पनि छैन, मिन 50 पनि हुँदैन भन्ने दृष्टिकोण राख्नुभयो, एउटा मलाई लाग्छ त्यसरी हो। उहाँहरू लहरमा बढ्दा काम गर्नुहुन्छ जस्तो देखिन्छ, यसो हेर्दाखेरि वस्तुस्थितिलाई त्यति धेरै बुझ्नुहुन्न कि जस्तो किसिमको लाग्छ मलाई। अब कति दिन पढाए हुन्छ भनेर भन्ने चाहिँ फेरि संस्कृति हेर्नु पर्दो रहेछ. चाइनिजहरूले 7 बजेदेखि क्लास लिँदा रहेछन्, उनले 2 दिन छुट्टी गर्दैन. उनीहरूले के गर्छन् भने विद्यार्थीहरूलाई कसरी व्यस्त राख्ने भन्ने किसिमको कुराकानी सोध्दा रहेछन्. अब हाम्रो नियति के रहेछ भनेदेखि, न हाम्रो संस्कृति केटाकेटीहरूले खेती गर्नुपर्छ भन्ने संस्कृति बुझ्न सकियो, न व्यस्त राख्ने किसिमको कला जाने. शिक्षक नै पाठ्यक्रम हो, शिक्षक नै पाठ्य पुस्तक हो. त्यहाँ पाठ्यक्रमको भाषा पनि हुँदैन, पाठ्यपुस्तकको भाषा पनि हुँदैन. नर्वे, फिनल्यान्ड आदि इत्यादि देशहरूमा हेर्नु हो भने शिक्षक नै पाठ्यक्रम. अब शिक्षकलाई के भने, यो उद्देश्य हासिल गर्नको निम्ति हजुरहरूले यो काम गर्नुपर्छ, चाहिँ उद्देश्य चाहिँ यो हासिल हुनुपर्छ. अब हाम्रो शिक्षकको चलनचल्ती के रहेछ, सबै विद्यार्थीलाई एउटै असाइनमेन्ट दिँदो रहेछ. युरोपमा हेर्नु हो भनेदेखि सबै विद्यार्थीको एउटै असाइनमेन्ट हुँदैन, विद्यार्थीको क्षमता अनुसार हो नि असाइनमेन्ट भनेर. शिक्षकको तयारी चुनौती हो, उहाँले निर्णय अर्कोतिरबाट गर्नु हो क्या. अब केटाकेटी एआईमा जोडिसके, किताब पढाएर हुन्छ, त्यो एआईसँग जोडेर एआई किताब र त्यसपछि गएर सन्दर्भ र उसको जिन्दगी कहाँनिर जोड्ने भन्ने किसिमको तागत शिक्षकसँग नआइकेर हामीले यस्ता निर्णय गर्न हुन्छ र प्रश्न.
12: जस्तो भौगोलिक रूपमा त तराईको एउटा किसिमको हावापानी पहाड हिमालतिरको एउटा छ, त्यहाँ बस्न सक्ने अवस्था हुन्छ 6 महिना. अब काठमाडौँ उपत्यकामा अझै फरक छ. यो हेर्दाखेरि यसले चाहिँ भौगोलिक रूपमा कस्तो असहजता सृजना गर्ने सम्भावना देख्नुहुन्छ?
13: हिमाली भेगमा बस्न नसक्ने किसिमको अवस्था छ भनेर भन्छ. अब हाम्रो शिक्षक के गर्दो रहेछ भनेर मैले डोल्पाको शिक्षकलाई हेरेँ, मैले मनाङको शिक्षकलाई हेरेँ, उहाँहरू के गर्ने चाहिँ बस्नै सकिँदैन सर, केटाकेटीहरू पनि उ गर्छन्, अब हामी त हिँड्यौँ. अब शिक्षकलाई यो न्यूनतम जिम्मेवारी यो हो है, गुणस्तरको मानक यो हो है, यो मानक पूरा गर्न हजुर कसरी सक्नुहुन्छ त भन्न पर्यो नि. त्यसो भए चाहिँ हिमालमा कसरी सक्नुहुन्छ, पहाडमा कसरी सक्नुहुन्छ, मधेसमा सक्नु कसरी सक्नुहुन्छ, त्यो त उसले ग्यारेन्टी गर्नु पर्यो क्या. पहाडको बेग्लै, मधेसको बेग्लै, हिमालको बेग्लै किसिमको अवस्था भए हुनाले त्यसैले स्थानीय विधा देऊ, निर्णय गर भनेर भनेर दिएको कारण त्यो हो. जिम्मेवारीबाट शिक्षकहरूलाई हामी जिम्मेवार बनाउनै सकेनौँ. गुणस्तर भनेको मानक यो हो भनेर भन्ने सरकारले बनाउनै सकेन, अनि शिक्षकले यो हाम्रो जिम्मेवारी हो भनेर भन्ने बोक्नै सकेन.
12: यसमा यहाँको सुझाव के छ यो शिक्षण विधि सुधारका लागि?
13: मैले चाहिँ देखेको के हो भने शिक्षक शिक्षक शिक्षक हो, माटो सुहाउँदो पनि एउटा कुराकानी हो, उहाँहरूको जोस सुहाउँदो पनि हो. जोसकोलाई चाहिँ सम्मान गर्छु, प्रविधिमा जोड्नलाई बल गर्नुभएको छ सम्मान गर्छु. त्यो प्रविधि र जोसमा जोडेर हाम्रो शिक्षकहरूको तागत बनाउने किसिमको तरिका जबसम्म गर्न सक्दैनौ नि, शिक्षकको तलब योग्यतामा आधारित हुन्छ भन्न थाल्नु पर्यो क्या. अब राम्रो शिक्षकहरू वा योग्यता प्राप्त शिक्षकहरू हिमाली भेगतिर जान्छन् भन्नु पर्यो. अब विद्यार्थीहरू यति विद्यार्थीलाई यतिजना शिक्षक दिन सकिन्छ, कक्षा पछि शिक्षक दिन सकिँदैन भन्ने हिम्मत गर्नु पर्यो. यसरी गरिदियो भने त्यसले चाहिँ शिक्षक पनि तयारी बन्दै जान्छ, प्रविधिलाई उहाँहरूले उपयोग गर्ने, शिक्षकलाई अध्यावधिक गर्ने, अनि शिक्षकले असाइनमेन्ट दिएर हुन्छ कि प्रोजेक्ट वर्क दिएर हुन्छ कि विद्यार्थीलाई अनुसन्धान गराएर हुन्छ कि व्यस्त राख्ने तरिका जान्ने वा कमाउने किसिमको कुराकानी गरेर कमाएर यो पढाइलाई चाहिँ जोड्ने किसिमको तरिका गर्ने. जुन दिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ निर्णय गर्न त पाइन्छ तर पछि फर्किनुपर्ने अवस्था हुन्छ.
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला. नेपाल दर्पणमा खबरकै सिलसिला. नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ. 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो. नेपाल राष्ट्र बैंकका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रूपियाँ बराबरको कारोबार गरेका छन्। त्यसैगरी मोबाइल बैंकिङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ. मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ. यता क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ. तथ्याङ्क अनुसार 5,46,00,000 कारोबार मार्फत 1,53,47,00,000 बराबरको कारोबार भएको छ.
0: धितोपत्र बजार पूँजीकरण 48,32,00,000,00,000 रूपियाँ पुगेको छ. नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्ममा धितोपत्र बजार पूँजीकरण 48,32,00,00,000 रूपियाँ पुगेको हो. अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44,25,00,00,000 रूपियाँ थियो. कुल गृहस्थ उत्पादनसँगको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ. नेप्सीमा सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा भन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको 17.8% र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36,00,00,000 रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53,00,00,000 रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
1: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 4.15 अंकले घटेर 2,740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अंकले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 कम्पनीको शेयर घटेकोमा 82 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,66,00,00,000 कारोबार भएकोमा आज 339 कम्पनीका 56,43,000 कित्ता शेयर 2,80,00,00,000 रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
15: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
18: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
15: हाम्रा सेवाहरू
18: ओपीडी सेवा,
15: विशेषज्ञ ओपीडी सेवा,
18: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
18: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
18: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
18: पूर्व कर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
18: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
18: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको हो। अर्यालकै सिफारिशमा राष्ट्रपति पौडेलले हिजो सचिव हर्कराज राईलाई पदमुक्त गर्नुभएको थियो। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ। भट्टले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो।
0: गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको चुनाव बारेमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ। संस्थाले आज काठमाडौँमा कार्यक्रम गर्दै चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो। संस्थाकी मुख्य निर्वाचन विश्लेषक एनए रोना आन कार्तोसले गएको चुनावमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताउनुभयो। उहाँले पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत बताउनुभयो। कार्तोसका अनुसार कतिपय सुरक्षाकर्मीले पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाएको थियो।
1: अर्थात पाथीभरा क्षेत्रमा निर्माणाधीन केबल कार परियोजनाको विरोधमा मुकुमलुङ तानसेप चुम्बो तथा मुकुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदा समेत केबल कार निर्माणलाई निरन्तरता दिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने भएको हो। पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले गैरकानूनी रूपमा ठगी भ्रष्टाचार तथा फर्जी कागजको आधारमा मुकुमलुङ अतिक्रमण गरी केवल कार निर्माण अघि सारेको आरोप लगाउनुभयो।
0: काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा विभागले सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुल्ला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। आवेदन दिनका लागि 2082 सालको एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेको लगायत हुनुपर्नेछ। 2079 सालदेखि महानगरले संस्थागत विद्यालयहरूमा कक्षा 11 र कक्षा 12 पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो।
1: महोत्तरीका मध्य र सुदूर दक्षिणी भेगका बस्तीहरूमा नीलगाई र बदेलको संख्या बढ़ेपछि किसान समस्यामा परेका छन्। पूर्व पश्चिम राजमार्गसँग जोड़िएको वन क्षेत्रबाट 3-4 वर्ष पहिले तल झरेका यी वन्यजन्तुहरू अब बस्ती आसपासकै झाड़ी र घारीमा बच्चा जन्माउन र हुर्काउन थालेपछि संख्या उल्लेखनीय रूपमा बढ़ेको स्थानीय बासिन्दाहरू बताउँछन्। दिनभरि उखुखारी र घाँस खारीमा लुकेर बस्ने यी वन्यजन्तुहरूले राति किसानका बाली नाली सखाप पार्ने गरेका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भएको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भू राजनीति तनावले नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरको रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ गएका छन्। सन् 2017 ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सी शी जिनपिङसँग औपचारिक वार्ता हुनेछ। दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, एआई क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षा सम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेण्डा बन्ने अपेक्षा छ। अमेरिका र चीनले पछिल्ला वर्षहरूमा व्यापार, सुरक्षा र भू राजनीतिक क्षेत्रमा एक अर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन्। त्यसका बावजूद दुवै पक्षले सम्बन्धपूर्ण रूपमा विग्रहण नदिने प्रयास गरेका छन्। ट्रम्पले बारम्बार शी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दावी गर्दै आउनु भएको छ। सन् 2017 यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनाव बीच दबावमा परेको देखिन्छ। यद्यपि चीनको अर्थतन्त्र पनि चुनौती रहित भने छैन। कमजोर घरेलु माग, सुस्त उपभोग र रियल इस्टेट क्षेत्रमा ऋण संकटले चीनमाथि आर्थिक दबाव बढ़ाइरहेका छन्। यही अवस्थामा हुन लागेको ट्रम्प शिखर वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ दिशा दिन सक्ने विश्लेषकहरूको अनुमान छ।
1: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीहरूको आईसीसी वरियतामा सुधार भएको छ। घरेलु मैदान मीरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानलाई 104 रनले हराएपछि बंगलादेशका खेलाड़ीहरूको वरियतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरियतामा बंगलादेशका कप्तान नजमुल हुसेन सान्तो एकै पटक 16 स्थान सुधार गरेर 24औंमा पुगेका छन्। मोमिनुल हक 12 स्थान सुधार गर्दै 35 स्थानमा आइपुगेका छन्। यस्तै टेस्ट बोलिङ वरियतामा नहिद राणा 5 स्थान सुधार गर्दै 64 स्थानमा, तैजुल इस्लाम 3 स्थान सुधार गर्दै 13 स्थानमा आइपुगेका छन्। मीरपुर टेस्टमा बंगलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 र दोस्रो पारीमा 87 रन बनाएका थिए। यस्तै मोमिनुल हकले पहिलो पारीमा 91 र दोस्रो पारीमा 56 रन बनाएका थिए। यसै गरी नहिद राणाले पहिलो पारीमा 1 र दोस्रो पारीमा 5 विकेट तथा तैजुल इस्लामले पहिलो र दोस्रो पारीमा 2-2 विकेट लिएका थिए। अहिले चलिरहेको विश्व टेस्ट च्याम्पियनशीप क्रममा बंगलादेशको यो पहिलो जीत हो। दुई खेलको टेस्ट श्रृंखलाको अन्तिम खेल आउँदो शनिबारदेखि सिल्ट हल्टमा शुरू हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल रायपुरमा राति 7:45 बजे शुरू हुनेछ। प्रतियोगितामा बेंगलुरू 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। कोलकाता 10 खेलमा 9 अंकसहित 8 स्थानमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 35 पटक भेट भएकोमा कोलकाता 20 र बेंगलुरू 15 खेलमा विजयी भएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित। नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग।
0: विद्यालयको बर्खेर हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय। गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई।
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि, धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब पुग्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङमा, चीनसँग व्यापार प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत।
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सेङ्गा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको पुतेल बजार 4 का वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ। नेपाल शिक्षक संघको 37 स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण र गलाङ नगरपालिकाद्वारा 167 जना विद्यार्थीलाई छात्रवृत्ति। स्याङ्जाको पुतेल बजार नगरपालिका 4 का वडा अध्यक्ष शिव बहादुर थापा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी आरोपमा पक्राउ पर्नु भएको छ। पीड़ितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो। ब्यूरोका प्रहरी परीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अगाडि बढ़ाइएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। निर्वाचित भएपछि करिब 15 महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थापा 2080 मधु 15 गते स्वास्थ्य उपचार गर्न भन्दै वडा सदस्य लीलावती पौड्याललाई कार्यवाहक जिम्मेवारी दिएर सम्पर्कविहीन रहनु भएको थियो। पछि उहाँ अमेरिका पुगेको खुलेको थियो। मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका अनुसार थापाले पीड़ितलाई व्हाट्सएप मार्फत चिन्जान गरी 60 लाखमा दुबईबाट अमेरिका पठाइदिने भन्दै पटक पटक पैसा माग गरिएको प्रहरीले जनाएको छ। सन् 2024 दुबईबाट हवाई मार्ग हुँदै बहराइन, टर्की, ब्राजिल, पेरूबाट कोलम्बिया लगी 1 वर्षसम्म अमेरिका लैजाने आश्वासन देखाई शारीरिक तथा मानसिक यातना दिएर बन्धक बनाएको, जबरजस्ती कराउने समेत गरेको उजुरी पीड़ितले प्रहरी ब्यूरोमा दिएकी छन्। पीड़ितले थापालाई नेपाल पठाइदिने अनुरोध गरेको र नेपाल पठाउन फेरि रकम बुझाउनु पर्ने पीड़कले दबाव दिएपछि अमेरिकामा रहेका साथी मार्फत पैसा पठाएको प्रहरीलाई बयान दिएकी छन्। पटक पटक गरी नेपाली करिब 1,42,00,000 रकम पठाएपछि पीड़कले विभिन्न एजेन्ट मार्फत कम्बोडियाबाट पानामा जंगलको बाटो हुँदै मेक्सिको पूर्वी तापाचुला भन्ने बोर्डरमा पुर्याई अल्पत्र पारेको र नेपाल फिर्ता पठाइदिने अनुरोध गर्दा थप $20,000 माग गरेको प्रहरीले जनाएको छ। पीड़ितले उक्त रकम थापालाई दिन नसकेपछि मेक्सिकोमै अल्पत्र परेको उल्लेख गरेकी छन्। अमेरिकामा बस्ने आफन्तसँग समन्वय गरी राजदूतावासमा सहयोग गरी वैशाख 2 गते नेपाल फर्किए पीड़ितले बताएका छन्। थापालाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा ब्यूरोले पोखरा 17 वैशाख 28 गते पक्राउ गरेको हो। उहाँलाई काठमाडौँ जिल्ला अदालतबाट म्याप थप गरी अनुमतिले अनुसन्धान अगाडि बढ़ाइएको ब्यूरोले जनाएको छ। ब्यूरोको सूचना अधिकारी लिम्बुका अनुसार उहाँ विरूद्ध फोनहरू प्रहरीलाई आइरहेको छ। अन्य व्यक्तिहरू पनि उहाँबाट ठगिएको हुन सक्ने लिम्बुले बताउनुभयो। घटनाको तथ्यगत अनुसन्धान गरिने उहाँको भनाइ छ। नेपाल शिक्षक संघको 37 स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ। वालिङमा रहेको गरौं प्राथमिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको नेपाल शिक्षक संघले जनाएको छ। नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सेङ्जाले बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको नेपाल शिक्षक संघ सेङ्जाका अध्यक्ष पशुपति पौड्याले बताउनुभयो। कार्यक्रममा नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष लक्ष्मी प्रसाद रेग्मीले शैक्षिक गतिविधिसँगै नेपाल शिक्षक संघले रचनात्मक र सामाजिक क्षेत्रमा पनि समय समयमा कार्यहरू गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस प्रकारका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीप प्रताप खान, सदस्य लेफ्टिनियम बहादुर गुरूङ, लक्ष्मी मादीका प्रधानाध्यापक सीता गौडेल गैरे, महेन्द्र मादी जगत भञ्जाङका प्रधानाध्यापक कमलराज लम्सालले अस्पतालमा उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। गल्याङ नगरपालिकाले नगरभित्रका 167 जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। नगरपालिकाले नगरभित्र संचालित क्याम्पस तथा कक्षा 11-12 अध्ययनरत गरीब विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो। सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा 11-12 20% तथा क्याम्पस तहका 10% विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको नगरपालिकाले जनाएको छ। आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले गरीब विपन्न र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने, सामुदायिक विद्यालय र क्याम्पसप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ़ाउने, शिक्षामा समान पहुँच सुनिश्चित गर्ने तथा सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। नगर प्रमुख गुरूप्रसाद भट्टराईले आफू निर्वाचित भएपछि गरिएको पहिलो निर्णय अनुसार कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। नगरपालिकाले सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई लक्षित गर्दै वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ। कक्षा 11 र 12 तथा क्याम्पस तहका विद्यार्थीलाई उडा विद्यालय र क्याम्पसको सिफारिशका आधारमा वार्षिक शुल्क बराबरको छात्रवृत्ति उपलब्ध गराइएको प्रमुख भट्टराईले बताउनुभयो। छात्रवृत्ति वितरणपछि आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्थाकै अझसम्म कम भएको स्थानीयले बताएका छन्। माध्यमिक शिक्षा परीक्षा यासी 2082 गण्डकी प्रदेशका 72.75% विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा सहभागी कुल 36,493 विद्यार्थी मध्ये 26,550 विद्यार्थी ग्रेडेड भएका हुन्। क्षेत्रीय शिक्षा निर्देशनालयका अधिकृत 8 खेमराज पौडेलका अनुसार गण्डकी प्रदेशमा साधारणतर्फ 3.6 देखि 4 जीपीए ल्याउने 3,999 जना छन् भने 3.2 देखि 3.6 जीपीए ल्याउने 7,339 जना छन्। यस्तै 2.8 देखि 3.2 जीपीए ल्याउने 9,445 जना रहेका छन्। 2.4 देखि 2.8 जीपीए ल्याउने 5,354 र 2 देखि 2.4 जीपीए ल्याउने 413 जना विद्यार्थी छन्। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: वस्तु तथा सेवाको मूल्य सूची राख्ने सम्बन्धी अत्यन्त जरूरी सूचना।
3: स्याङ्जा जिल्लाभित्र सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसल, स्टेशनरी, औषधि पसल, निर्माण सामग्री पसल, तरकारी तथा फलफूल पसल, छापाखाना, फोटो स्टुडियो, फोटोकपी तथा प्रिन्ट सेवा, माछा मासु पसल, ब्युटी पार्लर, कस्मेटिक पसल, सैलुन, फेन्सी तथा कपड़ा पसल, बिउ बिजन तथा कृषि सामग्री पसल, एग्रोवेट, भाँडा पसल तथा गाड़ी तथा मोटरसाइकल वर्कसप, परामर्श सेवा लगायत सम्पूर्ण व्यवसाय तथा सेवा प्रदायकलाई उपभोक्ताको हित संरक्षण एवं मूल्य पारदर्शिता तथा एकरूपता कायम गर्नका लागि विक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु तथा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री वितरण स्थलमा स्पष्ट देखिने बुझिने गरी यही ज्येष्ठ 3 गति भित्र ट्रान्स गर्न हुन अनुरोध गरिन्छ।
2: मूल्य सूची नराखेमा प्रचलित कारण बमोजिम कार्यवाही गरिने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: अनुरोधक
2: जिल्ला प्रशासन कार्यालय स्याङ्जा
3: र गण्डकी प्रदेश सरकार एकीकृत सेवा कार्यालय स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले युवालाई कृषि उत्पादन मार्फत गाउँमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन बाँझो जमीनमा आलु र धान खेती शुरू गरेको छ। गाउँपालिका 4 शेरी खोला स्थित परशुर शमशेर गुठीको 20 रोपनी बाँझो जग्गा उपयोग गर्दै यस वर्ष आलु खेती गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले यस पटक करिब 30 क्विन्टल आलु उत्पादन गरिएको बताउनुभयो। अघिल्लो वर्ष सोही जमीनमा धान खेती गरी 60 मुरी धान उत्पादन भएको थियो। अब यो वर्ष गोबर मल र कम्पोस्ट मल प्रयोग गरी उत्पादन गरिएको अर्ग्यानिक आलु खेतबाटै बिक्री भएको छ। गाउँपालिकाले आलुको ग्रेडिङ गरेर मूल्य समेत निर्धारण गरेको थियो। ठूलो आलुको थोक मूल्य प्रति किलो 43-48 रूपियाँ र फुटकर मूल्य 53 रूपियाँ कायम गरिएको छ। मध्यमाकारको आलुको खेतमै थोक मूल्य 38 र फुटकर 40 तथा पालिका कार्यालयबाट 45 रूपियाँमा बिक्री गरिएको थियो। सानो आलुको थोक मूल्य 33, फुटकर 35 र पालिकाबाट 40 रूपियाँ निर्धारण गरिएको उहाँले बताउनुभयो। नेपालको साहसिक पर्यटनलाई विश्वस्तरसम्म चिनाउने लक्ष्यका साथ तनहुँको परिटेकी नगरी बन्दीपुरमा एक मेगा प्रोजेक्टको रूपमा सबैभन्दा लामो क्यान्डी लिभर ग्लास स्काई वाकको निर्माण गरिएको छ। करिब 1,40,00,000,000 रूपियाँको लागतमा निर्माण हुन लागेको यो अत्याधुनिक संरचना आगामी 2 वर्षभित्रै व्यावसायिक संचालनमा आउने लक्ष्य राखिएको छ। परियोजनामा बैंक ऋण 40,00,000,000 रूपियाँ रहने र बाँकी लगानी संस्थागत र व्यक्तिगत लगानीकर्ताबाट जुटाइएको कम्पनीले जनाएको छ। 97 मिटर लामो यो महत्वाकांक्षी परियोजनाको स्काइपिङ एडभेन्चर पार्क लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले हालै शिलान्यास गर्नुभयो। विशेष स्तरीय प्रविधिमा आधारित यो स्काई वाकमा एकै पटक प्रति घण्टा 1,000 जनाले यात्रा गर्न सक्ने क्षमता छ। परियोजनाको प्रबन्ध संचालक पोस्ट बहादुर खड्काका अनुसार यो एकीकृत पर्यटन पूर्वाधारमा स्काई वाकका अतिरिक्त 200 मिटर गहिराएको बन्जी जम्प, 2 मिटर लामो स्लोप स्विङ, अत्याधुनिक जीप कोस्टर, आकाशमै भोजन गर्न सकिने फ्लाई डाइनिङ र बालबालिकाको लागि आधुनिक प्रविधियुक्त प्लानेटोरियम निर्माण गरिनेछ। यस्तै 1,70,00,000,000 लागतमा अर्को एकीकृत योजना अन्तर्गत नेपालकै अग्लो 55 मिटरको क्याप्सुल लिफ्ट, 140 फिट अग्लो आदियोगी शिवको मूर्ति सहितको आदियोगी पार्क र रक क्लाइम्बिङ समेत निर्माण भइरहेका छन्। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैन्यको पुतली बजार चारका वडाध्यक्ष मानव बेस बिखन आरोपमा पक्राउ। नेपाल शिक्षक संघको 37 स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण र गल्याङ नगरपालिकाद्वारा 167 विद्यार्थीलाई छात्रवृत्ति वितरण। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: नाक छोड़ी कान कान छोड़ी नाक बीमार कहिले नछोड़ने भयो
2: हैन ए दाई बीमार फेरि च्यापेकै क्या हो गुनगुनाई रहनु भएको छ त
1: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
2: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
1: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565686
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
1: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
1: चिरफार गर्ने
4: थाइराइड जाँच
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
4: सर्वसुलभ फार्मेसी सेवा
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364-41087 मोबाइल 98460-71-7147
5: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
6: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
5: ए हो र अङ्कल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
6: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
5: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
8: सम्पर्क मोबाइल 97484-34484
9: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा
10: छ्या कस्तो सास गनाएको तिम्रो त
11: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
10: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
11: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
10: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
12: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
13: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049
14: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
10: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट
2: खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
14: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
14: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
14: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
15: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
15: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
14: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
14: मोबाइल नम्बर 9856019076, 9861790076 र 9917162823। स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
14: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856030829। ए दिदी, पक्नुष्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
16: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
16: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा सोरुम, भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856030988 र 9856555988।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
19: होइन, के भयो, किन बन्द भएको हो गाडी?
14: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
19: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
14: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
19: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
14: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
20: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि
14: छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
19: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
14: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
19: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी

0: विधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
1: हामी कहाँ एक साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एक मात्र भर पर्दो पसल
0: कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी। फोन नम्बर 0364145502, मोबाइल 98560405002 र 98460051401।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 98135564496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा। फोन 0364405094।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आर्ट खेल मैदान जाने बाटो। फोन 0364140044, मोबाइल 98460081173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461224288 र 98463686647।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
8: यस समयको साथमा जितु सुनचाँदी पसल, वालिङ आठ पेट्रोल पम्पको नजिकै।

0: जैसी पन्द्रा जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
1: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460 86 00।
1: आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98467 21380।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0
2: त्यो रलीमा बता चलु बता चलु बता चलु।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
4: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
4: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
5: घरीमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
6: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
5: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 संकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन लखर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841443 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 03641460696।

0: रेडियो आदि खुला 105.4
1: सुन्न सकिन्छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
2: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
1: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कार्यवाही गरिने।
3: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
1: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाओ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
4: बाँकी भूभाग पहाड़ी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना छ।
1: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ।
6: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने गरिने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
2: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्न भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
6: बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
7: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
6: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
8: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार। सत्तारूढ दलले आफ्नो मुनाखुसी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अब त समयहरू हुन्छ नि त। नित्यता कार्यक्रम पनि त्यस समय पनि हामीलाई दिएको छैन, बजेट पनि खुसी खुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
6: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
9: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक जरुरी महत्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदन

0: भएको चाहिँ देखिन्छ होइन
1: नियमावली ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नृत्य कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै
2: कार्यपालिकासँग सरकारसँग त्यस कारणले मैले यहाँबाट रूलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरूद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर
3: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको बैठकपछि नेता प्रकाश रण महतले सीआईएमसँग कुरा गर्दै भन्नुभयो
4: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा हिजो गिरिजा प्रसाद कोइराला हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थिन् भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन
3: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ सरकारले निजापती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एक देव अधिकारीले सीआईएनसँग बताउनुभयो
5: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो निष्पक्षता हो व्यावसायिकता हो तटस्थता हो तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ हो नतिजाप्रति तटस्थ भन्ने विषय होइन सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन् स्वार्थयुक्त हुन्छन् त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कही कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ
3: साझा खबरमा अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ र खेल खबरमा सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ
6: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
7: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो
6: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर कुराकानी विशेष बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
0: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
8: रामे दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
0: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
9: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको
7: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
8: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्

0: घरमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन चट्याङसहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवासभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क सञ्चालनमा आएपछि
4: 18 वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचड़को भीड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। संखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड़ व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड़ व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ दैनिकहरू ल्याउँथ्यौँ, यहाँ दैनिक गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन। त्यो टुङ्ग्रीको अब दुनिएको छ त अझ पनि छँदैछ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनुभयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिनजोरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवन स्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनजीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरूङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियो, त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेख समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
9: अहिले लिपु खोला भन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए हुनाले अब जेनेरेसनै भनौँ त, त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन। उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
12: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
9: उनीहरूको लोकल भाषा, त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले 82 गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्।
12: नेपाली
9: नेपाली बोल्दैनन्।
12: नेपालतर्फको पनि 82 भाषा बोल्ने समुदाय त्यहाँ छ,
9: 82 अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो 82 गाउँपालिका वडा नम्बर 1 र 2 छाङरू, तिङ्कर, राप्ला, दुम्लिङमा बस्ने जनसमुदायहरू 82 भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी, नाभी, गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहकार भाषा, रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
12: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसंख्या पर्छ हाम्रो नक्साभित्र?
9: कुटी, नाभी, गुन्जी 3 गाउँ छ। अब ठ्याक्कै एकिन जनसंख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
12: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
9: थाहा पाउँछन् कि नपाउँछन्?
12: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
9: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
12: यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा, राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
9: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन। जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन, तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्ग्रो, तिङ्कर, दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झनमारमा पर्छौं भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन, तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्ग्रो, तिङ्कर, दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै

0: नियन्त्रण भित्र छन् हाम्रो ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ.
1: भएन भएन भन्छौ, कसले गर्न दिएन?
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे हो, त्यो तर लागू भएन. लागू नहुने रोग हाम्रो देशमा छ. अझै पनि अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्. त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ.
1: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ. अहिले कस्तो स्थिति?
0: अब अहिले यसो छ, उनीहरूको सड़क पुगिसकेको छ, 3-4 घण्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ. समस्या त्यो पनि छ नि त, मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि
0: 3 दिन लाग्छ, उताबाट 4 घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन. बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ. पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा, अब सड़क पनि अगाडि बढिरहेछ, तर पनि अब उता 4 घण्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो.
1: सड़क बन्दै गरेको हो कि शुरूआत नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेछ. बजेटको कटौतीको मार हामी खेपिरहेका छौं. 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ. आजभन्दा 5 वर्ष अगाडि 22 करोड़, आज त 50 करोड़ पुग्नुपर्नेमा गत वर्ष 6 करोड़ मात्रै पर्यो. अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेछु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेछ सड़क विभागले.
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ। आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। सर्लाहीको सदरमुकाम मलंगवामा अघि साँझ घरको छतबाट खसेर 2 जना मिस्त्रीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ। र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितारलाई धन्यवाद। भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सरङ पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462 98145।

0: कति आनन्द अनि कति रमाइलो भएको छ नि। दिनभरिको कामको थकान अनि रातको मिठो निन्द्रा, न कसैको रिस, न कसैको डाह, न केहीको चिन्ता, न केहीको डर। वन जंगलमा चरा चुरुङ्गीको चिरबिर चिरबिर आवाज सँगै कोइलीको त्यो मिठो ध्वनि, स्वच्छ हावा, चिसो पानी, त्यसमाथि प्रकृतिको सुन्दरतासँगको अथाह प्रेम, यही नै हो लेखाली जीवन, यही नै हो लेखाली परिवेश।
1: म त भोलि गोठमा जान लागेको, तपाईँ जाने होइन?
2: किन र दिदी,
1: खर्च पुऱ्याउनु कहाँ?
2: ए अनि दिदी, म पनि जाने
1: ल, त्यसो भए खर्च तयार गर, भोलि भेटौँ ल है त।
2: ल ल, हुन्छ दिदी।

सुनकला हामी छोरी चेलीको जात एक न एक दिन कर्म सपार्नै पर्छ क्यार त्यही माथि मेरो त उमेर पनि पुगिसक्यो घरमा बा आमालाई रेत पुर्याएर कोसेली लिएर एकैचोटि माइती भेट्न आउँछ अरे भन्दैन।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोरमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 063-441-6696।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यत्तिकै जानै मन लागेन।
8: यत्तिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर भाँडा सबै फ्याकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।
2: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9842939399।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 98460 21629 र 98461

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम बारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रूलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलि अस्वाभाविक घटना हो।
3: त्यो कार्यक्रममा सरकार आफैले चाहिँ अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनिया उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति शी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा विकर भन्छन्,
5: स्वाभाविक
4: रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए। र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले केपप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्ता पक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्ता पक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले शोक कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्नो विचार राख्नको लागि उठेका प्रश्नको जवाफ दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौं, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए। सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
6: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
7: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति चाहेज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
7: मान्य सदस्यहरू
0: दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
2: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने खान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप नै आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: पत्नी सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र
2: होइन? यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तल हो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसद प्रति यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू
3: आक्रोशित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र भने संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ सधैँभरि, संसद फेरि यसका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकलाई संसद घाँडो भन्छ। यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो, म सम्पर्क र सम्वाद चाहिँ स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो। सभामुखले त रुलिङ गरियो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर, त्यसको सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मान अहिलेको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि। सेवादी कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय मान हानिको प्रक्रिया भने
0: आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो, म सम्पर्क र सम्वाद चाहिँ स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो सभामुखले

0: छ त्यस्तो घटना
1: होइन विगतमा अब कतिपय बेलामा मन्त्री प्रधानमन्त्रीले जवाफ नदिन चाहँदाखेरि चाहिँ जवाफ माग गर्ने विपक्षीहरूले संसद अवरोध गर्ने घेराउ गर्ने बहिष्कार गर्ने त्यो प्रचलन थियो यो नयाँ होइन त धेरै अनगिन्ती पटक चाहिँ समयमा जवाफ नदिँदाखेरि ती जवाफ माग्दै संसद घेराउ गरेका घटनाहरू प्रशस्त मात्रामा छन् त्यो 2048 साल यताका धेरै पटक त्यस्ताहरू घटनाहरू भएका छन् तर यो जुन संसदको प्रारम्भमै दिदी तथा कार्यक्रम होइन त्यो सरकारको आफ्नो कार्यक्रम हो उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलिक अनदेखा गरेको घटना चाहिँ पहिलो हो
0: उनी थिए संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापा अब एउटा प्रसंग छोटकरीमा सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाइएको छ प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ गृह परराष्ट्र कक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन् अन्य मन्त्रालयका हकमा कार्यविभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन् तीनमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय संचार मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन् त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन् उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए चीनका शीर्ष नेताहरू मध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनो अशोक दाहालबाट
2: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए चीनमा ट्रम्पले राष्ट्रपति शी जिनपिङसँग आयात शुल्क प्राविधिक प्रतिस्पर्धा इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ एकअर्काका वस्तुमाथि चर्को अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ गएको अक्टोबरमा ट्रम्प र सीबीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात ट्यारिफ स्थगित भएको थियो सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाव दिन चीनलाई आग्रह गर्ने ठानिएको छ इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन् ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यसबेलासम्म
3: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 9 बजे छ
4: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
5: सुख दुःखका तरेलीहरूसँग रम्दै
6: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
5: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन
6: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
5: 105.4 मेगाहर्ज

0: कृष्ण
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजे छ
2: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: ठिकै छ, मनमा अलिक पिर्सिँदा छ, पिर्सिँदा सबैलाई हुन्छ होइन, यो हुने कुरा हो, स्वाभाविक कुरा हो। खुसीमै खुसी मात्र, दुःख र दुःख मात्र भइदिनु चाहिँ गाह्रो हो होइन। अनि तर दुवैको सम्मिश्रण राम्रो भयो भने चाहिँ जिन्दगी रमाइलो पनि हुन्छ, उतार चढाको जिन्दगी नै रमाइलो हुन्छ। नदीको त्यो मजा, झरनाको त्यो मजा, जहाँ चाहिँ छङ छङ छङ खोला बगेको हुन्छ नि, त्यहाँ चाहिँ मजा आउँछ नि त हेर्दाखेरि पनि। अनि त्यो फिल्म पनि त्यो कथामा उतार चढाव आयो भने जसरी हेर्न मन लाग्छ, कहिलेकाहीँ जिन्दगीको उतार चढाव पनि मजा आउँछ। यसैलाई इन्जोय गर्नु पर्यो, यसैमा यसैलाई स्वीकार गरियो भने सायद हामीलाई हाम्रा तनावहरूले थिच्न सक्दैनन्। यद्यपि तनाव, अप्ठ्यारो, असजिलो केलाई मान्ने र कति लिने भन्ने कुरा चाहिँ फरक कुराहरू भए। आजको श्रृङ्खला अलिक फरक छ, हामीले किशोर अवस्थामा हिँड्दै गर्नुभएका साथीहरूलाई, किशोर अवस्थाका साथीहरूलाई पनि प्रेरणा मिल्ने, अनि त्यसपछि गएर र किशोर अवस्था पार गरेर केही गर्नु खोज्ने साथीहरूको लागि पनि एकचोटि फेरि आफ्नो किशोर अवस्थालाई रिकल गर्ने त्यस्तो श्रृङ्खला हामी तयार गर्दैछौ। साहित्यकार अमर न्यौपानेको किशोर अवस्था आज हामी प्रस्तुत गर्दैछौ। त्यसै गरी नायिका वर्षा रावतको किशोर अवस्था कस्तो थियो, कस्ता भोगाईहरू थिए र ती भोगाईहरू अहिले तपाईँको जीवनमा मिल्न जुल्न सकेको छैन, त्यो कथा पनि आज हामी प्रस्तुत गर्दैछौ। त्यसै गरी बेनिसा हमाल नायिकालाई पनि तपाईँ आज सुन्न सक्नुहुन्छ। धीरज राई गायक, पप गायक, उहाँको किशोर अवस्थाले, धीरज राईको किशोर अवस्थाले धेरै युवा र किशोर किशोर साथीहरूलाई केही सोच्न, केही बुझ्न मदद गर्ला भन्ने हाम्रो अपेक्षा छ। र गौरी मल्ल, आदरणीय लोकप्रिय अभिनेत्री गौरी मल्लको किशोर अवस्थाले अहिलेका किशोरी साथीहरूलाई पनि केही सोच्न मदद गर्ला भन्ने हाम्रो अनुमान हो। सबैभन्दा पहिला हामी स्टुडियोमा जोड्दैछौ अमर न्यौपानेको किशोर अवस्था।
1: नमस्कार, म अमर न्यौपाने, म लेख्ने गर्छु, आख्यान लेख्छु, कहिलेकाहीँ कविता पनि लेख्छु। मेरो किशोर अवस्थाको कुरा गर्दाखेरि म अलि एकदम लजालु खालको मान्छे, हतपत्त म खुल्थिनँ, तर जोसँग खुल्थेँ म मजाले खुल्थेँ। स्कूल पढ्दाखेरि मैले कहिले पनि मेरा शिक्षकहरूलाई, सरहरूलाई मैले प्रश्न सोधिनँ, किनभने मलाई एकदम डर लाग्थ्यो। थाहा छैन मेरो मनमा कहिले रात अक्षरले डर लेखियो, सरहरूले पढाउँदाखेरि अलिकति तर्साएर गाली गरेर पढाउने भएर हो कि थाहा छैन के भएर हो, या मेरो मन नै त्यस्तो भएर हो। अनि मैले कहिले पनि शिक्षकहरूलाई प्रश्न सोध्न सकिनँ, तर अरूहरूले सोधेको एकदम मनपर्थ्यो, सोधियो हुन्थ्यो भन्थे। अनि साथीहरूलाई यस्तो सोधन भनेर लेखेर पनि कहिलेकाहीँ प्रश्नहरू दिन्थेँ, साथीहरूले सोध्थे, मलाई खुसी लाग्थ्यो। मैले सोधन भन्दा साथीहरूले नसोद्धाखेरि चाहिँ मलाई कस्तो कस्तो लाग्थ्यो, सोधियो हुन्थ्यो भन्ने लाग्थ्यो। अनि मेरो किशोर अवस्थामा मलाई एकदम लेख्न, चित्र बनाउन एकदम मनपर्थ्यो। अझ लेख्नभन्दा पनि चित्र बनाउन मैले सबैभन्दा पहिला सुरु गरेको हो, किनभने क लेख्नुभन्दा पहिला मैले बालुवामा कतै साँडेको चित्र बनाएको थिएँ भन्ने लाग्छ। अनि मैले यस्तै कि औंलाले, चोर औंलाले मैले चित्र बनाउँथेँ सानो छँदाखेरि पनि, र होमवर्क गर्न किनिदिनु भएको, बाले किनिदिनु भएको कापी मैले चित्र बनाएर सक्थेँ। अनि मेरो एकदम त्यसमा रुचि थियो, अनि त्यो बेलामा पढ्न रुचि भएको हुनाले तर किताब पर्याप्त थिएन, हाम्रो स्कूलमा त्यस्तो लाइब्रेरी पनि थिएन, सरहरूले बाहिरी किताबहरू, एक्स्ट्रा किताबहरूको कुरा पनि प्राय गर्नुहुन्थेन, त्यही भएर मेरो सानोमा चाहँदा चाहँदै पनि किताबको सङ्गत त्यति धेरै गर्न पाइनँ। अनि आफूभन्दा अग्रज दाई दिदीहरूको किताबहरू पढेर चित्त बुझाउँथे, जहाँ कथा कविताहरू हुन्छन् ती किताबहरू आफू 4, 5, 6 अथवा 7, 8, 9, 10 पढ्दाखेरि आफूभन्दा माथिल्लो कक्षाका किताबहरू मैले पहिले पढिसकेको हुन्थेँ, ती पढ्दा आनन्द लाग्थ्यो। अरू साहित्यिक किताबहरू त्यस्तो पढ्न मैले सानोमा पाएको थिइनँ, किशोर अवस्थामा त्यति धेरै मैले पाइनँ। अनि एउटा घटना चाहिँ कस्तो हुन्छ भने, जसको पनि सायद त्यस्तै हुन्छ होला, अलि सस्तो उपन्यासहरू, आख्यानहरू वा सानोमा किशोर अवस्थामा आकर्षित हुने हुँदो रहेछ। मेरो पनि एउटा घटना छ, म त्यसलाई खुलेरै भन्छु। साथीहरूले जस्तो प्रकाश कोविदको, युधिर थापाको उपन्यासहरू पढ्ने त्यस्तो हुँदो रहेछ, त्यस्तो अलिकति अश्लील लाग्ने खालको उपन्यासहरू, सस्तो खालको उपन्यासहरू लुकाई लुकाई साथीहरूले लिएर आउँथे, अनि त्यो चाहिँ मागी मागी लुकी लुकी घरमा पढिन्थ्यो। एउटा मेरो घटना त्यस्तै छ, मेरो एकजना साथी, एकदम मिल्ने साथी, हामी तीनजना थियौँ, तीनजना साथीमध्ये एकजना साथीले त्यस्तै उपन्यास लिएर आउनुभएछ। उहाँले उपन्यासको नाम पनि भन्छु, उहाँ आगो हो त्यो उपन्यासको नाम, अनि त्यसपछि उहाँले चाहिँ लिएर आउनु भएको रहेछ स्त्री लेखाउनु लिएर आउनु भयो कि त्यो लुकाएर यस्तो कसैलाई देखाउनु नसरी भित्र त्यो राखेर लिएर आउनु भएको रहेछ झोलामा राखेर अनि त्यो पेपरले बेरेर लिएर आउनु भएको रहेछ अनि मलाई भन्नुभएको थियो उहाँले मैले उहाँलाई दाई भन्ने गर्थेँ एउटै कक्षामा भए पनि अलि दाई चाहिँ अलि जेठो भएको हुनाले दाई भन्थे अनि अमर आज मैले यस्तो कुरा लिएर आएको छु अहिले टिफिनमा देखाउँछु तिमीलाई भनेर भन्नुभयो अनि सिसो गाडी थियो स्कुलको अगाडि चौरमा सिसो गाडी थियो त्यहाँ चाहिँ लगेर देखाउँछु तिमीलाई भन्नुभयो मैले एकदम मनमा चाहिँ आत्तिरहेको थियो के होला आज दाईले के देखाउनुहुन्छ भनी लगाइरहेको थियो अनि टिफिनमा चाहिँ हामी तिनैजना सिसो गाडीभित्र गयौँ कोही साथीहरू नभएको ठाउँमा हामी त्यहाँ गयौँ अनि त्यहाँ गएर दाईले चाहिँ चारैतिर हेर्नुभयो कोही पनि छैन भनेपछि अनि एकदम बहुमूल्य चिज झिके चाहिँ त्यो कस्तुरी नै झिके यसरी उहाँले चाहिँ एकदम झिक्नु भयो कि अनि त्यो पत्रिकाले बेरेर ल्याउनु भएको रहेछ यसरी पल्टाउनु भयो अनि हामी पहिलो पेजै पढ्न थाल्यौँ पहिलो पेज पढ्दै कस्तो डर लाग्दो सिरिङ्ग हुने कुराहरू रहेछ अनि ओहो यस्तो पनि हुँदो रहेछ मलाई यस्तो लाग्यो यो किताब संसारमा कसैले पढेका छैनन् हामीले मात्रै हेर्दैछौँ त्यस्तो किसिमको मलाई एउटा किशोर अवस्थामा पहिलोपटक मैले त्यो देखेको नौ कक्षा पढ्दा हो पहिलोपटक त्यो त्यस्तो कुरा देख्न पाएँ म त अचम्म परेँ दुई चार पेज हामी पढ्दै थियौँ एकदम अब दायाँ बायाँ हेर्ने कुरै भएन पढ्न थालेपछि त अनि एकान्तमा छौँ भन्ने सोचेर दायाँ बायाँ नहेरिकन पढ्दै थियौँ खस्याङ खस्याङ आवाज आयो यसो हेरेको त दुई तिनजना केटीहरू आइरहेका रहेछन् हामीतिरै अनि उनीहरूले सोधे एउटा केटीले चाहिँ एउटा साथी केटी साथीले सोध्नु सोधिन् के पढेको अमर तिमीले भनेर सोधिने अनि मैले हतार हतार लुकाएँ आफ्नो यो तिग्रा मुनि लुकाएर अनि केही पनि होइन हामी यसै गफ गरेर बसेको भने अनि उनी आइन् अनि उनी आएर चाहिँ तिमीले लुकाउँदैछौ कुरा देखाऊ भनेर भने मैले चाहिँ होइन होइन हामी यतिकै कुरा गरेर बसेको भने उनले मलाई यसरी धकाल दिन् र मेरो तिग्रा मुनिबाट त्यो किताब झिकिन् र हेरिन् अनि खिस्ता हाँसिन् अनि खिस्ता हाँसेर भनिन् यो त मैले मिन्स हुँदा लुक्दा पढेको थिएँ भनेर भनिन् त्यो एकदमै एउटा एकदम इन्ट्रेस्टिङ कुरा थियो सायद उनी दुई तिन वर्ष अगाडि नै उनले पढेकी रहेछन् मलाई त लास्ट पनि लाग्यो अनि म त कति पछि रहेछु ए मैले त कसैले पढाएको छैन यो त अपूर्व कुरा हो कसैले देखाएको छैन झन् केटीहरूले त देखेकै छैन भन्ने सोचेको अनि उनले चाहिँ यो त ए भनेर एकदम सामान्य रूपमा मैले त मिन्स हुँदा पढेको भनेर भनेको थिएँ त्यो एकदम मेरो एउटा किशोर अवस्थाको रमाइलो कुराहरू यस्तै हुन्छन् किशोर अवस्थाका कुराहरू धेरै क्युरियोसिटीहरू हुन्छन् अनि त्यो कुराहरू झट्ट भन्न सकिँदैन खुल्न सकिँदैन हाम्रो पालामा फेरि त्यो बेलामा अहिलेको जस्तो अलि ओपन पनि थिएन केटीसँग हत्तपत्त बोलिन्थेन बोलिहाल्दाखेरि एकदम डर लाग्ने के जस्तो अप्ठ्यारो पनि लाग्थ्यो तर पनि कुरा हुन्थ्यो हामी हाम्रो अघिल्लो पुस्ताभन्दा हामी अगाडि नै थियौँ अनि अरू कुराहरू चाहिँ कस्तो हुन्थ्यो भने त्यो बेलामा किशोर अवस्था भनेको एउटा थुप्रै भ्रमहरूमा पनि बाँच्ने समय पनि रहेछ र थुप्रै रहस्यका पर्दाहरू खुलिन बाँकी हुन्छ र त्यो एउटा मनमा चाहिँ अनि किशोर अवस्था भनेको अर्को एकदम कल्पनाशील हुने अवस्था पनि रहेछ म किशोर अवस्था हुँदाखेरि एकदम कल्पनाशील थिएँ जस्तो लाग्छ त्यो बेलामा एकदम भावनात्मक रूपले पनि धनी थिएँ जस्तो लाग्छ फुल टिप्दाखेरि पनि मैले अचम्मको एउटा घटना छ फुल टिप्दाखेरि पनि मलाई माया लाग्थ्यो अनि फुलले पनि त सास स्कुलमा पढियो फुलले पनि सास फेर्छ फुलले पनि पराक्सेचन हुन्छ र तिनीहरूको पनि अरू बच्चा बच्ची नै हुन्छन् साना कोपिला भनेको त्यो ठुलो फुलको बच्चा बच्ची त हो अनि यसका पनि बच्चा बच्ची हुन्छन् यसले पनि सास फेर्छ यसले पनि खाना पकाएर घाम सूर्यको प्रकाशबाट खाना पकाएर खान्छ यो पनि सजीव हो भन्ने थाहा पाएपछि आमाले भगवान्को लागि फुल टिपेर लिएर आइज भन्दाखेरि पनि मलाई मैले आमालाई भनेको थिएँ आमा फुल नटिपी भगवान्को पूजा हुन सक्दैन त्यस्तो किसिमको एउटा भावनात्मक स्वभावको भावना पनि मेरो किशोर अवस्थामा हुँदो रहेछ होइन अनि एकदम स्वप्निल अनि सपना देख्ने कस्तो भने एकदम ठुलो सपना देख्नु मन लाग्दो रहेछ जस्तो भनौँ न कहिलेकाहीँ रुख चढ्थेँ म सानो छँदाखेरि किशोर अवस्थामा चाहिँ एकदम अग्लो अग्लो रुख हाम्रो चितवनमा चाहिँ बकैनाको रुख एकदम बिजुलीको पोल जस्तो अग्लो हुने म बाँदर चाहिँ टुप्पामा सजिलै पुग्थेँ रुख चढेर रुख चढ्दा यस्तो लाग्थ्यो म आकाशमा पुगेँ अनि चराहरूलाई पनि नजिकै देख्थेँ उडिरहेको अनि आफूभन्दा अग्ला अग्ला ठुला मान्छेलाई पनि सानो देख्थेँ पहाडहरू पनि आफू समान देख्थेँ हिमालहरू पनि नजिकै जस्तो यस्तो देख्थेँ अनि कस्तो आनन्द लाग्थ्यो अनि कस्तो स्वप्निल हुन्थेँ त्यसकारण यो कल्पना भावना सपना चाहिँ किशोर अवस्थामा एकदमै धेरै हुँदो रहेछ मान्छे भावुक भइँदो रहेछ अहिले मलाई के लाग्छ भने त्यो कल्पना भावना सपना चाहिँ अहिलेको अवस्थामा पनि त्यति नै बचाउन सकियो त्यति नै जगाउन सकियो भने मान्छे असाध्यै सृजनशील बन्छ भन्ने लाग्छ
0: अमर नेपानी मदन पुरस्कार विजेता हुनुहुन्छ मदन पुरस्कारलाई नेपालको साहित्य क्षेत्रले एकदम उच्च स्तरको पुरस्कार मान्यता राख्दछ। साह्रै मिठो बोल्नुहुन्छ, साह्रै मिठो किताबहरू लेख्नुभएको छ। सेतो धरती, गुलाबी उमेर लगायतका किताबहरू अमर नेपानीको पुस्तकहरू छ, तपाईँले बजारमा किन्न र पढ्न पाउनुहुन्छ। एकैछिनपछि हामी वर्षा राउतलाई खुल्लुल डट कममा जोड्नेछौँ। खुल्लुल डट कमको साथमा रहनुहोला।
2: कता हो शर्माजी, बुढा बुढी नै डेटिङ?
3: होइन होइन पाण्डेजी, आज हाम्रो डाक्टरसँग सेटिङ छ।
2: डाक्टरसँग सेटिङ छ शर्माजी, के हो फेरि अर्को?
3: होइन नि पाण्डेजी, उनीलाई डाक्टरले क्यान्सरको शंका गरेका छन्।
2: क्यान्सर?
3: हात्तिनु पर्दैन पाण्डेजी, काठमाडौँ क्यान्सर सेन्टर पाथलीका चिकित्सकका अनुसार पहिलो स्टेजमै क्यान्सरको लक्षण थाहा पाउन सकियो भने क्यान्सर रोग निको हुन्छ।
2: हो र
3: हो र होइन?
2: हो।
4: क्यान्सर रोग सम्बन्धी सल्लाह, जानकारी र उपचारका लागि काठमाडौँ क्यान्सर सेन्टर पाथली भक्तपुरले जनहितमा जारी गरेको सन्देश।
5: थप सल्लाह, सुझाव र जानकारीका लागि 9851 3132 33 फोन गर्नुहोस्। क्यान्सर डर होइन, अब उपचार।
6: वेलकम टु द मुभी वर्ल्ड। टु लर्न फिल्म मेकिङ, Everest Film Academy is the best academy in Nepal. We provide classes for directors, action, acting, cinematography, sound and editing.
2: Samparka number 01-4498-188.
6: To join the Nepal film industry, your first step, Everest Film Academy. वेलकम
2: एभरेस्ट फिल्म एकेडेमी, नयाँ बानेश्वर मिन भवन।

0: रेडियो आदि खुला 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ अनि खुल्दुली फ्रेन्डशिप र रिलेशनशिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाई हुन्छ ब्रेकअप हो न टेन्सन करियरको कन्फ्युजन एजुकेसन छ
2: तपाईँलाई कस्तो छ खुनी हामीलाई

0: कसरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्यासको सोलुसन यत्र कुल धुली डटकम ग्यासको सोलुसन यत्र कुल धुली डटकम
1: हाम्रो पात्रको प्रस्तुति यो खुलुरी रकम सुखी र सुरक्षित युवा हामी स्टुडियोमा यति बेला रविन्द्र अर्जुन र म दिपेन्द्र हामी छौ. तपाईँ कता हुनुहुन्छ? ड्युटीमा हुनुहुन्छ, देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, साथीभाइहरूसँग हुनुहुन्छ, पढ्दै हुनुहुन्छ कि एक्जामको तयारी गर्दै हुनुहुन्छ? आफ्नो मनलाई चङ्गा राख्नुहोस्, उमङ्ग बनाउनुहोस्. तपाईँले आफ्नो मस्तिष्कलाई मनलाई सफा राख्नुभयो भने, क्लिन राखिदिनु भने, त्यहाँ जति पनि कथाहरू लेख्न मिल्छ, जति पनि कुराहरू सोच्न मिल्छ, जति पनि कल्पना गर्न मिल्छ. त्यही भएर सधैँ तनावग्रस्त नबनाउनुहोस्, आफूलाई तनावबाट मुक्त गर्नका लागि योगा गर्नुहोस्, प्राणायाम गर्नुहोस्, ध्यान गर्नुहोस्, मेडिटेसन गर्नुहोस्, एक्सर्साइज गर्नुहोस्, साइक्लिङ गर्नुहोस्, एक डेढ घण्टा एकदम पसिना आउने गरी चलाएमा कौशीमा काम गर्नुहोस्, कोठामा काम गर्नुहोस् है, फिजिकल्ली पनि अलिकति काम गर्नुहोस्. अहिले चाहिँ हामी वर्षा रावतलाई आफ्ना किशोर अवस्था भनिदिनका लागि खुल्लो लड्कामा जोड्दैछौ. रविन्द्रले वर्षाजीको वर्षा रावत नायिका वर्षा रावतको किशोर अवस्था ठिक्क पारेर राख्नुभएको छ, क्लिक गर्नुहुन्छ, हामी सुन्न थाल्छौ.
2: म चाहिँ काठमाडौँमै जन्मेको हो होइन, प्रसुति गृहमा 50 साल मङ्सिर 28 गते, अनि त्यसपछिबाट मेरो एभ्रिथिङ ग्रोथहरूदेखि लिएर पढाइहरू एभ्रिथिङ सबै यहीँ काठमाडौँमै भयो, कोटेश्वरमा. अब मम्मी ड्याडी अनि दुइटा भाइहरू छ, ट्विन्स जुडुवा उनीहरू चाहिँ. अब खासै पढाइ चाहिँ मलाई खासै पढाइ चाहिँ मन लाग्दैन थियो होइन, सो अलिअलि अब पढाइ ल है गर्नै पर्छ भन्ने जस्तो चाहिँ हुन्थ्यो मलाई होइन, अनि जसो तसो चाहिँ पास हुन्थे. अब कतिपय सानसानो बेलामा चाहिँ कतिचोटि चाहिँ फेल पनि भयो होइन, अनि एकदम पिटा खाने मैले ड्याडीको होइन, एकदमै पिट्छन्थ्यो कि ड्याडीले पनि, एकदम स्ट्रिक होइन, कहीँ बाहिर जानु पनि नदिने, धेरै खेल्न नदिने होइन. अब एक्लै छोरी थिएँ, 9 वर्षसम्म एक्लै थिएँ, अनि त्यही भएर अलिअलि पुल पोलिएको पनि थिएँ, तर साथसाथै कुटाइ पनि धेरै खान्थेँ मैले, बिकज मेरो ड्याडी एकदमै स्ट्रिक हुन्थ्यो होइन, रिसा पनि एकदम रिसा होइन. त्यस्तो गाह्रो चाहिँ थिएन होइन, तर एउटा ड्याडको र मेरो एउटा राम्रो पार्ट चाहिँ के थियो भने, मेरो टाउकोमा एकदम जुम्रा पर्थ्यो होइन म सानो हुँदाखेरि, अनि ड्याड चाहिँ अफिसबाट आउने अनि हेर एकदमै ड्याड चाहिँ एकदमै मलाई एकदम केयर गर्ने क्या, अनि जुम्रा झार्न लाग्ने, जहिले एभ्री डे ड्याडी आउने अफिसबाट अनि जुम्रा झार्ने, अनि मलाई चाहिँ एकदम मन पर्दैन थियो कि त्यति बेला. अब अहिले चाहिँ सुन्दाखेरि क्युट लाग्छ होइन, अहिले त्यो सम्झिँदाखेरि एकदमै स्विट लाग्छ होइन, बट त्यतिखेर चाहिँ एकदम रिस उठ्थ्यो क्या, ड्याडले चाहिँ काहीँ नपाएर मलाई रिस पोख्ने भने जस्तो लाग्थ्यो क्या त्यति बेला चाहिँ.
3: अनि आमा कस्तो हुनुहुन्थ्यो?
2: मम पनि अलिक स्ट्रिक्ट नै हुन्थ्यो, मेरो ड्याड पनि त्यस्तै, मम पनि त्यस्तै, ममले पनि अब एकदम पिट्ने, ममले पनि पिट्थ्यो अनि माया पनि गर्ने हो गर्न चाहिँ होइन, तर अब सानो बदमासी गर्यो भने पनि धेरै पनिसमेन्ट पाउने भनौँ न, त्यस्तो थियो हामी चाहिँ. अब जस यहाँ अब ड्याड ममको रिलेसन चाहिँ एकदम राम्रो थियो, छ पनि अझै पनि छ, म त त्यही त एभरेज भनौँ न, जसो तसो पास हुने खालको. मेरो ड्याडलाई चाहिँ जहिले पनि अब पढाइमा चाहिँ जेसुकै होस् तर पढाइमा राम्रो होस् भन्ने हुन्थ्यो होइन, त्यो चाहिँ कहिले भएन. जस या जसो तसोसम्म चाहिँ गरिन्थ्यो होइन, बट मेरो ड्याडलाई चाहिँ एकदमै रहर थियो कि मलाई ब्याङ्कर बनाउने होइन, ब्याङ्कमा जागिर गरोस् भन्ने, अनि त्यसको लागि चाहिँ एकदमै पढाइसिन्थ्यो, हेर त अब छोरी मान्छे भएपछि यस्तो यस्तो हुन्छ, यस्तो यस्तो अब्स्ट्राकल्सहरू आउँछ होइन, तैँले पढ्नुपर्छ नत्र मान्छेहरूले हेप्छन् यताउति भनेर एकदम सुनाइसिन्थ्यो, आफूलाई पढ्न मन नलाग्ने, अनि ल ल ह्या गरौँला, जे मन लाग्छ गरौँला, यताउति यताउति भनिन्थ्यो कि मन मनै चाहिँ, अनि तर जे खासै चाहिँ मन लाग्दैन थियो मलाई पढ्न.
3: तपाईँको स्कुलिङ चाहिँ कहाँबाट, कुन स्कुलबाट गर्नुभयो?
2: मेरो स्कुलिङ चाहिँ स्वर्णिम तारा विद्या सदन हो, घर नजिकै छैन, त्यो घर नजिकै राखिदिनु भयो कि, पहिला चाहिँ अलिक टाढा थियो मेरो स्कुल होइन, क्लास 3 चाहिँ मैले मेरिल्यान्ड भनेर पढेँ तिनकुनेमा, अनि क्लास 4 क्लास 10 चाहिँ स्वर्णिम तारामा पढेँ, अनि एकचोटि चाहिँ मैले मतलब स्कुल चेन्ज गरौँ न त, यो त अब एक त यो स्कुल खासै राम्रो पनि छैन, खासै राम्रो पनि पढाएर हुँदैन, बरु अलि ठुलो स्कुलमा पढौँ भनेर पनि भनेको थियो, अनि भिएस निकेतनमा जोइन गर्ने जस्तो कुरा भएको थियो, बट त्यो कुरा भएको एक दुई दिनपछि चाहिँ त्यहाँ धेरै किडन्याप्सहरू भयो क्या, भिएसको स्टुडेन्ट्सहरूलाई किडन्याप गरेर यताउति भनेर, त्यसपछि पुग्यो रहर पुग्यो मलाई अरू स्कुलहरूमा पढ्ने, यही ठिक छ भने जस्तो भयो. 9-10 पुगेपछि चाहिँ मलाई त्यस्तो झन् पढ्न मन नलाग्ने होइन, अब त्यतिखेर चाहिँ अब हार्मोन चेन्ज भएर पनि हुनसक्छ होइन, अब अरू चिजहरूतिर जाने होइन, जस्तै फिल्महरू धेरै हेर्ने, एकदमै होइन केटाहरूप्रति अट्र्याक्ट हुने त्यस्तो खालकोहरू हुँदै गयो होइन, अब त्यो एज त्यस्तो भएर पनि हुनसक्छ होइन, अनि जो हेऱ्यो त्यही राम्रो लाग्ने, केटाहरूलाई जिस्काउने म एकदमै धेरै फ्र्याङ्क पनि थिएँ होइन त्यति स्कुलमा साथीहरूसँग धेरै हल्ला खल्ला गर्ने, घुम्न जान मनपर्ने, अब कहीँ टुरमा जानु पर्यो भने एउटा साथीहरूसँग अब जस एउटा केटा साथी चाहिँ चाहिने चाहिने तिमी पनि आऊ है मसँग भने जस्तो हुने होइन जस अलिकति अट्र्याक्सन चाहिँ हुन्थ्यो केटाहरूसँग चाहिँ भनौँ। अहिलेको जेनेरेसनमा चाहिँ मैले हेरेँ अनुसार त्यति बेला चाहिँ मलाई एकदमै म त एकदम चण्डाल छु होइन एकदम चन्टु होइन अब हुन्छ नि एकदमै ल केटा भनेपछि यस्तो उस्तो भन्ने त्यति बेला लाग्थ्यो तर अहिलेको जेनेरेसन हेर्दाखेरि चाहिँ होइन म त सोझै रहेछ जस्तो लाग्ने कि अब बिकज अहिलेको जेनेरेसनमा मैले चाहिँ धेरै के सुनेको छु नै म त ट्रु लभ गराएको छ ट्याटु स्याटु बनाउने त्यस्तो त्यस्तो अहिले टिनेजर्सहरू जुन गरिरहेछ नि त्यतिसम्म चाहिँ पुगेको थिएन म। अब कतिपय त हाँस पनि उठ्छ होइन अनि कुनै कुनै टिनेजर्सहरूले चाहिँ ठ्याक्कै मैले जे जे गराएको थिएँ नि व्यवहार त्यस्तै त्यस्तै व्यवहार देखाउँथ्यो होइन अट्र्याक्सन खोज्ने होइन एकदमै अनि ल म एकदमै अटेन्सन सिकरहरू हुन्छ नि त्यस्तो त्यस्तो व्यवहारहरू होइन जुन उनीहरूले गर्छ नि त्यति बेला मैले पनि गरेको थिएँ होइन अनि मलाई पनि एकदम हाँस उठ्थ्यो कि मलाई बच्चाको कुरा याद आएर हाँस उठ्थ्यो होइन यसले यो गर्न खोजेको हो भने ठ्याक्कै थाहा हुने होइन आफ्नो सो अनि अहिले चाहिँ कतिपय धेरै जुन टिनेजर्सहरू हुनुहुन्छ नि ट्याटु स्याटु बनाउने हात सात काट्नेदेखि लिएर यस्तो यस्तो केटाको लागि केटीको लागि भनेर अब त्यो आई थिङ्क यो चाहिँ अब प्यारेन्ट्सको गाइडेन्स नभएर पनि हुनसक्छ। अब मेरो त प्यारेन्ट्स कस्तो भने मेरो प्यारेन्ट्स एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो होइन सो मैले त केही सेयर गर्न सक्दिनँ थिएँ होइन सो मैले पनि त्यस्तो त्यस्तो हरकतहरू गरेको थिएँ होला टिनेजर्सको बेला मैले सेयर गर्न नमिल्ने भएर। आई थिङ्क अहिले चाहिँ जुन छ नि अहिले चाहिँ प्यारेन्ट्सहरू पनि अब अलिकति टिनेज आफ्नो बच्चाहरूप्रति अलिकति फ्र्याङ्क हुनुपर्ने होइन अलिक साथी जस्तो व्यवहार होइन आमा बाउ जस्तो छँदैछ होइन स्ट्रिक्टनेस पनि चाहिन्छ तर अलिकति फ्र्याङ्कनेस पनि होस् जस्तो लाग्छ मलाई। एउटा बोल्डनेस हुन्छ नि त्यो बोल्डनेस चाहिँ चाहिन्छ कि एउटा तर बच्चाले आमालाई रेस्पेक्ट गर्नुपर्छ होइन बाबाआमालाई रेस्पेक्ट गर्नुपर्छ साथी सोचेर पनि अब एकदम हेप्ने खालको पनि होइन होइन एउटा एक किसिमले त्यो डिस्टेन्स पनि राख्नुपर्छ साथसाथै अलिकति छोराछोरीलाई भन्न इजी पनि होस् कि ल ड्याड मम्मी मैले यस्तो यस्तो एउटा फिल भइरहेको छ मलाई होइन यस्तो यस्तो फिलिङ्सहरू आइरहेको छ के गर्ने हो के हो यो जस्ट उनीहरू डिस्कसन गर्न सक्ने होस्। इलेभेन टुवेल्भमा हुँदाखेरि चाहिँ मलाई त्यस्तो अरू त्यस्तो अट्र्याक्सन चाहिँ केही पनि भएन होइन आई वाज ओन्ली फोकस्ड अन लाइक मेरो साथीहरूले के के सोच्छ मेरो बारेमा। मलाई त धेरै केटाप्रति अट्र्याक्ट हुने भनेको 9 र 10 भयो होइन जुन 10 र 11 चाहिँ 11-12 चाहिँ कस्तो भने ल है मैले चाहिँ आफ्नो लय खयमा राम्रो गर्नुपर्छ बिकज अब कलेज मेरो कलेज पनि ठुलो कलेज थियो त्यतिखेर एकदमै रिच पिपलहरू आउँछ कि त्यहाँनिर होइन अब साथसाथै स्कलरसिपहरू भएको पनि हुन्थ्यो होइन एन्ड देन मलाई चाहिँ नि ल है त मैले चाहिँ मेरो लय खयमा ध्यान दिनुपर्छ है भनेर चाहिँ आउँथेँ होइन हुन्थ्यो त्यो त्यस्तो दिमागमा अनि एकदम मेन्टेन गर्न खोज्ने कि अब सकि नसके पनि मेन्टेन गर्न खोज्थेँ सो अफ गर्न खोज्नेदेखि लिएर एभ्रिथिङ होइन अब स्कुटर चाहियो भन्ने होइन घरमा पनि जस्तो त्यस्तो त्यस्तो अलिकति आउट अफ लाइक बक्समा गएँ म
1: सबै सिपरेकी नायिका मात्रै लाग्छ संजोग र वर्षासँग अलिकति बढी क्लोज पनि भएको हिसाबले पनि होला थुप्रै नायिका नायक नायिका नायिकाहरूप्रति सम्मान त छँदैछ त्यहीमाथि वर्ष चाहिँ आफ्नै बहिनी जस्तो पनि लाग्छ। वर्षा रावतको यो किशोर अवस्था तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाका लागि हाम्रो व्हाट्सएप नम्बर 98-01-81-610 र हाम्रो फेसबुक पेज facebook.com/खुनमुली दुवै अप्सनहरू खुल्ला छन् प्रतिक्रिया दिनुहोला हामी तपाईँको प्रतिक्रियाको प्रतीक्षामा हुनेछौँ। किसिमपछि आउनेछौँ।

0: सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाई हुन्छ ब्रेकअप हौ न टेन्सन करियरको कन्फ्युजन एजुकेसनको ट्रेजेडी अट्र्याक्सन
1: दिनभरि गर्मी रात परेपछि चकमन अलिअलि चकमन अँध्यारो त्यहीमाथि अलिअलि चिसो चिसो काठमाडौँको मुड रेडियो स्टुडियो कमेडी आइट नारायणेश्वर मार्गको वास्तवमा हामी अन्डरग्राउन्ड स्टुडियोमा छौँ वास्तवमा यो भूमिगत स्टुडियो छ स्टुडियोबाट बोलिरहेका छौँ रविन्द्र अर्जुन दिपेन्द्र तपाईँसँग छौँ तपाईँ हामीसँगै अर्को एकजना साथी पनि हुनुहुन्छ यहाँनिर चाहिँ अमरजी आउनुभयो वर्षा आउनुभयो अनि त्यसपछि अब चाहिँ हामी धीरज राईलाई जोड्दैछौँ धीरज राई लगत्तै बेनी सामाल खुल्लु डट कममा उहाँको किशोर अवस्था हामी बेनी सामालको खुल्लु डट कम जोड्दैछौँ अहिले चाहिँ धीरज राई
2: नमस्ते म गायक धीरज राई र यो खुल्लुली डट कम सुनिरहनुभएका हाम्रा सम्पूर्ण लिसनर्सहरू मेरो फ्यानहरू सबैलाई म हार्दिक गर्न चाहन्छु। अब मेरो बाल्यकालको अवस्थाको कुरा गर्दाखेरि अहिले सम्झिँदाखेरि के लाग्छ भन्दाखेरि बाल्यकालमा बनेकै कतिपय त्यो कुराहरू अहिले आएर इस्टाब्लिस भएको छ भनौँ न। जस्तो गीत गाउने क्रमहरू पनि सानोदेखि नै देखिया थियो झल्को, अलिअलि कविता लेख्थेँ, अलिअलि लेख लेख्थेँ, अब त्यही झल्को अहिले आएर म एउटा भनौँ लेखक छु, विभिन्न पुस्तकहरू लेख्छु। सानोदेखि डान्स गर्न मन लाग्थ्यो अनि अब अहिले डान्सर सिङ्गर नै बने होइन, अलिकति मलाई अङ्ग्रेजी विषय मन पर्थ्यो, मैले अब अङ्ग्रेजीमै मास्टर्स डिग्री सकेँ, अलिकति घरको नक्साहरू अलिकति सानोदेखि ड्रइङ पनि राम्रो थियो मलाई र अब अहिले एउटा आर्किटेक्ट पनि हुँ म। मोटामोटी चाहिँ त्यो सानो बेला नै यो मान्छे भविष्यमा गएर के बन्छ भन्ने चाहिँ त्यो किसिमको एउटा झल्को चाहिँ आउँदो रहेछ भन्ने चाहिँ मलाई लाग्छ कि। अब सानो बेला कुरा गर्दाखेरि बाल्यकालमा एकदमै चञ्चले क्रिएटिभ एकछिन छुकछुक एकछिन राम चुप्लाएर बस्न नसक्ने केही न केही काम गरिरहने पुरानो रेडियोहरू बनाउने अथवा चाहिँ कुनै मान्छे देख्यो भने उसको तस्विर बनाइहाल्ने म भविष्यमा गएर यस्तो घर बनाउँछु भनेर कोर्ने अनि त्यसपछि त्यतिखेर चलेको गायकहरूको कपी गर्ने अनि मिथुन चक्रवर्ती एकदमै हिट थिए मिथुन चक्रवर्तीको त्यो उसको त्यो कम्मर हल्लाउनेहरू आफू पनि सिक्न ट्राई गर्ने अनि माइकल ज्याक्सनको जस्तो लामो कपाल बनाउने त्यस्तै लेदरको ज्याकेट लगाउने यी सोखहरू चाहिँ मेरो सानोमै थिए कि। यसो हेर्दो रहेछ मान्छेले सानोमा जस्तो छ लगभग पछि गएर त्यो देखाउँदो पनि रहेछ र आफूले चाहेको विषयमा आफ्नो इन्ट्रेस्ट भएको विषयमा अगाडि बढ्यो भने त्यो सफल पनि भइदो रहेछ। बेसिकली मेरो घरमा धारणा के थियो भने एजुकेसन मस्ट, पहिलो नम्बरमा एजुकेसन, जागिर खानको लागि होइन अथवा चाहिँ एउटा एजुकेसन भनेको पैसा कमाउने भन्दा पनि मोर लाइक आफूलाई एजुकेटेड बनाउने, माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउने क्रम चाहिँ शिक्षाले गर्छ भन्ने चाहिँ मेरो बुवा मुवाबाट मैले सिकेको हुँ। टिनेजमा चाहिँ अब गीत सङ्गीतमा बढी सोख, अब भनौँ न टोलको विभिन्न दसैँ तिहार विभिन्न चाडपर्वहरूमा म जान्थेँ, गीत गाउँथे, टोलको एउटा काइन्ड अफ सेलिब्रेटी नै थिएँ म, नाटक खेल्नुपर्ने, अभिनय गर्नुपर्ने, डान्स गर्नुपर्ने अनि गीतहरू गाउनुपर्ने, गीतमा पनि अलिकति सोम्यानसिप नाच्ने खालको गीतहरू रुचाउने अनि साथीहरू धेरै बनाउनु पर्ने अनि मोटामोटी भनौँ न बाजाहरू मन पराउने, अब तपाईँको यो मादलहरू होइन सानोमै मादल पनि मलाई मन पर्थ्यो अरे, मम्मीले चाहिँ कसरी थाहा पाउनुभएछ भने त्यो सानोमा हुँदा किचनमा पसेर मैले त्यो चम्चाले चाहिँ पुरै भाँडाहरू ठाङ ठाङ र ठुङठुङ बजाउँदा मलाई आनन्द आउँथ्यो अरे अनि त्यहाँपछि मम्मीले चाहिँ यसलाई सायद बाजा ल्याइदियो भने यसले रोक्छ भनेर मलाई एउटा बाजा मादल ल्याइदिनु भएको रहेछ, त्यो मादल चाहिँ एकदम ठुलो भएको रहेछ, त्यसपछि मैले त्यो मादल चाहिँ एकचोटि आएर देब्रेमा ध्याङ गर्यो, फेरि खुर्र कुदेर गएर अर्कोमा ताङ गरेर यसरी कुद्दै कुद्दै म बजाउँथेँ अरे। अनि हुँदा चाहिँ मलाई एक दिन वाक्क लागेर म मादल माथि नै बसेर अनि दौडिन नपर्ने गरी यसो झुकेर यतातिर दाङ अर्कोतिर तिङ गरेर बजाउँथे अरे। भनेपछि सानोमा म्युजिकप्रति एकदम मेरो लगाव थियो, अनि सानोमै चाहिँ मलाई विभिन्न अब त्यतिखेरको राजनीतिक पार्टीहरूले चाहिँ मलाई उछालेर चाहिँ मञ्चमा गीत गाउन लाउनुहुन्थ्यो अरे। काङ्ग्रेसले काङ्ग्रेसी खालको गीत लगाउने, अनि भनौँ त्यसरी पञ्चायत काल थियो, पञ्चायतले यो चाहिँ गीत गाउनुपर्छ बाबु भनेर पञ्चायत पनि गाउँथे अरे म। फेरि यता कम्युनिस्टहरूको थियो अरे, उहाँहरूको पनि अब कम्युनिस्ट किसिमको गीत बनाउँथे अरे। यो सबै ठाउँमा चाहिँ मलाई राम्रो गाउँथेँ म भनेर चाहिँ मलाई ब्याकग्राउन्डमा कुरा गर्नुहुन्छ होइन। त्यतिखेर बाहेक पढाइ पनि राम्रो थियो मेरो, अब क्लासमा पनि एकदम राम्रै विद्यार्थी थिएँ मैले। अब एसएलसीमा पनि मैले 72% स्कोर गरेको हो, जसले गर्दा चाहिँ मैले जुनै पनि विषयमा नाम निकालेँ होइन, जस्तो मेडिसिनमा पनि मैले नाम निकालेँ, इन्जिनियरिङमा पनि नाम निकालेँ होइन, एक नम्बरमै थियो। तर मलाई यो चिरफार मन नपर्ने हुनाले मैले मेडिसिन पढिनँ, मैले इन्जिनियरिङ पढेँ। र सानोमा यस्तै हो, अलिकति क्रिएटिभ रहेछु, अहिले हेर्दाखेरि एकदम क्रिएटिभ चञ्चल केही न केही गरिरहनु पर्ने नेचर चाहिँ थियो रहेछ। अब साथीहरूलाई के भन्नुपर्छ भने मैले अब आफू सानो हुँदाखेरि जेनरली आमा बुवाले पनि भन्छ 15 वर्षसम्म एउटा राम्रो गाइडेन्स दिनुपर्छ भन्नेबाटै हामीले बुझिसक्यौँ कि 15 वर्षसम्मको एउटा एज भनेको चाहिँ लगभग फ्युचरमा के बन्छ भन्ने चाहिँ त्यतिखेर देखिसकिन्छ। त्यो भएकोले एउटा भनौँ न 15 वर्षसम्मको एज एउटा एकदमै लर्निङ फेज हुन्छ होइन, अनि 15 वर्षदेखिको 25 वर्षको एज अथवा 22 वर्षको एज भनेको पूर्ण रूपमा आफूले जीवनमा चाहिने स्किल्सहरू लिने, पढाइको स्किल्स लिने, अथवा त म्युजिकमा जाने भने म्युजिकको बेसिक सङ्ग्रह तालिमहरू लिने, के विषयमा जानु मन लाग्छ त्यो विषयमा दक्ष हुने काम चाहिँ 25 सम्ममा तपाईँले गरिसक्नुपर्छ। र तपाईँले 25 देखिको उमेर 50 वर्षसम्मको उमेर चाहिँ आफ्नो लागि र आफ्नो देशको लागि दिने एउटा चाहिँ क्रिमी एउटा एज हो होइन। त्यो भएकोले हामीले अलिकति आफूलाई पनि सोचौँ र आफ्नो देशको लागि पनि सोचौँ, आफ्नो परिवारको लागि सोचौँ। त्यो भएकोले गर्दाखेरि यो 15 देखि 50 सम्मको साह्रै मूल्यवान एज हो। यो एजले देशलाई पनि भलो गर्छ, यही देशमा यही उमेरमा नै राम्रा डक्टर इन्जिनियर सिङ्गरहरू होइन त्यो एजमै बन्ने हुनाले यो एजलाई एकदमै सदुपयोग गरौँ के। तर हामी धेरै जसो चाहिँ इन्जोयमा बढी लागेर फ्युचरमा चाहिँ अब कस्तो हुन्छ भने तपाईँ दुइटै हातमा लड्डु पाउनुहुन्न, कि पहिला दुःख कि पछि पहिला दुःख अनि सुख, कि पहिला सुख अनि पछि दुःख, त्यो त घुम्दै आइ नै हाल्छ क्या। तपाईँ मान्नुहोस् तपाईँ अहिले 21 वर्षको उमेरमा तपाईँको यी टिनेजरमा हुनुहुन्छ अथवा यङमा हुनुहुन्छ भने तपाईँले अहिले जति बढी आफ्नो समय खेर फाल्नुहुन्छ त्यो तपाईँले पे गर्नुपर्ने हुन्छ तपाईँको आफ्नो अरू एजमा गएर, त्यसको तपाईँले काहीँ न काहीँ त्यो दुःख भोग्नुपर्ने हुन्छ होइन। सो बेटर चाहिँ के छ भन्दाखेरि एउटा सिधा अर्थमा 15 देखि 25 सम्म आफ्नो क्यारियर के छ बनाइहाल्नुहोस्। पढ्ने भने पढेर त्यो एउटा होइन एउटा सर्टेन मास्टर्ससम्म गरिहाल्नुहोस्, ए अब तपाईँ इन्जिनियरिङ गर्नुहुन्छ भने मोटामोटी इन्जिनियर भइसक्नुहोस्, डक्टरको लागि पनि बेसिक पढिसक्नुहोस् होइन, गिटार सिक्नुहुन्छ भने गिटारमा पोख्त भइसक्नुहोस्। त्यो भएकोले यो मलाई लाग्छ 15 to 25 चाहिँ एकदमै आफूलाई स्ट्रङ बनाउने एउटा टाइम हो, किनभने तपाईँले 25 सम्ममा जे अचिभ गर्नुहुन्छ त्यो अचिभमेन्टलाई लिएर नै तपाईँको जीवन चल्छ भोलिको दिनमा कि। त्यो भएकोले गर्दा यो उमेरलाई अलिकति सिरियस लिनुपर्छ। तर कोही कोही साथीहरू अब अलिकति बढी रमाइलोमा बहकिन पनि सक्छन्, तर त्यसो होइन, तपाईँले कन्फर्म लेखेर लाग्नुहोस्। तपाईँले उमेरमा बढी सुख खेल्नु भने एउटा टाइममा आएर तपाईँले दुःख पेल्नै पर्छ, तर एउटा टाइममा तपाईँले दुःख गर्नुभयो भने जीवनभरि सुख पाइन्छ।
1: जहिले हेर्दा पनि उस्तै यो चाहिँ यसको पछाडिपट्टि धीरज राईको किशोर अवस्थाबाट हामी बुझ्नुपर्ने जान्नुपर्ने कुरा त एक लेभलमा छ रहेछ, आफआफले आफआफ्नो हिसाब लिन सकिन्छ। तर धीरज राईलाई आदरणीय धीरज राई जहिले हेर्दा पनि उस्तै लाग्ने चाहिँ सायद उहाँ संगीतमा हुनुहुन्छ, सृजनशील काममा हुनुहुन्छ, स्टेजमा हुनुहुन्छ होइन, हरेक स्ट्रेसलाई उहाँले स्टेजमा पक्नुहुन्छ जस्तो लाग्छ। हुन्छ नि दर्शकसँग श्रोतासँग नजिक भएपछि उहाँले आफ्नो त पिरचन्दा भुल्नुहुन्छ, जहिले पनि सदाबार लाग्छ मलाई चाहिँ उस्तै नै लाग्छ। धीरज राईको आगामी दिन पनि धेरै राम्रो रहोस्। अनि तपाईँलाई आजको श्रृङ्खला कस्तो लागिरहेको छ खुल्लु.com को केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने हामीलाई खबर गरिदिनु होला फेसबुकमा facebook.com/खुल्लुली, त्यसै गरी व्हाट्सएप नम्बर 98 01 81 6 10 हाम्रो टेलिफोन नम्बर के अरे व्हाट्सएप नम्बर हो। मेसेज गर्न सक्नुहुन्छ, प्रतिक्रिया दिन सक्नुहुन्छ. एकैछिनपछि बेनिसा हमाललाई हामी खुल्लो लड्कामा जोड्दैछौँ.

0: देशभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम
1: बिनिसा हमाल नेपालको चलचित्र उद्योगमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ एक हिसाबले भन्यो भने निकै नै सफल नायिका पनि हुनुहुन्छ विदेशा हमालको किशोर अवस्था कस्तो थियो कसरी चलचित्र क्षेत्रमा आइपुग्नुभयो उहाँका केही अन्तरङ्ग कुराकानी हामी यहाँनिर जोड्दैछौँ अब चाहिँ विदेशा हमाल खुल्दो डट कममा
2: नमस्कार म कलाकार बेन्सा हमाल मेरो जन्म चाहिँ नारायणगढ चितवनको गीतानगरमा भएको हो र मेरो बाल्यकाल चाहिँ त्यस्तो धेरै इन्ट्रेस्टिङ सेयर गर्नु पर्ने त केही पनि छैन एकदमै ज्ञानी बच्चा थिएँ तर अलिकति इन्ट्रोभर्ट थिएँ स्टडियस र एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ अलिकति फरवर्ड थिएँ सो नर्मल नै रह्यो मेरो बाल्यकाल जस्तो अरू बच्चाहरूको जस्तै हुन्छ नि तर त्यस्तो सम्झिनै पर्ने चकचक गरेर या दुःख दिने टाइपको चाहिँ थिइनँ त्यो चाहिँ सम्झना छ मलाई
3: घरमा को को हुनुहुन्छ तपाईँको
2: मम्मी ड्याडी मेरो भाइ म अनि मेरो फुपू सानो फुपू म फिफ्थ स्ट्यान्डर्डमा सिक्स्थमा र सेभेन्थमा चाहिँ फर्स्ट भएको थिएँ एसएलसीमा मेरो फर्स्ट डिभिजन आएको थियो होइन टप फाइभसम्म चाहिँ पढेको थिएँ किनभने एटबाट चाहिँ मैले स्कुल चाहिँ अर्को स्कुल ट्रान्सफर गर्नु पर्यो कि त्यतिखेर त्यो कारणले गर्दाखेरि गाली त खाइन्थ्यो नै होइन बच्चा बेलामा अब कोही पनि बच्चाले गाली नखाने भन्ने त हुँदैन कहिलेकाहीँ अब पढाइमा फोकस हुँदैन फर्स्टमा प्रायोरिटी पढाइ हुन्छ जो पनि बुवा आमाको लागि जब बच्चा सानो हुन्छ भने पढाइमा नै फोकस गरोस् भन्ने हुन्छ कहिलेकाहीँ खेल्नु मन लाग्थ्यो अब कहिलेकाहीँ गाउँ डुल्न गइन्थ्यो होइन त्यो कारणले गर्दाखेरि गाली खान्थे अनि भाइसँग त्यस्तो बदमासी गरेको चाहिँ खासै छैन बाबु पनि इन्ट्रोभर्ट म पनि इन्ट्रोभर्ट भएको कारणले गर्दाखेरि अब सानोमा त अलिकति नेचर फरक हुन्छ होइन लुकेर फिल्म हेर्ने कस्तो हुन्थ्यो भने त्यतिखेर डिभिडीको चलन थियो नि त अनि गाउँको पर्टिकुलर एउटा घरमा चाहिँ फिल्म देखाइन्थ्यो कि अनि फिल्म हेर्नलाई चाहिँ गाउँभरिको मान्छेहरू जान्थ्यो त्यतिखेर लुकेर चाहिँ बाबु र म चाहिँ हेर्न जान्थ्यो कि हिन्दी फिल्महरू नेपाली फिल्महरू पनि पहिला पहिलाको पुरानो पुरानो त्यो चाहिँ गर्न जान्थ्यो त्यो गए त्यसरी जाँदाखेरि चाहिँ फर्केर आउँदाखेरि चाहिँ गाली खाएको सम्झना चाहिँ छ साथीहरूसँग खासै मैले धेरै साथीहरू बनाइनँ मैले स्कुल लेभलको साथीहरूको कुरा गर्ने हो भने मलाई यादै छैन कि मसँग कतिजना साथीहरू हुनुहुन्थ्यो भन्ने नै केही साथी हुनुहुन्छ अहिले टचमा मलाई मेसेज गर्नुहुन्छ होइन तर एकदम बन्डिङ भएको बेस्ट फ्रेन्ड र धेरै साथीहरू ग्रुपमा गर्ने कुराहरू त्यो चाहिँ मलाई सम्झना नै छैन मेरो स्कुल लेभलको साथीहरू नै मलाई याद छैन कि साथीहरू हुनुहुन्थ्यो स्कुल चेन्ज गरिराख्नु पर्यो त्यो कारणले गर्दाखेरि पनि स्टेबल भएन कि त्यो फ्रेन्डसिप चाहिँ सिक्स सेभेनमा चाहिँ मैले भने नि म एकदमै स्टडियस नै थिएँ पढाइमा नै फोकस थिएँ होइन अनि त्यो कारणले गर्दाखेरि धेरै त्यो हुन्छ नि धेरै कुराहरू चाहिँ दिमागमा थिएन कि यता उता गर्ने ओर साथीहरूसँग फिल्म हेर्न जाउँ या घुम्न जाउँ भन्ने चिजहरू या अपोजिट सेक्ससँग धेरै अट्र्याक हुने त्यो चिजहरू चाहिँ त्यतिखेरसम्म मेरो विचारमा चाहिँ डेभलप भइसकेको थिएन होला सिक्स सेभेनको कुरा गर्दाखेरि अलिकति उमेर सँगसँगै हुन्छ नि बढ्दै चाहिँ गयो होला त्यो चिजहरू होइन तर त्यतिखेरसम्म चाहिँ मलाई खासै याद छैन सेभेन्थ स्ट्यान्डर्डमा हुँदाखेरि मेरो जुनियर हुनुहुन्थ्यो एकजना उहाँले मलाई लेटर पठाउनु भएको थियो कि त्यतिखेर त पोस्ट कार्डको जमाना थियो नि त अनि पोस्ट कार्डमा पछाडि लेखेर पठाउनु भएको थियो म एकदमै रिसाएको थिएँ कि किनभने त्यो चिजहरू मेरो लागि ठुलो कुरा थियो जस्तो मेरो घरमा पनि ड्याडी एकदमै स्ट्रिक्ट भएको कारणले गर्दाखेरि जस्तो मलाई डान्स गर्न पनि अलाउड थिएन के मैले लास्ट डान्स गरेको भनेको फोर्थ स्ट्यान्डर्डमा प्यारेन्ट्स डेमा मैले गरेको थिएँ त्यस पश्चात चाहिँ एउटा प्रोग्राममा म ड्याडीलाई नभनिकन जाँदाखेरि घरमा एकदमै गाली खाएको थियो त्यो कारणले गर्दाखेरि एकदमै त्यो फ्यामिली ब्याकग्राउन्ड स्ट्रिक्ट भएको कारणले गर्दाखेरि त्यो चिज चाहिँ मेरो लागि एकदमै ठुलो कुरा लाग्थ्यो कि ला अब मलाई यो मान्छेले यसरी पठायो होइन यो कुरा मेरो घरमा थाहा भयो भने त एकदमै ठुलो हुन्छ म के गर्ने मलाई त घरबाटै निकाल्दै सिन्छ होला त्यस्तो खालको दिमाग माग थियो कि मेरो नाइन्थ स्ट्यान्डर्डमा पनि मलाई याद छ जब मैले स्कुल चेन्ज गरेँ होइन त्यतिखेर मलाई एकजनाले लेटर पठाउनु भएको थियो त्यो पनि मेरो फर्स्ट के भन्छ क्लास टिचरलाई कस्तो हुन्थ्यो भने त्यतिखेर लेटर आयो भने स्टुडेन्टहरू चाहिँ क्लास अफिसमै गएर प्रिन्सिपल सरको अफिसमै आउँथ्यो र कसैको नाममा त्यो ठुलो इस्यु चाहिँ थिएन तर मेरो लागि चाहिँ ठुलो इस्यु थियो कि लेटर आउनु कसैले पठाउनु हुन्छ नि प्रेम प्रस्ताव राखेर म एकदमै कस्तो नेभ रहेछु त्यतिखेर कति इनोसेन्ट रहेछु जस्तो चाहिँ लाग्छ अहिले सम्झिँ त हाँसो पनि उठ्छ कि कस्तो त्यो सानो सानो चिजलाई कति ठुलो बनाएर आफैलाई टर्चर गरिरहँदो रहेछु जस्तो लाग्छ त्यतिखेर धेरै कुराहरूको क्युरियोसिटी हुन्छ होइन सो त्यो चिजलाई चाहिँ तपाईँले कसरी लिने भन्ने कुरा चाहिँ तपाईँमै डिपेन्ड गर्छ कि जस्तो मैले मेरो पास्ट तपाईँहरूलाई सुनाएँ त्यतिखेर मैले मेरो लागि बिग इस्यु थियो कि तर मैले मेरो ड्याडीले के सोचिन्छ भनेर त सोधेको थिइनँ नि त एकपटक मैले मेरो ड्याडीलाई मेरो लेटर आयो भनेर रियाक्सन बुझेको भए सायद त्यो टर्चर मैले आफूले मात्रै फेस गर्नु पर्थेन होला जतिखेर त्यो टर्चर भएको थियो एउटा सर्टेन टाइमको लागि तपाईँ क्युरियोसिटी हुनु एकदमै राम्रो कुरा हो तपाईँहरू आफू डिल गर्न सक्नुहुन्छ जस्तो प्यारेन्ट्समै पनि तपाईँ ममसँग यदि ड्याडसँग कम्फर्टेबल हुनुहुन्न भने ममसँग अब तपाईँको सिस्टर हुन्छ नि अब केटा हुनुहुन्छ भने ब्रदर ड्याडसँग डिल गरेर यो कुराहरू चाहिँ जान्न आवश्यक छ जस्तो लाग्छ कि अर्को कुरा चाहिँ कहिलेकाहीँ यस्तो हुन्छ कि हामीले प्रोफेसनलाई चुज गर्दैन प्रोफेसनले हामीलाई चुज गर्छ के अब मेरो केसमा कुरा गर्ने हो भने पनि मैले कहिले पनि जुन ब्याकग्राउन्डबाट म आएँ त्यस्तो अब ड्याडी त्यति स्ट्रिक्ट भइसिन्थ्यो कहिले पनि मेरो दिमागमा म एक्ट्रेस बन्छु भनेर सोचेको थिइनँ तर एक्सिडेन्टली आएपछि मैले इन्जोय गरिरहेको छु कि सायद कहीँ कतै मलाई थियो होला म भोलि गएर भविष्यमा एक्टर बन्छु भनेर त्यो मेरो फ्यामिलीको कारणले गर्दा दबिरहेको थियो होला सायद मैले बुझ्न सकेको थिइनँ होला सो त्यो चिजहरू पनि तपाईँ के गर्न चाहनुहुन्छ भन्ने कुराहरू पनि तपाईँ फोकस हुनुपर्छ र तपाईँ कुनै पनि एजमा गएर इट्स नेभर लेट टु स्टार्ट ओभर अगेन भनेर भन्छ नि कुनै पनि कुरालाई स्टार्ट गर्नलाई कहिले पनि लेट हुँदैन कि तपाईँ डिटरमाइन्ड हुनुहुन्छ प्यासनेट हुनुहुन्छ कुनै चिजमा भने तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ र सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँको सबैभन्दा ठुलो ब्याकबोन भनेको तपाईँको फ्यामिली हो फ्यामिलीसँग कन्सल्ट गर्नु होइन फ्यामिलीले तपाईँको लागि के सोचिरहेको छ हाम्रो एजम्सनमा त्यो निर्भर हुँदैन कि हामीले फ्यामिलीसँग कुरा गरेपछि मात्रै थाहा हुन्छ उहाँले हाम्रो लागि किनभने सायद त्यतिखेर ड्याडी त्यतिको स्ट्रिक नभएको भए म रङ वेमा पनि जान सक्थ्यो होला होइन त्यो कारणले गर्दाखेरि फ्यामिली तपाईँको लागि कहिले पनि गलत हुँदैन र अर्को कुरा जस्तो तपाईँहरूलाई फिल्म इन्डस्ट्रीमा आउनु मन छ भने अहिले त एकदमै इजी भएको छ हाम्रो टाइममा कस्तो हुन्थ्यो भने आज 7-8 वर्ष अगाडि जब म फिल्म इन्डस्ट्रीमा आएको थिएँ त्यतिखेर ट्रान्जिसनल फेजमा थियो स्योर थिएन फ्युचर के हुन्छ भनेर त्यस्तो अवस्थामा पनि आएर हुन्छ नि तर इजी एक्सेस थिएन कि तपाईँ एक्टिङ सिक्नु मन लाग्यो भने इन्स्टिट्युटहरू थिएन होइन सो अहिले चाहिँ इजी भएको छ तपाईँ एक्टिङ सिक्न चाहनुहुन्छ कि ओर एउटा एक्टरको लागि चाहिने चिजहरू के हुन् त डान्स भयो मार्सल आर्ट भयो तपाईँले भोइस मोडुलेसनदेखि सबैको लागि नै अहिले यति इजी भएको छ कि तपाईँ गएर सिक्न सक्नुहुन्छ सिकेर बुझेर आउँदाखेरि डोर जहिले पनि ओपन छ कि प्यासनेट मान्छेहरूको लागि
1: रेडियो अडियोको स्टुडियोमा सेलिब्रेटीहरू आएको बेलामा हामीले कुनै कुनै समयमा हामीले उहाँहरूका किशोर अवस्थालाई जोडिरहेका थियौँ संग्रह गरेर राखिरहेका थियौँ जहिले सुन्दाखेरि पनि हामीलाई हरेक नयाँ पुस्तालाई यसले कायम गर्छ यो सुन्नुपर्छ भन्ने उद्देश्यले नै रेकर्ड गरेका हौ र भर्खरै बेनिस हमालको कथा अथवा किशोर अवस्था तपाईँले सुन्नुभयो हामी रेडियो अडियोको स्टुडियो कमेडी आइट नानेश्वर मार्ग भालेश्वरबाट बोलिरहेका छौँ अब एकैछिनमा हामी गौरी मल्ल दिदीको किशोर अवस्था जोड्नेछौँ फुल्लुली.com को साथमा रहनुहोला।

भरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम

0: magnetic attraction.
1: झ्याल रोका कुछ चुकु लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्, सकारात्मक सोच राख्नुहोस्। आज दिनभरि के काम गर्नुभयो र भोलि के गर्नुपर्ने कामहरू के छन्, योजना बनाउनुहोस्, प्लानिङ गर्नुहोस्। रविन्द्रको संकेत छ ढिलो नगरी गौरीमल्ल दिदीको आदरणीय लोकप्रिय अभिनेत्री गौरीमल्ल दिदीको किशोर अवस्था सुनौ, बुझौं, सोचौं र आगामी दिनको गन्तव्य तोकौं। गौरीमल्ल दिदी
2: नमस्कार, म नायिका गौरी मल्ल। मेरो बाल्यकाल सुन्दर हो, अलिकति कस्तो भने म आफैमा चाहिँ एकदम अन्तर्मुखी स्वभावको बच्चा थिएँ। अलिकति डर ममा थियो, थाहा छैन अब त्यो किन थियो, त्यस्तो कुनै एकदम रिजन त मलाई अहिलेसम्म थाहा छैन, तर मलाई जुङ्गा भएको मान्छे देखेर पनि डर लाग्थ्यो। मलाई कुनै अलिक ठुल्ठुलो जुङ्गा भएको मान्छे देख्यो भने म ढोका पछाडि लुक्न जान्थेँ। ऊ जोगीहरू, त्यति बेला जोगीहरू घर घरमा माग्न आउने चलन थियो, अलख निरञ्जन भनेर। त्यो जोगीहरू देख्यो भने पनि मलाई डर लाग्थ्यो, त्यो डर किन थियो थाहा छैन। त्यसपछि अनि मलाई मेरो दिजु, मेरो बहिनी, हामी तीनजनाको परिवार, छोरीहरू, छोरा थिएन। अनि तर दाजुभाइको सानो हुँदाखेरि कहिले मलाई मतलब पनि हुँदैन थियो, साथी जस्तै दिदी बहिनीहरू हामी हुर्क्यौं। बुवा मैले एकदम माया गरेर हुर्काए दिनै छोरीलाई, म चाहिँ माइली। अनि मेरो बुवालाई मान्छेहरूले भन्थ्यो अरे छोरा पाउनुपर्छ, छोराको लागि पनि बरु अर्को बिहे गर्नु भनेर नि भन्थ्यो रे रेको कुरा है, अब थाहा छैन। तर मेरो बुवाले कहिले पनि छोरालाई बढावा चाहिँ नि उसले कहिले पनि दिइबक्स होइन। सो अहिले त्यो कुरालाई लिएर मेरो बुवा एकदम ह्याप्पी, मैले छोरा पाएको भन्दा छोरीहरूले अझ बढी मलाई चाहिँ केयर गर्छन् भन्ने कुरा अहिले गरिबक्स छ। छोरीहरूले केयरिङ पनि हुन्छन्। बाल्यकाल मेरो एकदम सुन्दर तरिकाले बित्यो, पढाइ मेरो राम्रो थियो, नराम्रो होइन। पछि बिस्तारै अलिकति एभरेज हुँदै गयो, बच्चामा चाहिँ एकदमै राम्रो थियो। पछि अलिकति ठुलो हुँदै गएपछि चाहिँ सब्जेक्ट वाइज मलाई म्याथ मलाई कहिले पनि मनपर्ने सब्जेक्ट भएन, अनि म जहिले पनि इग्नोर गर्न चाहने सब्जेक्ट हो म्याथ मलाई किन। अनि म्याथ मेरो नराम्रो भएपछि अब साइन्स पनि खासै मेरो राम्रो हुने उज भएन, एम चाहिँ डक्टर हुने, त्यो किसिमको त्यो कन्फ्युजनको पढाइ के त्यस्तो थियो। अब कलाकार हुनु रहेछ त्यसैले साहित्यमा बढी रुचि बच्चादेखि नै, पढ्न एकदमै मनपर्ने, कोर्स बुक बाहेक मैले बाहिर अरू किताबहरू एकदम धेरै पढ्थेँ, मैले रमाइलो लाग्थ्यो मलाई, चाहे त्यो बाल साहित्य होस्, चाहे अब त्यति बेला निस्किने मधुपर्क होस्, गरिमा होस्, अहिले निस्किने भन्दा अलिक फरक डिजाइनमा निस्किन्थ्यो त्यति बेला, तर म एकदम इन्ट्रेस्ट दिएर पढ्थेँ। मलाई एक एक कुराहरू चाहिँ नि याद हुने, मेरो मेमोरी एकदम सार्प थियो त्यति बेला पढाइमा एकदमै। उपन्यासहरू पनि बिस्तारै अलिक किशोर अवस्थामा गएपछि उपन्यासहरूतिर बढी उभयो मलाई, सस्पेन्स, थ्रिल, अनि सेन्टिमेन्ट, रोमान्टिक, जस्तो पनि उपन्यास मलाई एकदमै मनपर्ने। मलाई हररहरू चाहिँ मलाई मन नपर्ने, अलिकति कस्तो दिमागले त्यसलाई एक्सेप्ट नगर्ने त्यस्तो किसिमको थियो। जस हरेक लाइफको त्यो बच्चादेखि लिएर किशोरावस्थासम्मको समय मेरो एकदमै अर्कै किसिमको रमाइलोमा मेरो चाहिँ गयो। र एउटा नछुट्याई भन्नुपर्ने कुरा चाहिँ कस्तो भने, म अलिकति ड्रिमिङ बच्चादेखि नै हरेक कुरामा चाहिँ इमेजिनेसन गर्ने बच्चा कि त्यस्तो थिएँ। अनि जस्तो मेरो केही साथी सर्कल थियो स्कुल जाने, हामी गफ गर्दै गर्दै जाँदाखेरि एक अर्कालाई आफ्नो आफ्नो ड्रिम, राति सपनामा के देख्यो त्यो हामीले सोध्ने, तैँले के सपना देखिस् भन्यो, अनि साथीले यसो यसो भने ए हो, अनि आफ्नो सपना भन्यो। अब जुन दिन सपना देखेको हुँदैन त्यो दिन के गर्नु त, आफू त पछि पर्यो, सपना त देखेको छैन, अनि फेरि क्रिएट गर्ने सपना, अनि ए हो अनि मैले तँलाई देखेको थिएँ यस्तो भयो, जे पाए त्यो भनिदिने, मतलब एउटा क्रिएटिभिटी भइराख्ने कि त्यो दिमागमा, त्यस्तो किसिमको थियौं। अब अहिले त रमाइलो लाग्छ हो हामीले यस्तो गर्यौं भनेर होइन, तर त्यसरी चाहिँ ठुलो भयो। अनि बीचमा पछि अलिकति 14-15 वर्षको उमेर भएपछि अलिकति लाज हुन्छ नि, लाज पनि लाग्ने, अनि सोझो चाहिँ म बच्चैदेखि एकदमै सिधा बच्चा एकदमै नै हुन्छ नि, एकदम इनोसेन्ट अति सिधा बच्चा। अनि बीचमा एउटा फेज मात्रै मेरो लाइफमा यस्तो आयो कि जहाँ चाहिँ म एकदम फाइटर हुन्छ नि, अलिकति टम बोय टाइपको भएर आएँ। त्यो चाहिँ कुन अवस्थामा आयो भने त्यही 14-15 वर्षको उसमा चाहिँ धेरै सोझो भयो, यसलाई कराटे सिकाउन राखिदेऊ, यसलाई ताइक्वान्डो सिकाऊ, एकदमै यो त एकदम सोझो भयो भन्ने त्यो फ्यामिलीबाट। त्यो भएपछि सिक्न थालेपछि अनि मलाई के लाग्यो भने चाहिँ नि, ओहो म त गजबै चिज गर्दैछु भन्ने लागेर, अनि केटाहरूलाई पनि लाग्यो सिङ्गल सिङ्गल भेट्छस् ल को को आउने आइज हुन्छ नि च्यालेन्ज दिने, त्यस्तो टाइपको नेचर भएर आयो। पछि मलाई त्यो मेरो नेचर मन परेन, अनि अह यसलाई हुँदैन यो पहिल्यै ठिक थियो भनेर फेरि नगर्न पर्दैन भने फेरि ल ओके भनेर त्यो पनि मैले गरिनँ। अनि बहिनीले चाहिँ गर्दै थियो, ऊ त नेसनल प्लेयरै थिए, त्यही फ्लाई वेटमा खेल्थ्यो मार्सल आर्ट बहिनीले, मैले चाहिँ गरिनँ। अनि यसरी सुरु भएको हो लाइफ होइन, अब यहाँसम्म आइपुगिएको छ। अब यो किशोर अवस्थाको कुराहरूको जस्तो केटी मान्छेहरूमा विशेष गरी हामीले धेरै सामाजिक रूपमा धेरै चुनौतीपूर्ण कुराहरूको सामना गर्नुपर्छ होइन, जस्तो महिनावारी हुनुलाई सबभन्दा ठूलो चुनौती मान्नुपर्छ हामीले, यसलाई लज्जाबोधको रूपमा लिन हुँदैन, यो प्रकृतिले दिएको अति नै सुन्दर कुरा हो, स्वस्थ कुरा पनि हो होइन, सुन्दर स्वस्थ र समाजलाई अघि बढाउनलाई अपरिहार्य एउटा जीवनको एउटा अङ्ग हो, त्यसले गर्दाखेरि यो कुरालाई चाहिँ हामीले सामान्य रूपमा लिनुपर्छ। अनि म पनि त्यो अवस्थाबाट चाहिँ गुज्रिसकेको कुरा हो होइन, त्यति बेला त्यो अवस्थामा चाहिँ अलिकति हाम्रो सेन्सिटिभ पार्टहरूमा चाहिँ बाहिरको अब नराम्रो हावाहरू दूषित कुराहरूले चाहिँ नि छोला भनेर पनि त्यो कुनै परापूर्व कालमा मलाई त्यस्तो लाग्छ है समाजमा एउटा नियम बनाइएको थियो होला कि उनीहरूलाई चाहिँ एउटा स्वस्थ सफा ठाउँमा चाहिँ अलग थलग राखेर खानाहरू पनि स्वस्थकर तरिकाले दिइने त्यस्तो परम्पराको सुरुवात भएको पक्कै पनि थियो होला। तर पछि जुन समाजमा नराम्रा ठेकेदारहरू पनि हुन्छन् नि उनीहरूले त्यो चिजलाई चाहिँ नि गलत तरिकाबाट चाहिँ प्रयोग गर्दै अगाडि बढाए जस्तो लाग्छ होइन, तर त्यो हुनु हुँदैन। अब अहिलेको समाज भनेको त धेरै नै एडभान्स समाज भइसकेको छ होइन, यो हाम्रो जीवनमा यो एउटा पहिलो यस्तो चुनौतीपूर्ण कुरा हो जसलाई चाहिँ हामीले सजिलो रूपमा चाहिँ नि लिएर मानसिकता जस्तो बनायो त्यस्तो बन्ने हो जे कुराको पनि होइन। त्यसैले गर्दाखेरि पुरुष वर्गहरूले पनि यो चिजलाई सहज रूपमा लिनुपर्छ र महिलाहरूले पनि आफ्नो शारीरिक विकासको एउटा क्रम हो भनेर यसलाई सहज रूपमा लिएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
1: लोकप्रिय अभिनेत्री आदरणीय गौरी दिदी गौरी मल्लको यो किशोरावस्थाको अनुभव किशोरावस्था सँगसँगै खुल्लु.com को आजको श्रृंखलाबाट रविन्द्र अर्जुन दिपेन्द्र रेडियो अर्को स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट विदा हुन्छौ। हाम्रो पात्रलाई हाम्रो पात्र मोबाइल एप मोबाइलमा डाउनलोड गर्नुभएको छैन भने डाउनलोड गर्नुहोस्, नियमित तसमा रहनुहोस्। अहिले ब्याङ्कको ब्याज दर कति छ, अहिले विनिमय दर कति छ, अनि त्यसो गरी राशिफल कस्तो छ, कुण्डली के छ, हेलो डाक्टरमा सम्पर्क गर्नुपर्नेछ भने पनि थुप्रै फिचरहरू हाम्रो पात्रमा छ। आजलाई यति नै, हामी सबैजना खुल्लु.com बाट एकैसाथ विदा हुन्छौ। नमस्कार।

आफ्नो कुलकुली डकमलाई रेडियोमा देशैभरि रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप सोल्युसन इट्स अ कुलकुली डकम ग्याप सोल्युसन इट्स अ कुलकुली डकम

0: रेडियो आदि खुला 105.4
1: ओहो रामुदाई कता हिड्नु भयो?
2: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
4: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
5: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
5: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
5: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
5: आकर्षक ब्याजमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
5: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
7: सम्पर्क फोन नम्बर 0364 41 6024।
5: ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आधी खुला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज बिहिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: बिहान 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस।

0: सम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
0: मध्याह बाह्रदेखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
0: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
0: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
0: 4 देखि 5 बजेसम्म लोक गीतहरू, 5:00 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
0: 6:30 देखि 6:45 सम्म आधी खोला खबर,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
0: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9:00 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
0: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली .com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज 2083 वैशाख 31 गते बिहीबार जेठ कृष्ण द्वितीय 14 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधानमन्त्रीको अनुपस्थितिले संसदमा बवण्डर, सुशासनसँगै अर्थतन्त्र सुधार्ने बजेट ल्याउँदै अर्थमन्त्री, अध्यादेशको भविष्य कांग्रेस कम्युनिष्टको हातमा, भट्ट र अग्रवाललाई जोगाउने प्रयासमा अधिकारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेश छाडेर गाउँमा बाख्रा पालन शीर्षकको शुभ समाचार।
0: रामेछापको मन्थली नगरपालिका चार सालु पोखरेकी अरूणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रा पालन व्यवसाय सञ्चालन गरेकी छन्। चार वर्ष बेलायत र 11 वर्ष दुवै तथा कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्रै काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रूचि जागेपछि गाउँमा आएर बाख्रा पालन व्यवसाय थालेकी हुन्। अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेशा अंगालले अठोटका साथ गाउँ फर्केकी हुन् केसीले भनेकी छन्। बाख्रा पालनका लागि अहिले उनले गाउँमा करिब 20 लाख रूपियाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रा पालन मात्रै नभएर कुखुरा, गाई भैंसी, माहुरी पालन र कफी खेती गर्ने योजना रहेको केसीले बताएकी छन्। 2081मा गाउँ आएर काम शुरू गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताएकी छन्। उनले मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीबाट भने आवश्यक प्राविधिक सल्लाह पाउँदै आएकी छिन्। उनका बुवा चित्र केसी छोरीको व्यवसायबाट खुशी छन्। उनले भने मेरा 5 छोरी मध्ये अरू सबै शहरतिर रोजगारीमा छन्। हामी पति पत्नी पनि काठमाण्डुमा बस्छौं, कहिले काहीँ मात्रै गाउँ आउने गरेका छौं। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छोडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकोमा खुशी लागेको छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरुको खरीदमा आकर्षक अफर। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा एसियलका विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर साउन्ड किट्स, वाशिङ मशिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल, इन्सपायर ग्रेटनेस।

0: यो नया वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखाएकोमा चौतर्फी आलोचना भइरहेको छ लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसदको गरिमामै क्षयीकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधि सभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एकपटक पनि सम्बोधन गर्नु भएको छैन प्रतिनिधि सभा निर्वाचनपछि 19 चैतमा भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले छन् अस्वाभाविक गतिविधि देखाउनुभयो नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नुभयो भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण समेत सार्वजनिक भएको छैन
3: यसैबीच प्रधानमन्त्रीको कार्यव्यस्तताकी संसदप्रतिको व्यवस्था शीर्षकमा सोही समाचारलाई नागरिक दैनिकले लेखेको छ प्रतिनिधि सभाको बुधबारको बैठक सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे अर्थमन्त्री डाक्टर सुवर्णी मुवागले प्रधानमन्त्रीका तर्फबाट सरकार को वार्षिक नीति तथा कार्यक्रम छलफल का लागि बैठक में टेबल गरेका थिए और प्रधानमंत्री शाह का तर्फबाट पनि वागले नै जवाब दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका थिए सिंहदरबारमै रहेका प्रधानमंत्री संसद बैठक में किन उपस्थित हुन सकेनन् भन्ने प्रश्न उठ्यो प्रधानमंत्री बारे संसदलाई जानकारी हुनु पर्यो संसद में आएर प्रश्न को जवाब दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदन में आवाज उठाए प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक तीन पटकसम्म अवरूद्ध भयो विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे प्रधानमन्त्रीको कार्यालयमा मन्त्री परिषदको बैठक राखी कार्यव्यस्तता देखाएका प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन सकेका छैनन्
2: त्यस्तै दलीय हकले बन्द बन्यो संसद शीर्षकमा मध्याह दैनिकले खबर छापेको छ संसदको बर्खे अधिवेशन प्रारम्भ भएको तेस्रो दिनमै प्रतिनिधि सभाको बैठक अवरूद्ध भयो बुधबारको संसद बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाह बालिनले सम्बोधन गर्ने कार्यसूचीमा राखे पनि उहाँ संसदमा आउनुभएन संसदमा उठेका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री सोडी मुआग्रेलाई प्रतिनिधिका रूपमा अघि सारेपछि विपक्षीले आपत्ति जनाउँदै सदन अवरूद्ध गरेका हुन् संसदीय व्यवस्थामा प्रधानमन्त्री छान्ने संसदले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सक्ने सम्मको हैसियत राख्छ सोही व्यवस्था बमोजिम प्रधानमन्त्री बनेका बालेन संसदप्रति अनुत्तरदायी भएको विपक्षीको आरोप छ प्रधानमन्त्रीको कार्यशैली र हटिपनले सिंगो संसदकै मानमर्दनसँगै नियमित नीति कार्यक्रम समेत प्रभावित हुन पुगेको उनीहरूले बताएका छन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागिताका लागि रूलिङ गर्न सभामुखसँग माग गर्नुभएको थियो
3: अब मन्त्रालय 18 वटा मात्रै शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको काभ्रे सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत राखेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजन व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि तथा वन पर्यावरण मन्त्रालय बनाइएको छ।
2: सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइदै शीर्षकमा कान्तिपुर दैनिकले छापेको छ। अर्थमन्त्री स्वर्ण वाग्लीले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइ छ। त्यस्तै अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने जनाउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असफल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक बाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लीले जनाउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी पाँच वर्षभित्र 15,000 मेगावाट र एक दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ। तर ऊर्जा अर्थशास्त्री, जलविद्युत विज्ञ तथा बजार विश्लेषकका अनुसार अबको प्राथमिकता र रणनीति मुख्य रूपमा विद्युत उत्पादन विस्तारमा मात्रै केन्द्रित रहे यसले नेपाललाई समृद्धिको बाटोमा होइन अझ गहिरो आर्थिक जोखिमतर्फ धकेल्न सक्छ। विज्ञहरूका अनुसार अहिले नेपालको मुख्य चुनौती विद्युत उत्पादन होइन, बरू उत्पादन भएको विद्युतलाई लाभदायक रूपमा उपयोग, भण्डारण वा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। नेपालको विद्युत क्षेत्रमा संरचनात्मक रूपमा माग र आपूर्ति बीच असन्तुलन जोखिम देखिएको छ। उत्पादन निरन्तर बढ़ेको अवस्थामा पनि एकातिर घरेलू खपतको वृद्धि कमजोर छ भने अर्कोतर्फ परिणाम र मूल्य दुवै दृष्टिले निर्यात बजार अनिश्चित बन्दै गएको छ। साथै प्रसारण लाइन निर्माण र स्थानीय वितरण प्रणाली सुदृढीकरणमा पर्याप्त लगानी हुन सकेको छैन, जसलाई प्राथमिकतामा राख्न आवश्यक रहेको विज्ञहरूको भनाई छ।
2: त्यस्तै भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी नियारिकाको नाममा पनि हिमालयन इन्स्योरेन्समा सेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी रहेको छ। खास गरी भट्टका साझेदारहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुनै कुनै निकाय सक्रिय भएको बुझिन्छ। सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खुल्न सकेका छैनन्।
3: अध्यादेशको भविष्य कंग्रेस कम्युनिष्टकै हातमा छ।